नमस्कार, शुभ बिहानी सम्पूर्ण आदरणीय श्रोता मित्र, यहाँहरू सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ज, दार्जिलिङ 100.2, साथमा न्यूज अन एआईआर एप अनि प्रसार भारती वेब्स ओटिटी प्लेटफर्ममा पनि. समय यस बेला बिहानको 6:25 भइसकेको छ. आज हो 5 सेप्टेम्बर, शनिबार 2026, तदनुसार भद्र 19 गते 2083. आजको यस कार्यक्रममा म लिएर आएको छु विभिन्न जानकारीमूलक, ज्ञानवर्धक, मनोरञ्जनात्मक तथा समसामयिक विषयवस्तुहरू. आशा छ आजको कार्यक्रमले तपाईँहरूको समय अर्थपूर्ण र रमाइलो बनाउनेछ. म आजको यस कार्यक्रमको उद्घोषिका अदिति, तपाईँहरूलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन जनाउँदछु.

घृणालाई घृणाले होइन तर प्रेमले नै अन्त गर्न सकिन्छ, जो एक प्राकृतिक सत्य हो। आदरणीय श्रोताहरू नमस्ते, आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोताहरूलाई म सञ्चालिका लीलाको तर्फबाट हार्दिक स्वागत अनि न्यानो अभिवादन जनाउँदछु।

0: आजको कार्यक्रम अर्चनामा आकाशवाणी खरसाङको स्टुडियोमा एक आध्यात्मिक चिन्तन लिएर हजुरहरू समक्ष उपस्थित हुनुहुन्छ प्रिया घले छेत्री ज्यू र उहाँले प्रस्तुत गर्नुहुने यस चिन्तनको विषय रहेको छ क्रोधलाई जित्नु नै साँचो विजय। त श्रोता सुन्नुहोस् उहाँको प्रस्तुति।
1: क्रोधलाई जित्नु नै साँचो विजय विषयमा यस आध्यात्मिक चिन्तनको थालनी म यस कविताबाट गर्न लागिरहेकी छु र कविताको शीर्षक हो रिस। कवि चक्रपाणी चालिसेद्वारा लेखिएको यो कविता कविताको केही अंश मात्र म यहाँ प्रस्तुत गर्दछु। रिस हो सबैको शत्रु, रिसैले सब नासिने, रिसले उठ्छ झगडा, रिसैले सब मासिने, रिसाहदेखि सबको कलेश जली आउँछ, रिसाहसँगको संगत गर्न लोक डराउँछ, रिसाहले सबैलाई रिसाहै पनि ठान्दछ, त्यसैले सबका साथ त्यो रिसै गर्न थाल्दछ। रिसको वशमा पर्दा कैयौंका धन सम्पत्ति उडेका देख्दछौ हामी घुम्दै ती यताउति। यो कविता हामीले धेरै अघि विद्यार्थी जीवनमा पढेका थियौं अनि हामी सबै राम्ररी नै जान्दछौ रिसले हामीलाई लाभ गर्दैन भन्ने कुरा। आदरणीय श्रोता मित्रहरू, आज हामी आध्यात्मिकताले क्रोधमाथि कसरी विजय दिलाउन सक्छ यस बारेमा चर्चा गर्नेछौ। मानव जीवनका धेरै शत्रुहरू मध्ये क्रोधलाई धेरै शक्तिशाली र विनाशकारी शत्रु मानिएको छ। शास्त्रमा काम क्रोध र लोभलाई नरकका तीन द्वार भनी वर्णन गरिएको छ। क्रोधले हाम्रो विवेकलाई हरण गर्दछ जसको कारण सही र गलत छुट्याउने क्षमता समाप्त हुन्छ। तसर्थ बाहिरी संसारमा ठूला ठूला युद्ध जिते पनि आफ्नै मन भित्रको क्रोधलाई जित्न नसक्नु वास्तविक हार हो। क्रोधले हाम्रो विवेकलाई कसरी प्रभाव पार्छ भन्ने प्रश्नमा क्रोध अथवा रिस उठेको समयमा हाम्रो बौद्धिक क्षमता कमजोर हुने गर्दछ अनि हामी आवेशमा आएर कतिपय त्यस्ता निर्णयहरू पनि लिन्छौ अथवा कार्य गर्छौ जसको कारण भविष्यमा पछुताउनु पर्ने हुन्छ। क्रोधले दोस्रो व्यक्तिलाई भन्दा धेरै हाम्रो आफ्नै शरीर र मनको आन्तरिक शान्तिलाई हानि पुर्याइरहेको हुन्छ। यसले मानसिक तनाव र शारीरिक रोग निम्त्याउँछ। एकै क्षणको क्रोधले वर्षौंदेखि जोगाएको पारिवारिक साथै सामाजिक सम्बन्धहरू पलभरमा तोडिन्छन्।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ प्रिया घले छेत्री ज्यूद्वारा एक आध्यात्मिक चिन्तन, जसको विषय रहेको छ क्रोधलाई जित्नु नै साँचो विजय। त श्रोता, यस चिन्तनलाई फेरि अगाडि बढाउँ।

आध्यात्मिक चिन्तन अनुसार क्रोधलाई दमन गर्ने होइन, यसलाई रूपान्तरण गर्ने हो। यसका निम्ति हामी केही उपायहरू अपनाउन सक्छौ। पहिलो, क्रोध उत्पन्न हुने बित्तिकै त्यसको कारण र आफ्नो मनको स्थिति प्रति सचेत हुनु पर्छ। सचेतना नै क्रोधको पहिलो औषधि हो। दोस्रो, सहनशीलता अनि क्षमा। अध्यात्ममा क्षमा सबैभन्दा ठूलो हतियार मानिन्छ अनि यो मनुष्यको ठूलो धर्म हो, अर्थात् कर्तव्य हो। अर्काको गल्तीलाई क्षमा गर्ने अथवा व्यवस्था गर्न सक्ने क्षमताले मनमा शान्ति ल्याउँछ। तेस्रो, त्याग के को गर्ने भन्दा अहंकारको त्याग। धेरै जस्तो क्रोध अहंकारबाट उत्पन्न हुन्छ, जस्तै म सही छु अथवा मेरो अपमान भयो। जब व्यक्तिमा नम्रताको विकास हुन्छ तब क्रोध आफै पलायन हुन्छ। जसले आफूमा उम्लिरहेको क्रोधलाई शान्त गर्न सक्छ उनै वास्तविक सारथी हो, र अरू त केवल लगाम समात्ने मात्र हुन्। बाहिरी शत्रुमाथि विजय पाउनु भनेको अस्थायी विजय हो, किनभने भोलि अर्को शत्रु खडा हुन सक्छ। तर जसले आफ्नै मनको विकार विशेष गरी क्रोधलाई नियन्त्रणमा लिन्छ उसले जीवनको सबैभन्दा ठूलो जंग जितेको हुन्छ। यही नै साँचो विजय र आध्यात्मिक उन्नतिको मार्ग हो। आगोले त्यसलाई जलाउँछ जो आगोको समीपमा जान्छ, तर क्रोधले त पहिला आफैलाई जलाउँछ। यदि तपाईँ भित्तामा हात बजार्नु भयो भने तपाईँको हातमा चोट लाग्नेछ। रिसाहा अथवा क्रोधी व्यक्तिले अरूलाई कष्ट पछि दिन्छ, तर पहिला आफ्नो मन र शरीरलाई नोक्सान पुर्याउँछ। यदि हामीमा शक्ति र बल छ भने र आफ्नो प्रतिद्वन्दी अथवा शत्रुसँग बदला लिन सक्षम छौ भने पनि हामी उसलाई माफ गर्न सक्नु पर्छ, किनभने रिस गर्नु धेरै नराम्रो कुरा हो। यदि हामी क्रोध गर्न छोडेर जे भन्नु छ शान्त भएर आफ्नो कुरा राख्छौ भने जस्तै समस्या भए पनि त्यसको आधा समाधान भइहाल्छ।

हामीलाई नराम्रो व्यवहार गर्ने जो कोही पनि होस् उनीहरूलाई त्यस्तै व्यवहार गरेर बदला लिनु कुनै ठुलो कुरा होइन। यो त पशुले पनि गर्न सक्छ। सम्मानपूर्वक जीवन बाँच्न उसैले पाउँछ जसले आफ्नो शत्रुलाई क्षमा गर्छ। धरतीलाई हेरौ न, हामी यसलाई खन्छौ, चोट पुर्याउँछौ, तर धरतीले हाम्रो निम्ति अन्न फलाइदिन्छ। उखुलाई निचारेर हेर्यौं भने गुलियो रस निस्किन्छ। कसैले तपाईँलाई हानि पुर्यायो, ऊ त कमजोर र कायर हो, किनभने जो आत्मिक रूपले कमजोर छ उसैले अरूलाई दुःख दिन्छ अनि हानि पुर्याउँछ। क्षमा गर्नु सक्नु नै महानता हो। जसरी आँखा नदेख्ने व्यक्तिमाथि आघात गर्नु कुनै बहादुरी होइन। यदि तपाईँले बदला लिनुभयो भने केही समयको निम्ति खुसी त मिल्ला, तर क्षमा गरेपछि जुन आनन्द पाइन्छ त्यो अनन्तसम्म रहिरहनेछ। क्रोधमाथि विजय पाउनु भनेको मानवको निम्ति सबैभन्दा ठूलो र साँचो विजय मानिन्छ। आन्तरिक शान्ति, मजबुत धैर्य र साँचो आत्मबल बुझिन्छ। बाहिरी शत्रुलाई हराउनु त सहज होला, तर आफ्नै क्रोध र अहंकारलाई शान्त गर्नु मनुष्यको महानता हो। रिस नगर्नु भनेको नै आफ्नो मनलाई शान्त राख्ने अचूक अनि प्रभावशाली उपाय हो। जसले अरूबाट अपेक्षा राख्दै राख्दैन आफूलाई सम्पूर्ण रूपले ईश्वरमाथि निर्भर गरेको हुन्छ, उसले आफ्नो सँगी साथी आफन्त परिवार प्रति क्रोध र निराशाको अनुभव गर्दैन।

क्रोधलाई शान्त गर्नको निम्ति केही उपायहरू प्रस्तुत गर्दैछु। जब तपाईँलाई क्रोध आउँछ त्यस समय केही नबोल्नुहोस्। यो सोच्नुहोस् कि यो एउटा बिमारी हो, जस्तो सर्दी, खोकी, अनि ती व्यक्तिहरूलाई सम्झना गर्नुहोस् कि जसमाथि तपाईँले कहिल्यै पनि क्रोध गर्न सक्नुहुन्न। चाहे उनीहरू जस्तै व्यवहार तपाईँ प्रति गरे तापनि उसलाई सकारात्मक ऊर्जाको प्रकम्पन दिनुहोस्। स्नेह र आनन्दको प्रकम्पन फैलाइदिनुहोस् अनि आफ्नो क्रोधलाई समाप्त गरिदिनुहोस्। यदि तपाईँको क्रोध धेरै छ भने चिसो पानी पिउनुहोस्, स्नान गर्नुहोस्, बाहिर पौधाहरू छ भने पौधाहरू भएको ठाउँमा खुला रूपमा हिँड्नुहोस्। क्रोध एउटा विकार हो, यसलाई हामी शत्रु भन्छौँ। यो अज्ञानता हो, जसरी अपूर्णतालाई भगाएर भाग्ने कुरा होइन। यो त हामीमा ज्ञान भएपछि पूर्णतामा परिवर्तन भइहाल्ने हो नि। क्रोध अन्धकार हो भने प्रेम र शान्ति प्रकाश हो। जब हामीमा क्षमाशीलता, दया, करुणा, प्रेम उत्पन्न हुन्छ, सम्पूर्ण मानव हाम्रो आफ्नो भाइको रूपमा देख्छौँ। जसरी हामी भन्दा साना साना भाइ बहिनीहरू एक अर्कामा झगडा गरेको, एक अर्कालाई कष्ट पुर्याएको देख्छौँ, तब हामी कसैसँग रिसाउँदैनौ। किनभने हामी जान्दछौँ कि उनीहरूलाई ज्ञान छैन उनीहरू के गर्दैछन् भन्ने कुरा। आध्यात्मिक ज्ञानको विकास हुनु जरुरी छ, तब क्रोध आफै नष्ट भएर जान्छ। आउनुहोस् आज हामी एउटा छोटो अभ्यास गरौँ। हजुर जहाँ हुनुहुन्छ त्यही शान्त भएर बस्नुहोस्। एउटा लामो सास लिएर छोड्नुहोस्। बिस्तारै आँखा बन्द गर्नुहोस्। मनमा यो शब्दहरू दोहोर्याउनुहोस्। आज म तिनीहरू सबैलाई क्षमा गर्नेछु जसले मलाई कष्ट पुर्याएको छ। म तिनीहरू सबैलाई प्रेमको ऊर्जा प्रदान गर्दैछु जसले मलाई प्रेम गर्छन् वा प्रेम गर्दैनन्, अनि उनीहरू सबैलाई कृतज्ञता व्यक्त गर्दछु। धन्यवाद।

आजको बिहानीको यस आध्यात्मिक कार्यक्रम अर्चनामा हजुरहरूले सुन्नुभयो क्रोधलाई जित्नु नै साँचो विजय विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नुभयो प्रिया घले छेत्री ज्यूले र साथमा केही भक्तिमय संगीतहरूको आनन्द पनि लिनुभयो। त श्रोता, आजको यस आध्यात्मिक कार्यक्रमको निर्धारित समय अवधि पनि समाप्त हुन लागेकोले हजुरहरू सबैको आजको दिन मंगलमय अनि सुखमय रहोस् भन्ने कामना सहित प्रस्तुता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका लीला पनि बिदा चाहन्छु। हवस् त, नमस्ते।

यसै गरी अर्को नेपाली आधुनिक गीत फेरि सुनाइरहेछौँ पेमा लामाकै स्वरमा, अनि शब्द अनि सङ्गीत रहेको छ दिव्य खालिङको।

0: अब पालो भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, अब सविता छेत्रीबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। देशभरि आज शिक्षक दिवस मनाइँदैछ। राष्ट्रपति द्रौपदी मुर्मूले पूर्व राष्ट्रपति डाक्टर सर्वपल्ली राधाकृष्णनलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। उहाँले आज नयाँ दिल्लीमा 48 जना स्कूली शिक्षकहरूलाई राष्ट्रिय शिक्षक पुरस्कार प्रदान गर्नुहुनेछ। उपराष्ट्रपति सीपी राधाकृष्णन आज चेन्नईको एक दिने भ्रमणमा रहनुहुनेछ। यस क्रममा उहाँ इन्डिया वर्ल्ड 2026 सहभागी हुनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी आज नयाँ दिल्लीमा श्रीराम कलेज अफ कमर्स एसआरसीसीको शताब्दी समारोहमा सहभागी हुनुहुनेछ। गृहमन्त्री अमित शाह आजदेखि 3 दिने गोवा भ्रमणमा रहनुहुनेछ। अनि ब्याडमिन्टनमा भारतीय पुरुष जोडी सात्विक साईराज रंगरेड्डी र चिराग शेट्टीले आज सेन्जेनमा जारी चाइना मास्टर्सको सेमी फाइनल खेल्नेछन्। देशभरि आज शिक्षक दिवस मनाइँदैछ। यो दिवस महान शिक्षाविद तथा भारतका पूर्व राष्ट्रपति डाक्टर सर्वपल्ली राधाकृष्णको जन्म जयन्तीको अवसरमा मनाइन्छ। यस अवसरमा राष्ट्रपति द्रौपदी मुर्मूले देशका सम्पूर्ण शिक्षकहरूलाई शुभकामना दिनुहुँदै डाक्टर राधाकृष्णप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। राष्ट्रपतिले शिक्षकहरूले विद्यार्थीहरूको प्रतिभालाई निखार्न, उनीहरूको चरित्र निर्माण गर्न तथा उनीहरूलाई उज्जवल भविष्यका लागि तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भएको छ। राष्ट्रपति मुर्मूले शिक्षकहरूलाई नयाँ तकनिक तथा आधुनिक शिक्षण पद्धति अपनाउन र विद्यार्थीहरूमा स्वतन्त्र चिन्तन तथा जिज्ञासाको विकास गर्न आह्वान गर्नुभएको छ। शिक्षक दिवसको अवसरमा राष्ट्रपति द्रौपदी मुर्मूले शिक्षकहरूलाई आफ्नो ज्ञान निरन्तर बढाउन, नयाँ तकनिकहरू अपनाउन र शिक्षणका नयाँ विधिहरू प्रयोग गर्न आह्वान गर्नुभएको छ। राष्ट्रपतिले भन्नुभयो, शिक्षकहरूले विद्यार्थीहरूको प्रतिभाको पोषण गर्न र उनीहरूको चरित्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्छन्। उहाँले शिक्षकहरूलाई विद्यार्थीहरूमा स्वतन्त्र सोच र जिज्ञासाको भावना विकास गर्न आग्रह गर्नुभयो। उहाँले सबै समर्पित शिक्षकहरूको योगदानको लागि कृतज्ञता व्यक्त गर्नुभयो र भन्नुभयो, उनीहरूले देशलाई नयाँ उचाइमा लैजाने पुस्ताहरू सृजना गर्न जारी राख्नु पर्दछ। उहाँले पूर्व राष्ट्रपति र शिक्षाविद डाक्टर सर्वपल्ली राधाकृष्णलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो अनि उहाँलाई एक महान शिक्षकको रूपमा वर्णन गर्नुभयो। प्रत्येक वर्ष 5 सितम्बरमा डाक्टर राधाकृष्णको जन्म जयन्तीको अवसरमा शिक्षक दिवस मनाइन्छ। यस अवसरमा राष्ट्रपतिले आज नयाँ दिल्लीमा 48 जना स्कूली शिक्षकहरूलाई राष्ट्रिय शिक्षक पुरस्कार प्रदान गर्नुहुनेछ। पुरस्कार प्राप्त गर्ने शिक्षकहरू 27 राज्य, 7 केन्द्रशासित प्रदेश र 6 केन्द्रीय सरकारी संस्थानबाट छनौट भएका छन्। यसका साथै उच्च शिक्षण संस्थान तथा पोलिटेक्निकका 21 जना शिक्षक तथा प्राध्यापकहरूलाई पनि राष्ट्रिय पुरस्कार प्रदान गरिनेछ। उपराष्ट्रपति सीपी राधाकृष्णन आज चेन्नईको एक दिने भ्रमणमा

0: हुनुहुनेछ। यस क्रममा उहाँ इण्डिया वल्भ्स 2026 सहभागी हुनुहुनेछ। यो मुटुसँग सम्बन्धित रोगहरूको उपचारलाई अझ प्रभावकारी बनाउने विषयमा केन्द्रित राष्ट्रिय शैक्षिक सम्मेलन हो। उपराष्ट्रपतिले गिन्डीमा इण्डिया वल्भ पञ्जिकाको लागि शुरूआत पनि गर्नुहुनेछ। यसका साथै उहाँ वल्लुवर कोट्टममा दिनामलर समाचार पत्रको प्रकाशनको 75 वर्ष पूरा भएको अवसरमा स्मारक डाक टिकट जारी गर्ने कार्यक्रममा पनि सहभागी हुनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी आज नयाँ दिल्लीमा श्रीराम कलेज अफ कमर्स एसआरसीसीको शताब्दी समारोहमा सहभागी हुनुहुनेछ। उहाँले समारोहलाई सम्बोधन पनि गर्नुहुनेछ। दिल्ली विश्वविद्यालय अन्तर्गत एसआरसीसी देशका प्रमुख उच्च शिक्षण संस्थामध्ये एक हो। यहाँ वाणिज्य, अर्थशास्त्र र व्यवस्थापन विषयको अध्ययन अध्यापन गराइन्छ। कलेजको स्थापना 1926 उद्योगपति डाक्टर समाजसेवी सर श्रीरामले गर्नुभएको थियो। विगत 100 वर्षमा यस संस्थाले धेरै विद्वान, व्यावसायिक जनशक्ति तथा राष्ट्र निर्माणमा योगदान पुर्याउने प्रतिभाहरू उत्पादन गरेको छ। शताब्दी समारोह शिक्षण दिवसको अवसरमा आयोजना भएकोले यसको महत्व अझ बढेको छ, जुन कलेजको स्थापना 1826 उद्योगपति तथा समाजसेवी श्रीरामले गर्नुभएको थियो। गृहमन्त्री अमित शाह आजदेखि 3 दिने गोवा भ्रमणमा रहनुहुनेछ। उहाँले भोलि गृह मन्त्रालयका विभिन्न विभागका अधिकारीहरूसित गोवासँग सम्बन्धित विषयमा बैठकको अध्यक्षता गर्नुहुनेछ। बैठकपछि उहाँले लागू औषध सम्बन्धी विषयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ। साँझ श्री शाहले अटल भवनमा नवनिर्मित भाजपा राज्य कार्यालय भवनको उद्घाटन गर्नुहुनेछ। यसको साथै उहाँले पार्टीको राज्य कोर कमिटिको बैठकको अध्यक्षता पनि गर्नुहुनेछ। सोमबार गृहमन्त्री पश्चिमी क्षेत्रीय परिषदको बैठक तथा गोवा पुलिसलाई प्रदान गरिने राष्ट्रपति पुलिस ध्वज सम्मान समारोहमा सहभागी हुनुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। जम्मू काश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाले हिज नयाँ दिल्लीमा केन्द्रीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरी केन्द्र शासित प्रदेशसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्नुभयो। बैठकमा राज्यको दर्जा पुनस्थापना गर्ने, कार्य सञ्चालन नियमलाई अन्तिम रूप दिने, आरक्षण व्यवस्थालाई तर्कसंगत बनाउने तथा जनकल्याण र विकाससित सम्बन्धित अन्य विषयमा पनि छलफल भएको थियो। मुख्यमन्त्रीले गृहमन्त्रीलाई जम्मू काश्मीरमा आयोजना हुन लागेको पहिलो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवबारे पनि जानकारी गराउनु भयो। उक्त चलचित्र महोत्सव आगामी सितम्बर 7 श्रीनगरमा शुरू भइरहेको छ। श्री अब्दुल्लाले विभिन्न क्षेत्रमा बाढीबाट भएको क्षतिपछि जम्मू काश्मीरलाई समयमै सहयोग र आवश्यक समर्थन उपलब्ध गराएकोमा गृहमन्त्रीलाई धन्यवाद दिनुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारत रूस तथा युक्रेन दुवैसँग निरन्तर सम्पर्कमा रहेको बताउनु भएको छ। भारतले युद्ध कम गर्न वा अन्त्य गर्न सहयोग पुग्ने सुझावहरूमाथि विचार गरिरहेको उहाँले बताउनुभयो। वार्सामा पोल्याण्डका विदेश मन्त्री राडोस्लाव सिरोस्कीसँग भेटवार्तापछि जयशंकरले युद्धको कुनै विजेता नहुने भन्दै युद्ध अन्त्यका लागि वार्ता र कूटनीतिमा जोड दिने बताउनुभयो।
1: India believes that endless war must give way to an end to war. These are wars without winners. Every additional day means more death, more destruction, more loss to the parties themselves, and more cost to the rest of the world.
0: नेपालको बाढी प्रभावित त्रिशुली बजार क्षेत्रबाट थप 3 भारतीय नागरिकको सुरक्षित उद्धार गरिएको छ। यससँगै उद्धार गरिएका भारतीय नागरिकको संख्या 169 पुगेको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार 275 भारतीय नागरिक अझै बेपत्ता भएका छन्। यसैबीच चीनबाट 1907 भारतीय नागरिक सुरक्षित रूपमा नेपाल पुगेका छन्। काठमाडौँ स्थित भारतीय दूतावासले उद्धार गरिएका भारतीयलाई स्वदेश फर्काउन सहयोग गरिरहेको छ। भारतले नेपालमा बाढीपछि हालसम्म लगभग 95 टन राहत सामग्री पठाएको छ। अमेरिकी सांसदहरूको एक समूहले बाढी प्रभावित नेपालमा राहत तथा खोजी उद्धार कार्य तीव्र बनाउन विदेश मन्त्री मार्को रुबियोसँग आग्रह गरेका छन्। सांसदहरूले डिजास्टर असिस्टेन्स रेस्पोन्स टिम तैनात गर्न थप मानवीय सहायता तथा पुनर्निर्माणमा सहयोग गर्न माग गरेका छन्। ब्याडमिन्टनमा भारतीय पुरुष जोडी सात्विक साईराज रंगरेड्डी र चिराग शेट्टीले आज सेन्जेनमा जारी चाइना मास्टर्सको सेमी फाइनलमा मलेसियाली जोडी नूर मोहम्मद अजरिन अयुब र टानवी कियोङको जोडीसित खेल्नेछ। भारतीय जोडीले हिज क्वार्टर फाइनलमा डेनमार्कका किम एस्ट्रुप र एन्डर्स स्वरूप राममुसेनलाई पराजित गरेको थियो। यस जितसितै सात्विक र चिराग लगातार चौथो पटक चाइना मास्टर्सको सेमी फाइनलमा पुगेका छन्। अर्कोतर्फ उनीहरूका मलेसियाली प्रतिद्वन्दी अजरिन अयुब र टानवी कियोङले इण्डोनेसियाको साबर कार्यमान गुटामा र मोह रजा पल्वी इफहानीको जोडीलाई हराउँदै ठूलो उलटफेर गरेको छ। यता एकल स्पर्धामा किदाम्बी श्रीकान्त र तन्वी शर्माको हारसँगै प्रतियोगितामा भारतको चुनौती समाप्त भएको छ। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। देशभरि आज शिक्षक दिवस मनाइन्दैछ। राष्ट्रपति द्रौपदी मुर्मूले अनि राष्ट्रपति डाक्टर सर्वपल्ली राधाकृष्णनलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। उहाँले आज नयाँ दिल्लीमा 48 स्कूली शिक्षकहरूलाई राष्ट्रिय शिक्षक पुरस्कार प्रदान गर्नुहुनेछ। उपराष्ट्रपति सीपी राधाकृष्णन आज चेन्नईको एक दिने भ्रमणमा रहनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी आज नयाँ दिल्लीमा श्रीराम कलेज अफ कमर्स SRCCको शताब्दी समारोहमा सहभागी हुनुहुनेछ। गृहमन्त्री अमित शाह आजदेखि 3 गोवा भ्रमणमा रहनुहुनेछ। उहाँले भोलि गृह मन्त्रालयका विभिन्न विभागका अधिकारीहरूसित गोवासँग सम्बन्धित विषयमा बैठकको अध्यक्षता गर्नुहुनेछ। अनि ब्याडमिन्टनमा भारतीय पुरुष जोडी सात्विक साईराज रंगरेड्डी र चिराग शेट्टीले आज सेन्जेनमा जारी चाइना मास्टर्सको सेमी फाइनलमा मलेसियाली जोडी नूर मोहम्मद अजरिन अयुब र टानवी कियोङको जोडीसित खेल्नेछ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
2: समय यस बेला बिहानको 7:35 भइसकेको छ। अब कार्यक्रम संगीत प्रभा अन्तर्गत यहाँलाई सुनाउनेछौँ विभिन्न कलाकारको स्वरमा नेपाली आधुनिक गीत। सर्वप्रथम यहाँलाई सुनाइरहेछौँ यो गीत जसको स्वर रहेको छ शिव परियारको अनि शब्द संगीत रहेको छ नरवीर रसाइलीको।

यहाँहरूले सुनिराख्नु भएको छ कार्यक्रम संगीत प्रभा अन्तर्गत विभिन्न कलाकारको स्वरमा नेपाली आधुनिक गीत। यसै क्रममा अर्को आधुनिक गीत यहाँलाई सुनाइरहेछौ, रबिन शर्माको स्वरमा रहेको यो गीत, जसका संगीत संयोजक हुनुहुन्छ शरद सिन्हा अनि शब्दकार हुनुहुन्छ पुष्कर पराजुली।

यसै क्रममा अब अर्को आधुनिक गीत यहाँलाई सुनाइरहेछौ। वाणीका प्रधानको शर्मा अनि शब्द संगीत रहेको छ नरवीर रसाइलीको।

0: अब प्रस्तुत छ समाचार एकांशको प्रस्तुति समसामयिक समीक्षा।
1: अब सुन्नुहोस् समसामयिक समीक्षा, अनुवादक तथा वाचक मुस्कान राई। विषय: जापान क्रेडिट रेटिङ एजेन्सीद्वारा स्थिर दृष्टिकोणसहित भारतको सार्वभौम क्रेडिट रेटिङ एमा स्तरोन्नति। आलेख: विदेश सेवा डेस्क, एनएसडी आकाशवाणी। भारत सरकारले जापान क्रेडिट रेटिङ एजेन्सी जेसिआरको भारतको दीर्घकालीन विदेशी मुद्रा र स्थानीय मुद्रा जारीकर्ता मूल्याङ्कनलाई बीबीबी प्लसबाट एमा एक अङ्कले स्तरोन्नति गर्ने निर्णयको स्वागत गरेको छ, जबकि स्थिर दृष्टिकोण कायम राख्नेछ। जेसिआरले भारतको देशको सीमालाई पनि एक अङ्कले बढाएर ए गरेको छ। यो स्तरोन्नतिले भारतको ठोस आर्थिक वृद्धि, विकासको जग बलियो बनाउन आर्थिक नीतिहरूको प्रभावकारिता र वित्तीय प्रणालीको सुधारिएको सुदृढतालाई प्रतिबिम्बित गर्दछ। जेसिआरले उल्लेख गरेको छ, भारतीय अर्थव्यवस्थाले उच्च वृद्धि दर कायम राखेको छ, जुन बलियो निजी उपभोग र सार्वजनिक लगानीद्वारा समर्थित छ। तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालय एमओएसपीआईद्वारा जारी गरिएको पछिल्लो जीडीपी अनुमानले वित्तीय वर्ष 2026 वास्तविक जीडीपी वृद्धि 7.8% बलियो रहेको संकेत गर्दछ। वित्तीय वर्ष 2027 पहिलो त्रैमासिकमा वृद्धिको गति कायम रह्यो। विश्वव्यापी प्रतिकूल परिस्थितिहरू बीच पनि वास्तविक जीडीपी 7.8% बढ्यो। एजेन्सीले सरकारको उत्पादकता वृद्धि र आर्थिक विकासका लागि अनुकूल नीतिहरूको निरन्तर कार्यान्वयनलाई पनि प्रकाश पार्यो, जसमा डिजिटल सार्वजनिक पूर्वाधारको विकास र वस्तु तथा सेवा करको कार्यान्वयन समावेश छ, जसले भारतको आर्थिक जग बलियो बनाएको छ। एजेन्सीले पुँजीगत खर्च, विशेष गरी पूर्वाधार लगानीमा बढी जोड दिँदै वित्तीय खर्चको गुणस्तरमा सुधारलाई पनि मान्यता दिएको छ। जेसीआरले उल्लेख गर्यो, केन्द्रीय सरकारको वित्तीय घाटा वित्तीय वर्ष 2025 4.7%बाट घटेर वित्तीय वर्ष 2026 4.4% पुगेको छ, जबकि पुँजीगत खर्च उच्च रह्यो। जेसीआरले भारतको वित्तीय प्रणालीको समग्र सुदृढतामा उल्लेखनीय सुधारको पनि प्रकाश पारेको छ। दिवालियापन र दिवालियापन संहिताको स्थापना, सरकारद्वारा पुँजी प्रवाह र आरबीआईद्वारा सुदृढ सुपरिवेक्षणद्वारा समर्थित ब्याङ्किङ क्षेत्रको सम्पत्ति गुणस्तर बलियो भएको छ। ब्याङ्किङ क्षेत्रमा पुँजी पर्याप्त र नाफा स्थिर रहेको छ। गैर ब्याङ्किङ वित्तीय क्षेत्रको सम्पत्ति गुणस्तर र पुँजी पर्याप्तमा पनि सुधार आएको छ, जसले वित्तीय प्रणालीलाई अझ बलियो बनाएको छ। बाह्य क्षेत्रको बारेमा एजेन्सीले उल्लेख गरेको छ, भारतको चालु खाता घाटा नियन्त्रित रहेको छ, जसलाई सेवा सन्तुलनमा अधिशेषले समर्थन गरेको छ। छोटो अवधिको बाह्य ऋणभन्दा उल्लेखनीय रूपमा बढिरहेको प्रशस्त विदेशी मुद्रा सञ्चितले बाह्य झट्काको विरुद्धमा बलियो लचिलोपन प्रदान गर्दछ। यो स्तरोन्नति चुनौतीपूर्ण विश्वव्यापी वातावरणको पृष्ठभूमिमा आएको छ।

0: र दिगो वृद्धि प्रभावकारी आर्थिक नीतिहरू सुधारिएको वित्तीय गुणस्तर र बलियो वित्तीय प्रणालीद्वारा समर्थित भारतको आर्थिक आधारभूत कुराहरूको निरन्तर सुदृढीकरणलाई जोड दिदछ। यसले भारतको बलियो र लचिलो आर्थिक वृद्धि वित्तीय गुणस्तरमा सुधार बलियो वित्तीय प्रणाली र बलियो बाह्य स्थितिलाई प्रतिबिम्बित गर्दछ। भारतले पहिले नै प्रमुख अन्तर्राष्ट्रिय मूल्याङ्कन एजेन्सीहरूबाट सर्वभौम मूल्याङ्कन स्तरोन्नति प्राप्त गरिसकेको छ। मर्निङ स्टार डीबीआरएसले 2025 मईमा भारतको सर्वभौम मूल्याङ्कन स्तरोन्नति गर्यो। त्यसपछि अगस्त 2025 मा एसएनपी ग्लोबल मूल्याङ्कन र सेप्टेम्बर 2025 मा जापानको मूल्याङ्कन र मूल्याङ्कन तथा लगानी सूचक आरएनआईले स्तरोन्नति गर्यो। हालैका समयमा जापानी मूल्याङ्कन एजेन्सीले गरेको यो दोस्रो यस्तो स्तरोन्नति हो, जुन आधिकारिक तथ्याङ्कले अप्रेल जुन त्रैमासिक भारतको जीडीपी 7.8% बढेको देखाएको एक दिनपछि आएको हो। सेप्टेम्बर 2025 मा जापानी क्रेडिट मूल्याङ्कन एजेन्सी मूल्याङ्कन तथा लगानी सूचकाङ्क आरएनआईले भारतको दीर्घकालीन सर्वभौम क्रेडिट मूल्याङ्कनलाई बीबीबीबाट बीबीबी प्लसमा स्तरोन्नति गर्यो, जबकि भारतीय अर्थव्यवस्थाको लागि स्थिर दृष्टिकोण कायम राख्यो। एसएनपीले अगस्त 2025 मा भारतको सर्वभौम मूल्याङ्कनलाई बीबीबीबाट बीबीबी प्लसमा स्तरोन्नति गरेपछि यो आएको हो। जेसीआरएले ती प्रत्येक मूल्याङ्कन स्केलभित्र सापेक्षित स्थिति जनाउन डबल एबाट बीमा मूल्याङ्कन प्रतीकहरूको प्लस वा माइनस चिन्ह।
1: अब केही क्षणमा सुन्नुहुनेछ दिल्ली केन्द्रको समाचार।

श्रोता वृन्दमा नमस्कार। रङ बिरङको संसार कार्यक्रम लिएर उपस्थित छु म उद्घोषिका अदिति, प्रस्तोता लेखनाथ रहेको साथमा। आज म तपाईँहरू माझ नेपाली चलचित्र क्षेत्रका एक प्रतिभाशाली निर्देशक, अभिनेता तथा लेखक निश्चल बस्नेतको जीवन यात्रा र उनको योगदान बारे बताउन चाहन्छु। आउनुहोस् सुनाऊ। निश्चल बस्नेत नेपाली चलचित्र उद्योगका ती व्यक्तित्व मध्ये एक हुन् जसले नेपाली चलचित्रमा नयाँ सोच, नयाँ शैली र नयाँ ऊर्जा ल्याउन सफल भएका छन्। उनको कामले विशेष गरी युवा पुस्तामा ठूलो प्रभाव पारेको छ। नेपाली चलचित्रलाई आधुनिक शैलीमा प्रस्तुत गर्दै दर्शकको मन जित्ने काम उनले गरेका छन्। निश्चल बस्नेतको जन्म काठमाडौँमा भएको हो। सानैदेखि उनलाई कथा लेख्न, अभिनय गर्न र चलचित्र हेर्न निकै रुचि थियो। आफ्नो रुचिलाई पछ्याउँदै उनले चलचित्र क्षेत्रलाई आफ्नो पेसा बनाए। सुरुका दिनहरूमा धेरै संघर्ष गर्नु परे पनि उनी कहिले पछि हटेनन्। शिक्षा हासिल गरेपछि उनले मिडिया तथा चलचित्र क्षेत्रमा अनुभव बटुल्न सुरु गरे। सुरुका दिनहरू सजिला थिएनन्, धेरै चुनौती र कठिनाईको सामना गर्नु पर्यो। तर उनको आत्मविश्वास र निरन्तर मेहनतका कारण उनले आफ्नो लक्ष्य प्राप्त गर्न सफल भए। निश्चल बस्नेतले निर्देशन गरेको पहिलो ठूलो सफल चलचित्र हो लुट। सन् 2012 प्रदर्शन भएको यस चलचित्रले नेपाली फिल्म उद्योगमा ठूलो परिवर्तन ल्यायो। यस फिल्मले अपराध कथा, मित्रता, संघर्ष र समाजको वास्तविकतालाई यथार्थपरक शैलीमा प्रस्तुत गरेको थियो। लुट चलचित्रको संवाद, कथा र प्रस्तुतिकरण निकै फरक थियो। दर्शकहरूले यस चलचित्रलाई अत्यन्तै मन पराए। यस चलचित्रको सफलतापछि नेपाली चलचित्र उद्योगमा नयाँ आयाम सुरु भएको मानिन्छ।

दोस्रो सफलता भनेको त्यसपछि निश्चल बस्नेतले निर्देशन गर्नुभएको अर्को महत्वपूर्ण चलचित्र हो तालाकजुङ भर्सेस टुल्के। यस चलचित्रले ग्रामीण समाजको जीवनशैली, राजनीति र व्यक्तिको संघर्षलाई देखाएको छ। समाजमा हुने अन्याय र समस्यालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। यस चलचित्रले पनि राम्रो सफलता पायो र दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गर्यो। यसले देखायो कि निश्चल बस्नेत केवल निर्देशक मात्र होइन, समाजको वास्तविकता देखाउने सशक्त कथाकार पनि हुन्। निश्चल बस्नेतले निर्देशन मात्र नभई अभिनयमा पनि उत्कृष्ट क्षमता देखाए। कबड्डी कबड्डी चलचित्रमा उनको अभिनय निकै लोकप्रिय भयो। यस फिल्मले नेपाली ग्रामीण परिवेश, प्रेम र सम्बन्धलाई रोचक ढंगले प्रस्तुत गर्यो। यसै गरी दुई रुपैया चलचित्रमा पनि उनले अभिनय गरे। यस फिल्मले मनोरञ्जनका साथै समाजलाई सन्देश

दिने प्रयास गरेको थियो। निसल बस्नेतले नेपाली अभिनेत्री स्वस्तिमा खड्कासँग विवाह गरे। स्वस्तिमा खड्का पनि नेपाली फिल्म उद्योगकी सफल र लोकप्रिय अभिनेत्री हुन्। उनीहरू दुवै नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहेर दर्शकको मन जित्न सफल भएका हुन्। उनीहरू दुवैको जोडीलाई नेपाली फिल्म उद्योगमा निकै मिल्ने प्रेरणादायी र लोकप्रिय जोडी मानिन्छ। उनीहरूले एक अर्कालाई आफ्नो करियरमा साथ दिँदै अगाडि बढिरहेका छन्। निशुल बस्नेत निर्देशक मात्र होइन, एक सफल अभिनेता पनि हुन्। उनले विभिन्न फिल्ममा अभिनय गरेर दर्शकको माया पाएका छन्। त्यस्तै उनी संगीतमा पनि रुचि राख्छन्। केही गीतहरूमा उनले आफ्नो आवाज दिएका छन्। यसले देखाउँछ कि उनी बहुप्रतिभाशाली कलाकार हुन्। नेपाली फिल्म क्षेत्रमा उनको प्रभाव। निशुल बस्नेतले नेपाली फिल्मको शैली परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेलेका छन्। उनी भन्छन्, राम्रो कथा भए दर्शक आकर्षित हुन्छन्, नयाँ सोचले सफलता ल्याउन सक्छ, नेपाली फिल्म अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धी गर्न सक्छ। यसैले उनको कामले धेरै युवा निर्देशक र कलाकारहरूलाई प्रेरणा दिएको छ। आज धेरै नयाँ फिल्महरू आधुनिक शैलीमा बन्न थालेका छन्, जसमा निशुल बस्नेतको प्रभाव देख्न सकिन्छ। यसरी निशुल बस्नेतको जीवनबाट हामीले पनि धेरै कुरा सिक्न सक्छौ। जस्तै उनी भन्छन्, ठूलो सपना देख्नुहोस्, निरन्तर मेहनत गर्नुहोस्, असफलताबाट सिक्नुहोस्, आफ्नो लक्ष्य प्रति प्रतिबद्ध रहनुहोस्, नयाँ सोचको विकास गर्नुहोस्। निशुल बस्नेतले नेपाली चलचित्र क्षेत्रमा गरेको योगदानका कारण विभिन्न राष्ट्रिय तथा फिल्म अवार्ड जितेका छन्। डिजाइन अवार्ड बेस्ट डेब्यू डाइरेक्टर चलचित्र लुट, नेशनल फिल्म अवार्ड बेस्ट डाइरेक्टर फिल्म ताकलजुङ भर्सेस टुल्के, उत्कृष्ट निर्देशनका लागि राष्ट्रिय पुरस्कार, नेफ्टा फिल्म अवार्ड बेस्ट डाइरेक्टर अर्थात् उत्कृष्ट निर्देशक, डिजाइन अवार्ड, सिने सर्कल अवार्ड, आइडियल कपल अवार्ड जस्ता पुरस्कारहरूले उनी विभूषित भइसकेका छन्। अन्तमा निशुल बस्नेत नेपाली चलचित्र क्षेत्रमा एक प्रतिभाशाली निर्देशक, अभिनेता र निर्माता हुन्, जसले आधुनिक नेपाली सिनेमामा नयाँ सोच र शैली फिट्याएका छन्। उनले बनाएका फिल्महरूले दर्शकको मन जित्नका साथै नेपाली चलचित्र उद्योगलाई नयाँ दिशा दिएका छन्। निशुल बस्नेतको सृजनशीलता, मेहनत र नवीन सोचले उनलाई नेपाली चलचित्र जगतमा एक प्रेरणादायी व्यक्तित्व बनाएको छ। भविष्यमा पनि उनले अझ उत्कृष्ट चलचित्र निर्माण गरी नेपाली चलचित्र क्षेत्रलाई अझ समृद्ध बनाउने अपेक्षा गरेका छन्। हौस् त श्रोतावृन्द, यी थियो कार्यक्रम रङबिरङको संसारमा निशुल बस्नेतको चर्चा, र यस्तै कार्यक्रम लिएर अघिल्लो श्रृङ्खलामा पनि भेट हुने नै छौँ। अहिलेलाई बिदा दिनुहोस्। म अदिति लगायत प्रस्तुता लेखनाथ राईलाई पनि धन्यवाद।

अब कार्यक्रम योजना अन्तर्गत आज हामी कुरा गर्नेछौँ सम्पदा सहर विकास तथा सम्वर्धन योजना विषयमा। भारत विविध संस्कृति, परम्परा, कला, वास्तुकला र ऐतिहासिक सम्पदाले सम्पन्न देश हो। यहाँका प्राचीन मन्दिर, ऐतिहासिक भवन, धार्मिक स्थल, घाट, किल्ला तथा पुराना बस्तीहरूले भारतको गौरवशाली इतिहास र सांस्कृतिक पहिचानलाई झल्काउँछन्। यिनै ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र विकास गर्ने उद्देश्यले भारत सरकारले 21 जनवरी 2015 हृदय योजना सुरु गरेको थियो। हृदयको पूरा नाम हेरिटेज सिटी डेभलपमेन्ट एन्ड अजमेन्टेसन योजना हो। नेपालीमा यसलाई सम्पदा सहर विकास तथा सम्वर्धन योजना पनि भनिन्छ। अनि यस योजनाको मुख्य उद्देश्य ऐतिहासिक र सांस्कृतिक महत्व बोकेका सहरहरूको मौलिक पहिचान संरक्षण गर्दै त्यहाँका नागरिक तथा पर्यटकका लागि आवश्यक आधुनिक सुविधाको विकास गर्नु थियो। यस अन्तर्गत सम्पदा क्षेत्र वरिपरि सडक, पैदल मार्ग, खानेपानी, सरसफाई, ढल निकास, फोहोर मैला व्यवस्थापन, सडक बत्ती तथा सार्वजनिक स्थल जस्ता आधारभूत पूर्वाधार सुधारमा जोड दिएको थियो। त्यसै गरी ऐतिहासिक स्थलहरूलाई पर्यटक मैत्री बनाउने सम्पदा पदमार्ग अर्थात् हेरिटेज वक विकास गर्ने, स्थानीय कला, संस्कृति, हस्तकला तथा परम्परागत सिपलाई प्रोत्साहन गर्ने र स्थानीय समुदायलाई पर्यटनसँग जोड्ने उद्देश्य पनि यस योजनाले बनाएको छ। हृदय योजना अन्तर्गत भारतका 12 प्रमुख सम्पदा सहर छनौट गराएका थिए। ती सहरहरू हुन् अजमेर, अमरवाती, अमृतसर, बदामी, द्वारका, गया, कान्चीपुरम, मथुरा, पुरी, वाराणसी, वेलाङ्कनी र वारङ्गल। यस योजनाको अर्को महत्वपूर्ण पक्ष भनेको सम्पदा संरक्षण र आधुनिक सहरी विकासबीच सन्तुलन कायम गर्नु हो। अर्थात् ऐतिहासिक सहरको मौलिक स्वरूप र सांस्कृतिक पहिचानलाई जोगाउँदै आधुनिक आवश्यकता पूरा गर्ने प्रयास गरिएको हो। सम्पदा संरक्षणले केवल पुराना भवन र स्मारक जोगाउने काम मात्र गर्दैन, यसले कुनै स्थानको इतिहास, संस्कृति, परम्परा, स्थानीय कला, जीवनशैली र सामुदायिक पहिचानलाई पनि संरक्षण गर्छ। त्यसैले यस्ता सम्पदाको संरक्षणले पर्यटन प्रवर्धनसँगै स्थानीय रोजगारी र आर्थिक गतिविधिलाई समेत सहयोग पुर्याउन सक्छ। हृदय योजनाको मिसन अवधि 31 मार्च 2019 समाप्त भएको हो। यद्यपि यस योजनाले ऐतिहासिक सहरहरूको संरक्षण र विकासका लागि अघि सारेको समन्वित अवधारणा आज पनि महत्वपूर्ण मानिन्छ। अन्त्यमा भन्नुपर्दा सम्पदा हाम्रो इतिहासको परिचय मात्र होइन, हाम्रो वर्तमान र भविष्यसँग जोडिएको सांस्कृतिक सम्पत्ति पनि हो। आधुनिक विकासको गतिसँगै ऐतिहासिक सम्बन्धको संरक्षण गर्न सकेमा हामीले आफ्नो संस्कृति र पहिचानलाई भावी पुस्तासम्म सुरक्षित रूपमा पुर्याउन सक्छौँ। र यसका साथै अब हामी सुन्नेछौँ विभिन्न कलाकारको स्वरमा हिन्दी चलचित्रका गीतहरू पनि। सर्वप्रथम यहाँलाई सुनाउनेछौँ काबिल चलचित्रबाट रहेको यो गीत जुबिन नौटियाल अनि पालक मुचालको स्वरमा।

0: अब सुन होस प्रमुख समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब मुख्य समाचार सविता छेत्रीबाट सुन्नुहोस्। देशभरि आज शिक्षक दिवस मनाइन्दैछ। राष्ट्रपति द्रौपदी मुर्मूले पूर्व राष्ट्रपति डाक्टर सर्वपल्ली राधाकृष्णलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। वहाँले आज नयाँ दिल्लीमा 48 जना स्कूली शिक्षकहरूलाई राष्ट्रिय शिक्षक पुरस्कार प्रदान गर्नुहुनेछ। शिक्षा मन्त्री प्रह्लाद जोशीले हिज साँझ राष्ट्रिय शिक्षक पुरस्कार 2026 का विजेताहरूसित बातचीत गर्नुभयो। श्री जोशीले पुरस्कार विजेताहरूको सम्मानमा रात्रिभोजको पनि आयोजना गर्नुभएको थियो। उपराष्ट्रपति सीपी राधाकृष्ण आज चेन्नईको एक दिने भ्रमणमा रहनुहुनेछ। यस क्रममा वहाँ इण्डिया वर्ल्ड्स 2026 सहभागी रहनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी आज नयाँ दिल्लीमा श्रीराम कलेज अफ कमर्स SRCCको शताब्दी समारोहमा सहभागी हुनुहुनेछ। गृहमन्त्री अमित शाह आजदेखि 3 दिने गोवा भ्रमणमा रहनुहुनेछ। राष्ट्रिय परीक्षा एजेन्सीले UGC नेट जुन 2026 अंग्रेजी, कमर्स अनि समाजशास्त्रको पुनः हुने परीक्षाको लागि प्रवेश पत्र जारी गरेको छ। परीक्षार्थीहरूले प्रवेश पत्र UGC नेटको वेबसाइटबाट डाउनलोड गर्न सक्नेछन्। भारतको विदेशी मुद्रा भण्डार पछिल्लो महिनाको 28 तारिकमा समाप्त भएको साता अवधि 11.4 अरब अमेरिकी डलर बढेर 740 अरब अमेरिकी डलर भन्दा माथि पुगेको छ। भारतीय तथा विदेशी झण्डा रहेका जहाजमा कार्यरत भारतीय नाविकहरूको निगरानीका लागि समुद्री प्रशासन महानिदेशालयले आफ्नो ई नाविक पोर्टलमा सिफेयर ट्याकिङ मोड्युल लन्च गरेको छ। अनि मौसम विभागले आज पूर्वी राजस्थान र पश्चिमी मध्यप्रदेशमा भारी वर्षाको ओरेन्ज अलर्ट जारी गरेको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

0: এই প্রথম ভারতে আয়োজন করা হচ্ছে এই প্রতিযোগিতা। আহমেদাবাদের সবরমতী রিভার ফ্রন্টে সিরিজের তৃতীয় পর্ব অনুষ্ঠিত হচ্ছে, চলবে 9 সেপ্টেম্বর পর্যন্ত। মহিলাদের টি টোয়েন্টি এশিয়া কাপ ক্রিকেটে আজ রাতে গ্রুপে শেষ ম্যাচে ভারত চিরপ্রতিদ্বন্দ্বী পাকিস্তানের মুখোমুখি হবে। দুবাই আন্তর্জাতিক স্টেডিয়ামে খেলা শুরু হবে ভারতীয় সময় রাত 8টায়। শেষ করার আগে খবরের বিশেষ কিছু অংশ আরও একবার। সারা দেশে আজ যথোচিত মর্যাদায় শিক্ষক দিবস উদযাপিত হচ্ছে। রাষ্ট্রপতি এই উপলক্ষে নতুন দিল্লিতে জাতীয় শিক্ষক পুরস্কার প্রদান করবেন। প্রধানমন্ত্রী আজ নতুন দিল্লিতে শ্রীরাম কলেজ অফ কমার্সের শতবার্ষিকী উদযাপন অনুষ্ঠানে অংশ নেবেন। নেপালের হরপাবানে মৃতের সংখ্যা 1340 ছাড়িয়েছে। খবর শেষ হলো, এরপর স্থানীয় সংবাদ সকাল 10:10। আকাশবাণী কলকাতা, জেলার চিঠি।
1: আকাশবাণী খরসাং হো প্রাদেশিক সমাচার সীমা ক্ষেত্রবাট শুনু হোস। देश लगायत दार्जिलिङ, कालिम्पोङ अनि उत्तर बंगालमा आज शिक्षक दिवस मनाइँदैछ। यस अवसरमा विद्यालयहरूमा रंगारंग सांस्कृतिक कार्यक्रम गरी शिक्षकहरूलाई खदामाला अर्पण गरी सम्मान जनाई कृतज्ञता प्रकट गर्दछन्। यो दिवस महान शिक्षाविद तथा भारतका पूर्व राष्ट्रपति डाक्टर सर्वपल्ली राधाकृष्णनको जन्म जयन्तीको अवसरमा मनाइन्छ। यस अवसरमा राष्ट्रपति द्रौपदी मुर्मूले देशका सम्पूर्ण शिक्षकहरूलाई शुभकामना दिँदै डाक्टर राधाकृष्णनप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ। राष्ट्रपतिले शिक्षकहरूले विद्यार्थीहरूको प्रतिभालाई निखार्न, उनीहरूको चरित्र निर्माण गर्न तथा उनीहरूलाई उज्जवल भविष्यका लागि तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भएको छ। प्रत्येक वर्ष 5 सेप्टेम्बरमा डाक्टर राधाकृष्णनको जयन्तीको अवसरमा शिक्षक दिवस मनाइन्छ। यस अवसरमा राष्ट्रपतिले आज नयाँ दिल्लीमा 48 जना स्कूली शिक्षकहरूलाई राष्ट्रिय शिक्षक पुरस्कार प्रदान गर्नुहुनेछ। पुरस्कार प्राप्त गर्ने शिक्षकहरू 27 राज्य, 7 केन्द्रशासित प्रदेश र 6 केन्द्रीय सरकारी संस्थानबाट छनौट भएका छन्। यसका साथै उच्च शिक्षण संस्था तथा पोलिटेक्निकका 21 जना शिक्षक तथा प्राध्यापकहरूलाई पनि राष्ट्रिय पुरस्कार प्रदान गरिनेछ। राष्ट्रिय परीक्षा एजेन्सीले यूजीसी नेट जुन 2026 अंग्रेजी, कमर्स र सामाजिक शास्त्रको पुनः हुने परीक्षाको लागि प्रवेश पत्र जारी गरेको छ। परीक्षार्थीहरूले आफ्नो प्रवेश पत्र यूजीसी नेटको वेबसाइटमा लगइन गरेर डाउनलोड गर्न सक्नेछन्। अंग्रेजीको परीक्षा 9 सेप्टेम्बर बिहान 9 बजेदेखि 12 बजेसम्म हुनेछ। कमर्सको परीक्षा त्यसै दिन दिउँसो 3 बजेदेखि साँझ 6 बजेसम्म हुनेछ। सामाजिक शास्त्रको परीक्षा 10 सेप्टेम्बर बिहान 9 बजेदेखि 12 बजेसम्म हुनेछ। यी तिनै विषयको प्रश्नपत्रमा केही गल्तीहरूको शिकायतपछि पुनः आयोजित गरिएको हो। नेपालमा भएको भीषण प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरूप्रति पश्चिम बंगाल सरकारले शोक व्यक्त गरेको छ। राज्यका वित्त मन्त्री स्वपन दासगुप्ताले हिजो कोलकातास्थित नेपालको महावाणिज्य दूतावास पुगेर शोक पुस्तिकामा हस्ताक्षर गर्दै मृतकका परिवार नेपाली जनताप्रति गहिरो संवेदना तथा एकीयबद्धता जनाउनुभयो। उहाँले कठिन समयमा पश्चिम बंगालका मानिसहरू नेपालका जनताको साथमा रहेको बताउनुभयो। यसैबीच विपत्तिको असर पश्चिम बंगालमा पनि परेको छ। राज्यका 37 जना अझै बेपत्ता रहेको बताइएको छ। सुरुमा 39 जना बेपत्ता रहेकोमा 2 जना सुरक्षित रहेको पुष्टि भएको छ। सिलीगुडीको माटीगढा थाना क्षेत्र स्थित तम्बाजोत शिशु डाङ्कीमा आबकारी विभागले एक कबाडी गोदाममा छापा मारेर ठूलो परिणाममा अवैध सिक्किम मदिरा जफ्त गरेको छ। जफ्त गरिएको मदिराको अनुमानित बजार मूल्य 10 लाख रुपियाँ भन्दा बढ़ी रहेको बताइएको छ। जलपाइगुड़ी आबकारी विभागको टोलीले गोदामबाट 45 कार्टुन अवैध मदिरा जफ्त गरेको छ। अधिकारीहरू पुग्न साथ गोदाममा रहेका व्यक्तिहरू फरार भएका थिए। त्यसपछि विभागले गोदाम सील गरेको छ। सोनादा उच्चतर माध्यमिक विद्यालयमा आयोजित अन्तर श्रेणी फुटबल प्रतियोगिताको फाइनल खेल हिज भलुटार खेल मैदानमा सम्पन्न भयो। विद्यालयकी प्राचार्य अध्यापिका विन्ध्या प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जागृत क्याब युवा ड्राइभर एसोसिएसनका सभापति दिपेन गुरुङ, भलुटार स्पोर्टर्स एण्ड कल्चर एकाडेमीका सभापति रतन तामाङ, पत्रकार किरण छेत्री, वरिष्ठ व्यवसायी सुमन तामाङ लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। मौसम विभागले

आज पूर्वी राजस्थान र पश्चिम मध्यप्रदेशमा भारी वर्षाको अरेन्ज अलर्ट जारी गरेको छ। आगामी दुई दिनसम्म पूर्वोत्तर राज्यहरू बिहार, मध्यप्रदेश, हरियाणा, चण्डीगढ़, उत्तराखण्ड, सिक्किम, पश्चिम बंगाल र उत्तर प्रदेशका केही क्षेत्रहरूमा पनि भारी वर्षाको सम्भावना रहेको छ। प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 10 बजे पुनः उपस्थित रहनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: अब सुन्नुहोस् समाचार।
1: आकाशवाणी प्रस्तुत गर्दछ प्रमुख समाचार, सुन्नुहोस् सीमा छेत्रीबाट। देशभरि आज शिक्षक दिवस मनाइन्दैछ। राष्ट्रपति द्रौपदी मुर्मू आज नयाँ दिल्लीमा 48 जना स्कूली शिक्षकहरूलाई राष्ट्रिय शिक्षक पुरस्कार प्रदान गर्नुहुनेछ। शिक्षा मन्त्री प्रह्लाद जोशीले हिजो साँझ राष्ट्रिय शिक्षक पुरस्कार 2026 विजेताहरूको रात्रिभोजको आयोजना गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णन आज चेन्नईको एक दिने भ्रमणमा रहनुहुनेछ। यस क्रममा उहाँ इण्डिया वेल्प्स 2026 सहभागी हुनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी आज नयाँ दिल्लीमा श्रीराम कलेज अफ कमर्स एसआरसीसीको शताब्दी समारोहमा सहभागी हुनुहुनेछ। गृहमन्त्री अमित शाह आजदेखि 3 दिने गोवा भ्रमणमा रहनुहुनेछ। राष्ट्रिय परीक्षा एजेन्सीले यूजीसी नेट जून 2026 अंग्रेजी कमर्स अनि सामाजिक शास्त्रको पुनः हुने परीक्षाको लागि प्रवेश पत्र जारी गरेको छ। प्रवेश पत्र यूजीसी नेटको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ। केरलमको त्रिशुर जिल्लामा भएको एक भीषण सड़क दुर्घटनामा 8 जनाको मृत्यु भएको छ। पुलिस सूत्र अनुसार दुर्घटना हिजो राति कैपामंगलमको पन्ना मिक्कुलनुमा भएको थियो। बिहारका 14 जिल्लामा बाढ़ीको स्थिति गम्भीर बनेको छ। प्रभावित जिल्लाहरूमा राजधानी पटना पनि सामेल छ। विभिन्न नदीहरू खतराको निशानदेखि माथि बगिरहेका छन्। नेपालको बाढ़ी प्रभावित त्रिशुली बजार क्षेत्रबाट थप 3 जना भारतीय नागरिकलाई सुरक्षित उद्धार गरिएको विदेश मन्त्रालयले बताएको छ। संयुक्त राष्ट्रका विशेषज्ञहरूले बलुचिस्तानमा एक बलुच छात्र लापत्ता भएको कथित यात्रा अनि मृत्युप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। प्रमुख समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी दिउँसो 1 बजे उपस्थित रहनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समय यस बेला बिहानको 10:02 भइसकेको छ। यहाँहरू सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ज, दार्जिलिङ 100.27 न्युज अन एआईआर एप अनि प्रसार भारती वेब्स ओडिटी प्लेटफर्ममा पनि। तब समय भएको छ कार्यक्रम हेलो खरसाङको, जस अन्तर्गत हामी यहाँलाई विभिन्न रोचक कार्यक्रमहरू प्रस्तुत गर्नेछौँ।

कार्यक्रम सुरु गर्नभन्दा अघि यो मिठो भनाइको साथमा हेलो हर्साङ कार्यक्रम आरम्भ गरौँ। डाक्टर सर्वपल्ली राधाकृष्णन भन्नुहुन्छ, साँचो शिक्षक उनी हुन् जसले विद्यार्थीलाई आफूभन्दा अगाडि बढ्न प्रेरित गर्छ।

कार्यक्रम हेलो खरसाङको यो पहिलो कोसेली यहाँलाई सुनाइरहेछौँ लुटेरा चलचित्रबाट रहेको यो गीत सवारलु मोनाली ठाकुरको स्वरमा।

आदरणीय श्रोता मित्र नमस्कार, यहाँले सुन्नु हुँदैछ कार्यक्रम हेलो खरसाङ। आज विशेषको कुराकानी गर्न पर्दा आज हो शिक्षक दिवस। शिक्षक दिवस केवल शिक्षकहरूलाई सम्मान गर्ने दिन मात्र होइन, हाम्रो जीवनमा शिक्षकले पुर्याएको योगदानलाई सम्झने, उहाँहरूप्रति कृतज्ञता व्यक्त गर्ने र शिक्षाको वास्तविक महत्त्व बुझ्ने विशेष अवसर पनि हो। मानिसको जीवनमा धेरै व्यक्तिहरू आउँछन्, तर हामीलाई सही बाटो देखाउने, ज्ञानको ज्योति बाल्ने र भविष्य निर्माण गर्न प्रेरणा दिने व्यक्तिका रूपमा शिक्षकको स्थान अत्यन्तै महत्त्वपूर्ण हुन्छ। शिक्षकले केवल किताबका पाठहरू पढाउनुहुन्न, उहाँले जीवन जिउने कला पनि सिकाउनुहुन्छ।

बाल्यकालमा हामीले अक्षर चिन्नेदेखि लिएर समाजमा कसरी व्यवहार गर्ने, असल र खराबी बीचको भिन्नता कसरी बुझ्ने, अनुशासनको

महत्त्व के हो र कठिन परिस्थितिमा कसरी अघि बढ्ने भन्ने कुरा पनि शिक्षकबाटै सिक्छौँ। त्यसैले शिक्षकलाई राष्ट्र निर्माणका आधार स्तम्भका रूपमा लिइन्छ। अब जानौ शिक्षक दिवस किन मनाइन्छ। भारतमा प्रत्येक वर्ष सितम्बर 5 तारिकमा शिक्षक दिवस मनाइन्छ। यो दिन भारतका महान दार्शनिक, शिक्षाविद तथा भारतका पूर्व राष्ट्रपति डाक्टर सर्वपल्ली राधाकृष्णनको जन्म जयन्ती पनि हो। उहाँ शिक्षा र दर्शनका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएको व्यक्तित्व हुनुहुन्थ्यो। उहाँको शिक्षाप्रतिको समर्पण र विचारलाई सम्मान गर्दै उनको जन्मदिनलाई शिक्षक दिवसको रूपमा मनाउने परम्परा सुरु भएको हो।

शिक्षक दिवसका दिन विद्यालय तथा विभिन्न शैक्षिक संस्थाहरूमा विशेष कार्यक्रम आयोजना गरिन्छ। विद्यार्थीहरूले आफ्ना शिक्षकहरूलाई शुभकामना तथा सम्मान व्यक्त गर्छन्। कतिपय विद्यालयमा सांस्कृतिक कार्यक्रम, वक्तृत्व कला, कविता नाटक तथा अन्य सृजनात्मक कार्यक्रमहरू पनि आयोजना गरिन्छ।

तर शिक्षक प्रतिको सम्मान एक दिनमा मात्र सीमित हुनु हुँदैन। शिक्षकले वर्षभरि विद्यार्थीहरूको भविष्य निर्माणमा आफ्नो समय, ज्ञान, श्रम र अनुभव समर्पण गर्नुहुन्छ। त्यसैले उहाँप्रति सम्मान र कृतज्ञता हाम्रो दैनिक व्यवहारमै देखिनुपर्छ। शिक्षक विद्यार्थीका लागि केवल अध्यापक मात्र होइन, उहाँ मार्गदर्शक, प्रेरणाको स्रोत र कहिलेकाहीँ अभिभावक जस्तै पनि बन्नुहुन्छ। विद्यार्थीले आफ्नो जीवनमा विभिन्न चुनौतीहरूको सामना गर्दा शिक्षकको सल्लाह र प्रेरणाले ठूलो सहयोग पुर्याउन सक्छ। एउटा असल शिक्षकले विद्यार्थीलाई परीक्षामा राम्रो अङ्क ल्याउन मात्र प्रेरित गर्नु हुँदैन, उहाँले विद्यार्थीलाई असल मानिस बन्न सिकाउनुहुन्छ। इमानदारी, अनुशासन, परिश्रम, जिम्मेवारी, सहकार्य, सम्मान र मानवताको भावना विकास गराउनु पनि शिक्षाको महत्त्वपूर्ण उद्देश्य हो। आजको समयमा प्रविधिको विकाससँगै ज्ञान प्राप्त गर्ने माध्यमहरू पनि धेरै भएका छन्। विद्यार्थीले इन्टरनेट, डिजिटल पुस्तक, भिडियो तथा विभिन्न अनलाइन माध्यमबाट धेरै कुरा सिक्न सक्छन्। तर ती स्रोतबाट प्राप्त ज्ञानकारीलाई सही रूपमा बुझ्न, छुट्याउन र व्यवहारमा उतार्न शिक्षकको मार्गदर्शन अझै पनि महत्त्वपूर्ण छ।

शिक्षक र विद्यार्थी बीचको सम्बन्ध ज्ञान र सम्मानमा आधारित हुनुपर्छ। विद्यार्थीले शिक्षकलाई सम्मान गर्नुपर्छ भने शिक्षकले पनि विद्यार्थीको क्षमता, रुचि र भावनालाई बुझेर प्रोत्साहन गर्नुपर्छ। हरेक विद्यार्थीको क्षमता एउटै हुँदैन। कोही पढाइमा राम्रो हुन सक्छ, कोही खेलकुदमा, कोही सङ्गीतमा, कोही चित्रकलामा त कोही सृजनात्मक कार्यमा। असल शिक्षकले विद्यार्थीको प्रतिभा पहिचान गरी त्यसलाई सही दिशामा अघि बढ्न प्रेरित गर्नुहुन्छ। कहिलेकाहीँ एउटा शिक्षकले बोलेको सानो सकारात्मक वाक्यले विद्यार्थीको सम्पूर्ण जीवन नै परिवर्तन गर्न सक्छ। एउटा प्रोत्साहनले निराश विद्यार्थीमा आत्मविश्वास जगाउन सक्छ। त्यसैले शिक्षकको बोली, व्यवहार र मार्गदर्शनको प्रभाव निकै गहिरो हुन्छ।

वैज्ञानिक, शिक्षक, कलाकार, प्रशासक, उद्यमी तथा समाजका विभिन्न क्षेत्रमा नेतृत्व गर्ने नागरिक हुन्। ती विद्यार्थीलाई ज्ञान र संस्कार दिने शिक्षकले वास्तवमा भविष्यको समाज निर्माण गरिरहेका हुन्छन्। यदि देशमा गुणस्तरीय शिक्षा र सक्षम शिक्षक छन् भने देशको भविष्य पनि बलियो हुन्छ। त्यसैले शिक्षकलाई सम्मान गर्नु भनेको शिक्षा र राष्ट्रको भविष्यलाई सम्मान गर्नु हो। शिक्षकले विद्यार्थीलाई केवल व्यक्तिगत सफलताका लागि मात्र होइन, जिम्मेवार नागरिक बन्न पनि तयार पार्नुपर्छ। समाजमा शान्ति, सद्भाव, समानता, वातावरण संरक्षण, सामाजिक जिम्मेवारी र मानवताको भावना विकास गर्न शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ। आधुनिक शिक्षण प्रणालीसँगै शिक्षकका जिम्मेवारीहरू पनि बढिरहेका छन्। प्रविधिको तीव्र विकास, सामाजिक सञ्जालको प्रभाव, विद्यार्थीहरूको बदलिँदो रुचि र प्रतिस्पर्धात्मक वातावरणले शिक्षक सामु नयाँ चुनौतीहरू ल्याएका छन्। यस्तो अवस्थामा शिक्षकले पनि समयअनुसार आफूलाई परिमार्जन गर्दै नयाँ प्रविधि र शिक्षण विधाको प्रयोग गर्ने आवश्यकता छ। तर प्रविधिले शिक्षकको स्थान लिन सक्दैन। प्रविधिले ज्ञान प्राप्त गर्ने माध्यम दिन सक्छ, तर विद्यार्थीलाई सही दिशा, प्रेरणा, मूल्य र मानवीय संवेदना दिने कार्यमा शिक्षकको भूमिका विशेष रहन्छ। अन्त्यमा, शिक्षक दिवस हामी सबैका लागि आफ्नो जीवनमा योगदान पुर्याउने शिक्षकहरूलाई सम्झेर माया गर्ने अवसर हो। हामीले आफ्नो जीवनमा पहिलो अक्षर सिकाउनेदेखि लिएर जीवनको कठिन बाटोमा सही निर्णय लिने प्रेरणा दिने सबै गुरुजनप्रति सम्मान व्यक्त गर्नुपर्छ। शिक्षकले दिएको ज्ञानको वास्तविक सम्मान, उहाँले सिकाएको असल कुरा हाम्रो व्यवहारमा उतार्नुपर्छ। हामी मेहनती, इमान्दार, अनुशासित र जिम्मेवार नागरिक बन्न सकेमा त्यो नै हाम्रो शिक्षकप्रतिको सबैभन्दा ठूलो सम्मान हुनेछ। त्यसैले यस शिक्षक दिवसमा हामी सबैले आफ्नो गुरुजनलाई सम्झाउँ, उनीहरूको योगदानप्रति कृतज्ञ बनाऊ र उहाँहरूले देखाउनु भएको ज्ञान तथा सदाचारको बाटोमा अघि बढ्ने सङ्कल्प गरौँ। ज्ञानको ज्योति फैलाउने सम्पूर्ण शिक्षक तथा गुरुजनकाहरूलाई शिक्षक दिवसको हार्दिक शुभकामना।

अब जानौँ आजको मौसमबारे जानकारी। खरसाङको अधिकतम तापमान 26 डिग्री सेल्सियस छ भने न्यूनतम तापमान रहेको छ 22 डिग्री सेल्सियस। सिलगढीको अधिकतम तापमान 31 डिग्री सेल्सियस छ भने 26 डिग्री सेल्सियस रहेको छ न्यूनतम तापमान। मिरिकको अधिकतम तापमान 24 डिग्री सेल्सियस छ भने न्यूनतम तापमान रहेको छ 20 डिग्री सेल्सियस। यसै गरी दार्जिलिङको अधिकतम तापमान 22 डिग्री सेल्सियस छ भने 18 डिग्री सेल्सियस न्यूनतम तापमान रहेको छ। कालेबुङको 34 डिग्री सेल्सियस अधिकतम तापमान छ भने 27 डिग्री सेल्सियस रहेको छ न्यूनतम तापमान। यसै गरी तकदाहको अधिकतम तापमान 26 डिग्री सेल्सियस छ भने न्यूनतम तापमान रहेको छ 22 डिग्री सेल्सियस। र यहाँले सुनिराख्नु भएको छ कार्यक्रम हेलो खरसाङ अन्तर्गत विभिन्न रोचक कार्यक्रमहरू। साथमा सुन्दै हुनुहुन्छ हिन्दी चलचित्रका गीतहरू पनि विभिन्न कलाकारको स्वरमा। यसै क्रममा अर्को गीत यहाँहरू समक्ष प्रस्तुत छ केजिएफ चलचित्रबाट नेहा कक्करको स्वरमा।

सडकमा यात्रा गर्दा ट्राफिक नियमको पालना गर्नु केवल कानुनी दायित्व मात्र होइन, हाम्रो आफ्नै जीवन र अरूको सुरक्षाप्रतिको जिम्मेवारी पनि हो। सडक दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न चालक, पैदल यात्री तथा सडक प्रयोग गर्ने प्रत्येक व्यक्तिले ट्राफिक नियम र अनुशासनको पालना गर्न आवश्यक छ। सवारी साधन चलाउँदा धेरै गति सीमाभित्र रहेर सावधानीपूर्वक सवारी चलाऊ। तीव्र गतिमा सवारी चलाउनु दुर्घटनाको प्रमुख कारणमध्ये एक हुन सक्छ। त्यसैले सडकको अवस्था, मौसम, ट्राफिकको चाप तथा आफ्नो सवारी साधनको अवस्थालाई ध्यानमा राखेर गति नियन्त्रण गरौँ। मोटरसाइकल तथा स्कुटर चालकले गुणस्तरीय हेलमेटको प्रयोग गरौँ र हेलमेटको स्ट्राइप राम्रोसँग बाँधौँ। सवारीका चालक तथा यात्रुले सिट बेल्ट अनिवार्य रूपमा प्रयोग गरौँ। बालबालिकालाई सवारीमा राख्दा उनीहरूको सुरक्षामा विशेष ध्यान दिनुपर्छ। सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगरौँ, अनावश्यक रूपमा हेर्न नबजाउँ र मादक पदार्थ सेवन गरी सवारी नचलाउँ। थकित वा निन्द्रा लागेको अवस्थामा पनि सवारी चलाउनु जोखिमपूर्ण हुन सक्छ। लामो दूरीको यात्रामा आवश्यकता अनुसार विश्राम लिनुपर्छ। ट्राफिक बत्ती, सडक सङ्केत तथा ट्राफिक प्रहरीको निर्देशनलाई अनिवार्य रूपमा पालना गरौँ। रातो बत्तीमा रोक्नुपर्छ, हरियो बत्तीमा मात्र अघि बढौँ र पहेलो बत्तीमा विशेष सावधानी अप्नाऊ। लेन अनुशासन कायम गरौँ र ओभरटेक गर्दा उचित स्थान तथा सुरक्षित दूरीको ध्यान दिउँ। पैदल यात्रीले पनि ट्राफिक नियमको पालना गर्नुपर्छ। सडक पार गर्दा जेब्रा क्रसिङ, फुट ओभर ब्रिज वा तोकिएको स्थानको प्रयोग गरौँ अनि सडक पार गर्दा मोबाइल फोन नचलाउने, हतार गर्ने वा ट्राफिक सङ्केतलाई व्यवस्था गर्ने नगरौँ। वर्षा, कुहिरो, रातको समय वा खराब मौसममा सडक चिप्लो तथा दृश्यता कम हुन सक्छ। यस्तो अवस्थामा सवारीको गति कम गरौँ, अगाडिको सवारीसँग सुरक्षित दूरी कायम गरौँ र आवश्यक बत्तीको प्रयोग गरौँ। याद राखौँ, सवारी साधन केही मिनट ढिलो पुग्न ठुलो कुरा होइन, तर एउटा सानो लापरवाहीले जीवनभरको क्षति निम्त्याउन सक्छ। त्यसैले आफू पनि सुरक्षित बनाऊ र अरूलाई पनि सुरक्षित राखौँ। र यसैबीच कार्यक्रम हेलो खरसाङको यो अन्तिम गीत फेरि सुनाइरहेछौँ। केजिएफ चलचित्रबाट रहेको यो गीत सुन्नुहोस्।

0: कार्यक्रम हेलो खरसाङको पनि यही नै समाप्त हुँदछ र म उद्घोषिका अदितिलाई पनि विदा दिनुहोस् र अबको अघिल्लो क्रममा प्रस्तुत छ कार्यक्रम श्रोता सम्वाद।
1: नमस्कार, आकाशवाणी खरसाङबाट प्रसारण हुने श्रोता सम्वाद कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु। आकाशवाणी खरसाङसँग श्रोताहरूको सम्बन्ध निकै पुरानो र आत्मीय छ। यही सम्बन्धलाई अझ नजिकबाट बुझ्ने प्रयास हो श्रोता सम्वाद कार्यक्रम। यस कार्यक्रममा हामी हाम्रा नियमित श्रोताहरूमध्ये एकजनालाई स्टुडियोमा निम्ताएर उहाँसँग कुराकानी गर्छौँ र रेडियोसँग जोडेका उहाँको अनुभव, रुचि, विचार तथा सुझावहरू सुन्ने गर्दछौँ। आजको श्रोता सम्वादमा हामीसँग हुनुहुन्छ बुङ्कुलु

0: मिरिक निवासी नरबहादुर लिम्बू। उहाँसँग आकाशवाणी खरसाङ सितको सम्बन्ध, रेडियो सुन्दाको अनुभव, मनपर्ने कार्यक्रम तथा अन्य विषयमा आज हामी कुराकानी गर्नेछौँ। त्यसैले कार्यक्रमको अन्तसम्म हामीसँग रहनुहोस्। अब अबेर नगरी हाम्रो कार्यक्रमको सुरुवात गरौँ। यहाँलाई हाम्रो कार्यक्रममा स्वागत छ। नमस्कार।
1: नमस्कार।
0: तपाईँले आकाशवाणी खरसाङ सुन्न कहिलेदेखि सुरु गर्नुभएको?
1: मैले आकाशवाणी खरसाङ सुनेको चाहिँ तपाईँको सर्वप्रथम 1980 सालदेखि नै मैले आकाशवाणी खरसाङ सुनेको।
0: त्यति बेला तपाईँ कति वर्षको हुनुहुन्थ्यो?
1: म आकाशवाणी खरसाङ सुन्दाखेरि 17 वर्षको थिएँ।
0: ए हजुर, त्यति बेला तपाईँ आकाशवाणी खरसाङ सुन्नुहुन्थ्यो? कस्तो प्रकारले सुन्नुहुन्थ्यो? अब रेडियोको माध्यमबाट हो?
1: हजुर हजुर, म त्यति बेला हाम्रोमा एउटा मर्फी कम्पनीको रेडियो थियो,
0: हजुर,
1: बाबाले किन्नु भएको त्यो मर्फी कम्पनीको 2 ब्यान्डको रेडियो, अन्त 4 ब्याट्री लाग्थ्यो, त्यो सिस्टम थियो। त्यो रेडियो अस्तिसम्म नै थियो, तर अब अहिले त्यस्तो काम लाग्दैन। त्यो रेडियोको माध्यमले मेरो बाबाले पनि धेरै रेडियो सुन्नुहुन्थ्यो, साथमै हुन्थ्यो रेडियो, उहाँले एकदमै ज्यादा रेडियो सुन्थ्यो। त्यो बाबाको छेउमा बसेर मैले पनि सुनेको थिएँ। जति बेला मैले यो फर्स्ट चाहिँ आकाशवाणी खरसाङबाट प्रसारण हुने स्थानीय समाचार भन्थ्यो, स्थानीय समाचार चाहिँ मैले 6 अप्रेल 1980 सालको दिन चाहिँ फर्स्ट सुनेको। त्यति बेला म क्लास 5 पढ्दै थिएँ, अन्त पढ्दै गर्दाखेरि त्यति बेला बेलुका मैले त्यो बाबाको छेउमा बसेर सुनेको थिएँ। त्यो हरियो मकै खानेको सिजनमै हो।
0: त्यति बेला तपाईँहरू जुन आकाशवाणी खरसाङ सुन्नुहुन्थ्यो,
1: हजुर हजुर,
0: मानिसहरू भेला भएर सुन्नुहुन्थ्यो कि एक्लै एक्लै सुन्नुहुन्थ्यो?
1: होइन, मान्छे भेला हुन्थ्यो। त्यति बेला मेरो बाबाले अब खेतीबारी गर्नुहुन्थ्यो,
0: हजुर,
1: मेरो बाबा चाहिँ त्यति बेला मेरो बाबाले अरूहरूलाई पनि भन्थ्यो खरसाङबाट यस्तो यस्तो इम्पोर्टेन्ट कुराहरू आउँछ, तपाईँहरूले समाचार सुन्नुहुन्न, रेडियो सुन्नुहुन्न, रेडियो सुन्नुपर्छ भन्थ्यो। बाबाको साथीहरू चाहिँ आउँथ्यो, हाम्रो मामा पढ्ने, पुसै पढ्नेहरू आएर यसरी 6-7 चिया खाँदै, नुनको चिया खाँदै चले सुन्थ्यो। 9 बजीसम्म नै अरू अरू प्रोग्रामहरू पनि चुनेरै जान्थ्यो उनीहरूले।
0: ए
1: त्यति बेला त्यस्तो सिस्टम थियो हाम्रो।
0: अनि अहिले आएर चाहिँ तपाईँको परिवार अथवा गाउँघरमा चाहिँ कस्तो छ यो आकाशवाणी खरसाङ प्रतिको?
1: अहिले हालमा त अब हाम्रो गाउँमा अहिले अलिकति मान्छेहरू मानसिक सन्तुलन पनि सायद त्यस्तै होला, र उनीहरू अहिलेको यो इलेक्ट्रोनिक उसले प्रभाव पनि परेको होला, होइन, तर अब उनीहरू त्यति साह्रो रेडियोप्रति त्यति चासो छैन उनीहरूको। हामी चाहिँ तर एकदमै रेडियोमा चासो राख्छौँ, किनभने रेडियोमा विभिन्न भाषामा ज्ञानवर्धक कुराहरू हुन्छ। रेडियोमा आकाशवाणी खरसाङले जति पनि कार्यक्रम प्रसारण गर्छ त्यो कुनै पनि त्यो काम नलाग्ने कुरो हुँदैन। सबै नै युवावर्गदेखि लिएर वयस्कदेखि लिएर वरिष्ठ उयोसम्म नै यो उयो हुन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ उनीहरू जेसुकै होस्, तर गाउँको प्रायमा चाहिँ वरिष्ठ मतलब सिनियर सिटिजनहरू छ, उनीहरूको घरमा प्रायः प्रायःकोमा रेडियो छ।
0: हजुर हजुर। अनि तपाईँको परिवारमा अहिले कतिजना छ र कतिले चाहिँ यो रेडियो सुन्दै हुनुहुन्छ?
1: रेडियो सुन्नेहरू
0: हजुर,
1: मेरो परिवारमा सबैले सुन्छ। मेरो ठुलो दाजु आर्मीको रिटायर हो, मेरो सानो दाजु दिल्ली पुलिसको रिटायर हो,
0: हजुर,
1: उनीहरूले पनि प्रायः मोबाइलहरू हेर्दैन, रेडियो सुन्छ। उनीहरूले अब सुत्ने बेलामा टक्कै भएपछि रेडियो नै उनीहरूले साथमा राखेको छ। उनीहरूको त फिलिप्स कम्पनीको रेडियोहरू किनेको छ उनीहरूले, हो। अहिले मेरो सानो एउटा सोनी कम्पनीको एउटा 2 ब्यान्डको एरियल लाग्ने छ, त्यो कोही बेला म घाँसमा जाँदा रेडियो बोक्छु।
0: भनेपछि तपाईँ के गर्दै हुनुहुन्छ?
1: म अहिले खेतीबारी नै प्राय, माछा पालन, भर्मी कम्पोस्टहरू अलिअलि उयो गर्छु, अन्त एजोला ग्रास, तपाईँको एजोला ग्रास भन्ने माछालाई दिने त्यो हरियाणाबाट मगाएको मैले कि ग्रास, त्यो उयो गर्छु, अन्त प्रडक्टहरू गर्दैछु। अन्त अस्ति त्यो तपाईँको मैले त्यो रेडियो चाहिँ के भयो भने एउटा राति त्यो फेरि पुग्ने जोगी आएको थियो, अन्त जोगी आएर मेरोमै बास बस्यो,
0: हजुर,
1: बिचरा माया लाग्छ मलाई त त्यस्तो मान्छेहरू, जोगीहरू बाहुनहरू आउँदा माया लाग्छ, बास दिन्छु म सबैलाई, भाँडावालालाई बास दिन्छु, सुँगुरवालालाई बास दिन्छु म, अन्त उनीहरू त्यो जोगी आउँदा चाहिँ मलाई भन्यो 13 थुमको रहेछ, हजुर दाई यो तपाईँको यो बाजा यो रेडियो पनि भनेन बाजा भन्यो, हो, साह्रै राम्रो लाग्यो, मैले देखेको थिइनँ, र यसलाई यसकोमा ब्याट्री कतिवटा लाग्छ यस्तो यस्तो भन्दा सोध्यो। मैले ब्याट्री मेरोमा एक्स्ट्राम थियो, यो ब्याट्री तुर्यो भने यो लगाउनु लानुहोस् भनेर मैले दिइहालेँ उसलाई, हो, 1400 थियो मेरो, उसलाई त्यस्तै दिएँ मैले।
0: अहिले चाहिँ फेरि के गर्नुभयो तपाईँले रेडियो फेरि नयाँ ल्याउनु भयो?
1: रेडियो नयाँ ल्याएको छुइनँ, अहिले म त्यो पुरानो त्यो रेडियो यता हाम्रो पुसेको थियो कि,
0: हजुर,
1: त्यो रेडियो नै अहिले चलाउँदैछु।
0: ए हजुर हजुर। अनि सुन्नुहोस् न, आकाशवाणी खरसाङबाट कुन कुन कार्यक्रमहरू तपाईँ सुन्नुहुन्छ र तपाईँलाई मनपर्ने सबैभन्दा बढी मनपर्ने कार्यक्रम चाहिँ कुन रहेको छ?
1: मलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने चाहिँ विशेष युवावाणी प्रोग्राम, स्थानीय कलाकारहरूको आवाजमा आधुनिक गीत, लोकगीतहरू, यो प्रोग्रामहरू कार्यक्रमहरू एकदमै म अरूलाई पनि सुनाउँछु, म पनि सुन्छु।
0: अनि यो बाहेक अरू कुनै कार्यक्रमहरू सुन्नुहुन्छ आकाशवाणी खरसाङबाट प्रसारण हुने?
1: हजुर हजुर, मलाई त्यो बाहेक चाहिँ तपाईँको यो गाउँले सभा,
0: हजुर,
1: होइन, यो गाउँले सभा कार्यक्रम एकदमै स्तरीय छ। यो गाउँले सभा

0: कार्यक्रममा चाहिँ तपाईँको गाउँ बस्ती मात्रै नभएर चियाबारी सहर बजार सबै सबैको नागरिकको लागि एकदम उयो छ। त्यो कारणले गर्दा गाउँले सभा चाहिँ मैले जति भरिदिएको छुइनँ त्यति नै हो मैले यो गाउँले सभा सुनेको। गाउँले सभा बाहेक चाहिँ मलाई एउटा अति नै मन परेको कार्यक्रम चाहिँ डाकपुतली।
1: ए हजुर हजुर
0: हजुर, इन्ट्रेस्टेड एकदमै रोचक लाग्छ मलाई यो डाकपुतली। अब यो डाकपुतली सुन्ने त तपाईँको सिनियर जतिजना अब उयो नोकरीबाट सेवाबाट अवकाश लिनेहरू जति पनि छ मेरो गाउँमा है, उहाँहरूले पनि यो डाकपुतली खोजी खोजी उहाँले सुन्छ। आज सुनौँ है लिम्बू सर भन्दै मेरोमै आउँछ
1: हो,
0: सुन्छ उहाँहरूले।
1: अनि सुन्नुहोस् न, यो डाकपुतली मार्फत श्रोताहरूको पत्रचारहरू आदान प्रदान गर्ने गरिन्छ, तपाईँले कुनै समयमा डाकपुतलीमा पत्रचार गर्नुभएको छ?
0: यहाँनिर मैले दुई तिनपल्ट मैले यो पोस्ट गरेर चिठी पठाएको थिएँ अलि नै रेडियोको एड्रेसमा सर। अहिले चाहिँ म त्यसको कुनै उयो पनि भएको छैन है। र यहाँ आकाशवाणी खरसाङबाट प्रसारण हुने गीतहरू मलाई चाहिँ प्रेम दज प्रधान, नारायण गोपाल, अरुणा लामा, अन्त हिरादेवी वाइबाको गीतहरू क्या त प्रसारण भइरह्यो भने चाहिँ भइरहेको चाहिँ राम्रो लाग्छ क्या, किनभने त्यही प्रेमीहरू मात्रै छ हाम्रो क्षेत्रमा, पहाडी क्षेत्रमा। नारायण गोपाल, अरुणा लामा, डेजी बराइली, यो हिरादेवी वाइबाको लोकगीतहरू, अब मादली गीतमा अब मङ्गल वाइबाहरू भयो, उहाँहरूको गीतहरू पहिला पुरा बस्थ्यो यहाँबाट।
1: अनि आकाशवाणी खरसाङ विशेष गरेर कुन समयमा चाहिँ बेसी सुन्नुहुन्छ तपाईँ?
0: म आकाशवाणी खरसाङ चाहिँ बिहान उठेकोदेखि दुई बजीसम्म त पुरा बारीमै हुन्छु म, खेतीबारीमै हुन्छु। त्यहाँदेखि दुई बजी एकपल्ट उठेर फेरि अलिकति एक घन्टा जस्तो रेस्ट गर्छु, त्यहाँबाट माछालाई चारो हाल्छु। मेरो रुटिन छ माछालाई, त्यो एजोला ग्रास चाहिँ म बोलमा गरेर चालेर त्यहाँ हालिदिन्छु। त्यहाँबाट फेरि म रेस्ट गर्छु, दुई अढाई बजीतिर रेस्ट गर्छु, चार साढे चारसम्म त्यति बेलासम्म चाहिँ म रेडियो सुन्छु। अन्त फेरि बेलुकाको खाना हाम्रो साढे छ सात बजी हुन्छ डिनर, त्यहाँबाट फेरि तपाईँको एघार बजीसम्म चाहिँ म रेडियो सुन्छु।
1: एउटा यस्तो कार्यक्रम आकाशवाणी खरसाङबाट प्रसारण हुने जो चाहिँ तपाईँलाई छुट्याउनै मन लाग्दैन, कुन कार्यक्रम छ त्यो?
0: सुनाउनै मन लाग्ने कार्यक्रम चाहिँ मेरो एकदमै उनीहरूलाई सुनाउनु मन लाग्ने कार्यक्रम चाहिँ मेरो यो मैले भनिहालेँ डाकपुतली भयो एउटा, गाउँले सेवा भयो होइन, र स्थानीय कलाकारहरूको आवाजमा यो गीतहरू भयो, यिनीहरू चाहिँ म एकदमै सबैलाई सुनाउँछु। म पनि प्राय सुन्ने गर्छु यो कार्यक्रम।
1: अनि आकाशवाणी खरसाङबाट प्रसारण हुने विभिन्न कार्यक्रमहरू छ है, स्वास्थ्य सम्बन्धी भयो, यो अब खेतीपाती सम्बन्धी नै भनौँ है, विभिन्न कार्यक्रमहरू छ नि, यसले तपाईँको जीवनमा केही प्रभाव पारेको छ?
0: विशेष चाहिँ मलाई यो गाउँले सभाले नै प्रभाव पार्छ हो, किनभने गाउँले सभा सुन्दाखेरि चाहिँ कतिवटा कुराहरू हामीलाई काम लाग्ने कुराहरू छ होइन, र कतिवटा ठुल्ठुलो उयोहरूले यहाँनिर वार्ताहरू गर्छ, त्यो कतिवटा उयोहरू पनि सुन्छु म, त्यसले पनि हामीलाई धेरै प्रभाव पारेको छ। हामी त्यसलाई आफ्नो जिन्दगीमा दैनिक उयोमा त्यसलाई हामी प्रयोग पनि गरेका छौँ हामीले।
1: अनि आकाशवाणी खरसाङबाट प्रसारण हुने कुनै यस्तो गीत, तपाईँले अघि विभिन्न कलाकारहरूको नाम त भन्नुभयो है, त्यो गीतले चाहिँ तपाईँलाई त्यो पुरानो दिनहरूको सम्झना गराउँछ नि
0: एकदमै। यो तपाईँको
1: कुन गीत होला त्यो?
0: जति पनि प्रसारण हुने गीतहरूले चाहिँ अब हामी एकदमै तरुण अवस्थामा अब एक अब हाम्रो बुङकुलुङदेखि नागरी फार्म भयो, अम्बटे भयो, कर्स्याङ भयो होइन, करिगिर भयो, त्यतातिर चाहिँ हामी सत्य नारायण पूजा यो शुभ बिह शुभ लगनतिर पनि हामी आउने गर्थ्यौँ। त्यति बेला चाहिँ अब हाम्रो त्यति बेला एजै त्यस्तो थियो हो, फोनको जमाना थिएन, त्यति बेला चिठीको जमाना थियो। अब यहाँबाट चिठी लिएपछि बुङकुलुङमा 15 दिन लाग्थ्यो, कर्स्याङबाट चिठी पुग्नु बुङकुलुङ 15 दिन लाग्थ्यो। र 15 दिनको अन्तरमा पनि हामी यति टाढो टाढो दार्जिलिङको कतिवटा क्षेत्रमा हामी जान्थ्यौँ। अन्त त्यो गीतले चाहिँ यहाँबाट सुन प्रसारण भएको गीतले चाहिँ मलाई पुरानो दिनको एकदमै धारावाहिक उयोहरूको चाहिँ मलाई याद आउँछ, कल्पना आउँछ। मलाई हिजो त्यति बेलाकै थिएँ, म त्यति बेलै छु, म अहिले बुढो भएको छुइनँ, मेरो समय बितेको छैन, मेरो उयो भएको छैन जस्तो मलाई लाग्छ क्या ती गीतहरू सुन्दा, त्यस्तो अनुभवहरू महसुस हुन्छ मलाई।
1: तपाईँले आकाशवाणी खरसाङबाट प्रसारण हुने कुनै यस्तो कार्यक्रम, गीतको कार्यक्रममा तपाईँले कुनै अनुरोध पठाउनु भएको छ?
0: मैले पठाएको छु
1: हजुर।
0: मैले के भनेर पढाएको छु भने यहाँनिर कार्यक्रम निर्देशकलाई, अब हामी प्रायः दार्जिलिङ पहाडमा बस्ने मान्छे नेपाली सङ्गीत प्रेमी हुन्छौँ है, र नेपाली गीत भनेपछि लोकगीत र नेपाली आधुनिक गीत भनेपछि पहाड भाषा एकदम हुरुकै हुन्छ, र हामीलाई चाहिँ नारायण गोपाल, प्रेमराज प्रधान, अरुणा लामा, हिरादेवी वाइबाको गीतहरू सुनाइदिनुहोस्, सुनाउने गर्नुहोस्, तपाईँको अल इन्डिया रेडियोबाट प्रसारण गरिदिनुहोस्, सबैजनामा चाहिँ एकदमै त्यो गीतको चाहिँ एकदमै उयो छ मान्छेहरू भनेर चाहिँ मैले एउटा चिठी लेखेर पठाएको थिएँ। तिनपल्ट चारपल्ट पठाएको थिएँ मैले, त्यो चिठीको जेरक्सहरू उयो मेरोमा छ पनि होला अहिले पनि हो, डायरीमा पनि भेजेछु मैले अल इन्डिया रेडियोलाई, मैले रिक्वेस्ट निवेदन पत्र पठाएको भनेर चाहिँ फरमाइस

0: लेटर पठाएको भनेर चाहिँ मेरो डायरीमा पनि लेखेको थियो म चाहिँ किनभने 1980 नै मेरोमा जे जे म एक्टिभिटिज गर्छु सोसियल गर्छु कुनै पनि प्राइभेट मेरो छ प्रत्येक दिनको म डायरीमा मेन्सन गरेको हुन्छु र अनलाइन रेडियोमा कहिले कहिले आएँ म के गरेँ त्यो सबै मेरो डायरीमा छ अहिले पनि एक एक डायरीमा छ त एकजना मान्छेलाई चाहिँ 15 दिन लाग्छ डायरी पढ्नु मेरो
1: अनि आकाशवाणी खरसाङबाट तपाईँले कार्यक्रमहरू सुन्नुहुन्छ त्यो सुने पश्चात हाम्रो हितको जुन प्रतिनिधित्व गरेको जस्तो लाग्छ कि लाग्दैन तपाईँलाई
0: मलाई चाहिँ अल इन्डिया रेडियोमा जति अब यो खरसाङमा तपाईँको आकाशवाणी खरसाङमा जति कार्यरत तपाईँहरू प्रोग्राम प्रस्तोताहरू हुनुहुन्छ कार्यक्रम निर्देशक म पहिलादेखि कतिजना अब म आएकोदेखि कतिजना प्रोग्राम एक्जिक्युटिभहरू चेन्ज भइसक्यो यहाँ र तपाईँहरूको मेरो नयाँ अनुहार होइन तपाईँहरूसँग पनि धेरैवटा कार्यक्रम गरिसके र तपाईँहरूको जुन चाहिँ एउटा संस्कार एउटा परम्परा रीति संस्कार जुन चाहिँ एउटा मान्छेलाई एउटा सामाजिक एउटा मान मर्यादा भन्ने कुरो चाहिँ अब जस जुन मान व्यक्तिमा हुनुपर्छ त्यो प्रशस्त मात्रामा तपाईँहरूकोमा छ त्यही कारणले गर्दा तपाईँहरूसँग म जुडिरहँ जस्तो मलाई लाग्छ कहिले पनि तपाईँहरूसँग सम्बन्ध मेरो उयो नहोस् र आकाशवाणी खरसाङसँग चाहिँ जहिले पनि सम्बन्धमा रहनु पाउँ जस्तो मलाई लाग्छ र आकाशवाणी खरसाङमा जति पनि तपाईँहरू कार्यकर्ताहरू हुनुहुन्छ सबैलाई मेरो आन्तरिक हृदयबाट नै उयो लाग्छ मलाई हो अब जति नै धन्यवाद दिए पनि तपाईँलाई कमी नै हुन्छ मेरो बिच मेरो सोचाइमा चाहिँ क्या त्यस्तो लाग्छ किनभने तपाईँहरूको कार्यक्रम सञ्चालन प्रस्तुत गर्ने एउटा तपाईँको जुन चाहिँ एउटा उयो छ एकदमै राम्रो लाग्छ मलाई
1: श्रोता मित्रहरू आजको हाम्रो श्रोता संवाद कार्यक्रम अन्तर्गत हामीसित हुनुहुन्छ बुङकुलुङ मिरिक निवासी नरबहादुर लिम्बू उहाँसित हामी रेडियोसँगको उहाँको सम्बन्ध अनि अनुभवहरूबारे कुराकानी गरिरहेका छौँ आउनुहोस् अब हाम्रो कुराकानीलाई निरन्तरता दिउँ आकाशवाणी खरसाङले स्थानीय कलाकार तथा प्रतिभाहरूलाई अगाडि ल्याउन कस्तो भूमिका खेलेको छ जस्तो लाग्छ तपाईँलाई
0: मलाई लाग्छ मेरो दृष्टिकोणमा आकाशवाणी खरसाङले आकाशवाणी खरसाङको गरिमालाई बढाउनुको लागि चाहिँ हो भने तपाईँको समय समयमा यहाँ सङ्गीतमय कार्यक्रमहरू सङ्गीत विषय लिएर खेलकुद विषय लिएर कति बेला मनोवैज्ञानिक यो टेक्निकल उयोहरू लिएर तपाईँको यहाँ एउटा कम्पिटिसनहरू प्रतियोगिताहरू सञ्चालन गर्नुपर्छ र जो जो मान्छेले अलिकति राम्रो मतलब मार्क्सहरू ल्याउँछ त्यसमा तिनीहरूलाई चाहिँ अलिकति राम्रो स्तरीय र उनीहरूलाई पारितोषिक उनीहरूलाई अवार्डहरू पनि दियो भने चाहिँ यहाँकै अब यहाँको कलाकारहरू उनीहरू बाहिर काठमाडौँ कता कता उनीहरू पलायन भएको छ किनभने उनीहरूलाई यहाँ आफ्नो आँगनमा उनीहरूको कुनै महत्त्व छैन र यो आँगनमा उनीहरूलाई महत्त्व पायो भने चाहिँ उनीहरूले यहाँ नै आफ्नो कला प्रदर्शन गरेर यो आकाशवाणी खरसाङको गरिमालाई पनि उनीहरूले बचाएर राख्छ जुन आँगन चाहिँ हो आकाशवाणी खरसाङ
1: अनि अहिले हेर्नु हो भने अब मोबाइलको जमाना छ होइन इन्टरनेटको जमाना छ
0: हजुर
1: यो समयमा चाहिँ आकाशवाणी खरसाङले आफ्नो गरिमालाई कायम राखेको छ कि छैन जस्तो लाग्छ तपाईँलाई
0: हजुर यो अहिलेको तपाईँको सोसियल मिडियाको जेनेरेसन हो यो र मान्छेले अल इन्डिया रेडियो सुन्नु मान्छेले कतिजना मान्छेले रेडियो के सुन्नु अहिले सबै मोबाइलमा त आइहाल्छ भन्छ तर म्याक्सिमम बुझ्ने मान्छेले जसको मानसिकता एकदम राम्रो छ उनीहरूले मोबाइललाई प्राथमिकता दिँदैन र मोबाइल राम्रो कुरा पनि होइन र रेडियो भनेको चाहिँ यस्तो कुरा हो रेडियो भनेको त हामीले त्यहाँ राखेर बजाउँदै यता काम गर्नु पनि सक्छौँ जे गर्नु पनि सक्छौँ हामी जस्तो साधारण मान्छेलाई चाहिँ आकाशवाणी खरसाङबाट जुन कार्यक्रम प्रसारण हुन्छ त्यो नै हाम्रो जिन्दगीको एउटा अभिन्न साथी हो
1: अनि सुन्नुहोस् न आकाशवाणी खरसाङसँग आजको युवा पुस्ताहरूलाई
0: हजुर हजुर
1: जोड्नुको निम्ति चाहिँ के कस्तो कार्यक्रमहरू अझ बनाउनु पर्छ जस्तो लाग्छ
0: हजुर अहिलेको युवाहरू तपाईँको हरेक कुरोमा यो सोसियल मिडियाले गर्दा मोबाइलले गर्दा एक्टिभ हरेक कुरो तिनीहरूको ब्रेनमा एकदम उयो छ कुनै पनि नयाँ कुरो सब्जेक्ट कुनै पनि नयाँ कुरो तपाईँले उयो गरिदिनुहोस् एकैछिनमा तिनीहरूले टिपिहाल्छ तर तिनीहरूलाई के कुरोमा चाहिँ अब कतिवटा टेक्निकल उयोहरू उनीहरू कमी छ उनीहरूले यो आकाशवाणी खरसाङको विषयमा कुरा गऱ्यो भने उनीहरूलाई त्यो नयाँ कुरा हुन्छ यहाँ आएको पनि छैन उनीहरू तर उनीहरूलाई त्यही त मैले भने समय समयमा अल इन्डिया रेडियोले बोलाएर उनीहरूलाई पनि कतिवटा यहाँनिर चर्चा गरेर प्रोग्राम दिनु पर्यो उनीहरूलाई कम्पिटिसन राख्नु पर्यो यहाँनिर होइन तर्क प्रतियोगिता राख्नु पर्यो यहाँनिर
1: हिजो आज अब यस्ता कार्यक्रमहरू निकै नै युवाहरूको निम्ति गरिँदैछ
0: हजुर
1: त्यो सँगसँगै आकाशवाणी खरसाङमा आज तपाईँ एउटा समर्पित श्रोता भएर आउनुभयो तपाईँलाई एउटा समर्पित श्रोता भनेर चिनिँदाखेरि कस्तो अनुभव भइरहेछ
0: मलाई चाहिँ यस्तो लाग्छ यति म भाग्यमानी छु म साधारण परिवारको मान्छे भएर पनि अल इन्डिया रेडियोसँग चाहिँ म सम्बन्धित छु म भाग्यमानी छु एकदमै स्थायी श्रोता भनेर मलाई म चिनिँदाखेरि चाहिँ मेरो नामहरू आउँदा चाहिँ मलाई एकदमै गर्व लाग्छ
1: अनि अघि तपाईँले भन्नुभयो 1980 तपाईँ आकाशवाणी खरसाङलाई सुन्दै आउनु भएको छ है
0: हजुर
1: त्यो समयदेखि लिएर आजसम्म जुन आकाशवाणी खरसाङमा परिवर्तनहरू देख्नुभयो नि
0: हजुर
1: के परिवर्तनहरूलाई चाहिँ आज तपाईँ भन्नु
0: पहिला म कार्यक्रमको प्रस्तुत गराई कार्यक्रमको सञ्चालन गराई

0: मा धेरै नै परिवर्तन आएको चाहिँ मैले देखेको छु र त्यसमा मलाई खुसी पनि लागेको छ र आकाशवाणी खर्साङको कार्यक्रम सबै स्तरीय नै छ अहिलेसम्म जति छ सब स्तरीय नै छ अझै म चाहिँ के भन्छु भने आकाशवाणी खर्साङको जति पनि यो कार्यक्रमहरू छ अझै यसमा नयाँ नयाँ अध्यायहरू थपियोस् होइन
1: कस्तो नयाँ अध्याय नयाँ सुन्न चाहनुहुन्छ
0: गीत सङ्गीतको कम्पिटिसनहरू भयो तर्क प्रतिका चर्चा परेछ त नयाँ युवा युवतीहरूलाई लिएर होइन र यो गीत सङ्गीतको पनि नयाँ तपाईँको अब अहिले कस्तो कस्तो कलाकारहरू छ दार्जिलिङमा जसले नेपाल काठमाडौँ थर्काइरहेको छ त्यस्तो कलाकारहरूलाई पनि ल्याएर यहाँनिर उहाँको गीतहरूलाई उहाँको सङ्गीतलाई यहाँबाट प्रसारण गरिदिनु भयो भने चाहिँ धेरै अझै खर्साङको यो आकाशवाणी खर्साङको गरिमा चाहिँ बढेर जान्छ सुनमा सुगन्ध थपिन्छ भन्ने चाहिँ मेरो भनाइ
1: हजुर अब तपाईँ जस्तै समर्पित श्रोता जसले चाहिँ आकाशवाणी खर्साङलाई नियमित सुनिराख्नु भएको छ अनि जसले सुनेका छैनन् उनीहरूलाई जसले सुनेका हुँदैनन् उनीहरूलाई चाहिँ आकाशवाणी खर्साङपट्टि झुकाउ गराउनु पर्दाखेरि के गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई
0: अब मेरो विचारमा भारत सरकारबाट सञ्चालन हुने यो केन्द्र हो यो होइन यहाँ तपाईँहरूले यहाँ आकाशवाणी खर्साङले खालि कार्यतालिका मात्रै बनाउनु पर्छ अरू त केही पनि छैन
1: आकाशवाणी खर्साङबाट प्रसारण हुने कुन कार्यक्रम सुन्दा चाहिँ तपाईँलाई बाल्यकालको सम्झना आउँछ
0: आकाशवाणी खर्साङबाट सुन्ने कार्यक्रम चाहिँ हामी त प्रायः त डाक पुतली गाउँले सभा यही प्रायः हामी सुन्ने गर्छौँ टाइम निकालिकन नै सुन्ने गर्छौँ यो चाहिँ किनभने अरूलाई पनि अब रेडियो खोलेर अरूलाई पनि म यही कुरा उनीहरूलाई सुनाइबस्छु होइन र कार्यक्रम प्रस्तुतहरू चाहिँ उहाँहरू है हामीसँग बोल्ने चाहिँ उहाँहरू भनेर तपाईँहरूको नाम पनि म उहाँहरूलाई दिन्छु सुनाउँछु
1: अघि तपाईँले भन्नुहुँदै थियो आकाशवाणी खर्साङबाट प्रसारण हुने समाचारहरू तपाईँले पहिले पहिले सुन्नुहुन्थ्यो अहिले पनि सुन्दै हुनुहुन्छ यो चाहिँ श्रोताहरूको लागि कति महत्त्वपूर्ण छ जस्तो लाग्छ कतिको जरुरी छ जस्तो लाग्छ यो
0: अहिले मान्छेहरूले मोबाइलको समाचार मोबाइलमा प्राय समाचार पनि हुँदैन तर अब अहिले म्याक्सिमम् तपाईँको 100% चाहिँ तपाईँको रेडियोमै निर्भर छ किनभने म प्राय बस्ती गाउँ बस्तीतिर प्राय घुम्छु म एनजिओहरू पनि चलाउँछु म रिलिफहरू पुरा डिस्ट्रिब्युसन गर्छु अन्त त्यति बेला म प्राय मान्छेलाई म उनीहरूको मनसाय विचारहरू बुझ्दाखेरि उहाँहरूले रेडियोलाई नै सहेर एकदमै उ गरेको हुन्छ
1: आकाशवाणी खर्साङबाट प्रसारण हुने कार्यक्रमहरूको लहरमा साहित्यिक कार्यक्रमहरू पनि छ नि
0: हजुर
1: तपाईँको कतिको रुचि छ यो साहित्यिक कार्यक्रम
0: साहित्यिक कार्यक्रम चाहिँ तपाईँको कतिवटा यस्तो छ यहाँ साहित्यमा चाहिँ तपाईँको मैले आजभन्दा पहिला एकजना वरिष्ठ लेखक दलसिंह अखेला भन्नेलाई मैले देखेको थिएँ दलसिंह अखेला एसएम राई भन्नेहरू यहाँ आइरहनुहुन्छ अन्त यो धनवीर पुरीहरू आउँछ गणेश बराइलीहरू मैले यहाँनिर उहाँहरूलाई देखेको थिएँ साहित्यिक कार्यक्रममा पनि हाम्रो साहित्य अनुरागीहरू पनि हाम्रो पहाडमा धेरै छ र त्यसमा विरही काइलाहरू भयो विद्रोही साइलाहरू भयो अरुण चन्द्र कुलुङहरू भयो होइन उहाँहरू पनि अब विजय बान्तवा कैलाशी भन्ने पनि छ उनीहरू पनि साहित्यकारहरू हो उनीहरू है कतिवटा किताबहरू निकालेको छ उहाँ लेखकहरू हो वरिष्ठ लेखकहरू अब चियाबारी सम्बन्धमा त एलबी देवान आउनुहुन्छ कोही कोही बेला यहाँ त्यो चाहिँ उहाँहरूले चाहिँ एकदमै साहित्यलाई दार्जिलिङमा साहित्यलाई बचाएर राख्ने नै उहाँहरू हो नगेन्द्र गोर्खा भयो होइन जति पनि पहाडको साहित्यकारहरू छ उनीहरूले चाहिँ यहाँबाट वाचन गरेको कविताहरू वाचन गरेको यहाँबाट साहित्यिक प्रोग्राममा कार्यक्रमहरू गरेको त प्रायः मैले रेडियोमा सुनेको छु है रेडियोमा सुनेको छु अन्त उहाँहरू नै हो हाम्रो पहाडको साहित्य आकाशलाई बचाएर राख्ने अन्त उहाँहरूलाई तपाईँले पटक पटक बोलाएर यहाँनिर उयो गर्नुपर्छ र नयाँ साहित्यकारहरू पनि छ अहिले होइन नयाँ साहित्यकारहरूलाई पनि तपाईँले यहाँनिर निम्ताको हुनुपर्छ र त्यसो गर्नुभयो भने चाहिँ यहाँनिर साहित्यकारहरूको पनि जमघट सङ्गीतकारहरूको पनि जमघट हुन्छ यहाँनिर जति पनि पहाडमा एउटा हाम्रो नयाँ नयाँ सङ्गीतकारहरू छ नि उनीहरूको अब मैले प्रायः नै यहाँबाट बजेको सुनेको छु उनीहरूले यहाँ बजाइरहन्छ गाइरहन्छ उहाँहरूले अझै पनि मलाई एक दुई यस्तो लाग्छ कतिजना नयाँ नयाँ कलाकारहरू एक दुईजना चाहिँ छोडिएको छ जस्तो लाग्छ मलाई तर उहाँहरूलाई पनि तपाईँहरूले चाहिँ बोलाइदिएको राम्रो बोलाएर गर्नुभयो उनीहरूको पनि अलिकति उनीहरूको पनि एनर्जी उनीहरूलाई जोस बढेर जान्छ र खर्साङको पनि एउटा नाम अझै रोशन भएर जान्छ जस्तो मलाई लाग्छ
1: हजुर अनि आकाशवाणी खर्साङले श्रोताहरूको हितको निम्ति होइन विभिन्न कार्यक्रमहरू अघि नै भने मैले है स्वास्थ्य कार्यक्रमहरू भयो अनि यो विषयमा पनि फोन इन कार्यक्रमहरू पनि गर्छ है तपाईँले यो फोन इन कार्यक्रमहरूमा कुनै बेला सम्पर्क गर्नुभएको छ फोन मार्फत
0: मैले अहिलेसम्म चाहिँ फोन इन कार्यक्रम चाहिँ यो तपाईँको फोन कन्फरेन्सको प्रोग्राम होइन मैले अहिलेसम्म चाहिँ भाग लिएको छुइनँ यहाँबाट
1: सुनेको छुइनँ
0: मैले
1: तपाईँले फोन गर्नु भएको छ
0: गरेको छुइनँ हजुर
1: अनि तपाईँको लागि आकाशवाणी खर्साङ भनेको के हो के भन्न चाहनुहुन्छ आज
0: म मेरो उयोमा चाहिँ आकाशवाणी खर्साङ

0: यो एउटा दार्जिलिङ पहाडको हेरिटेज हो, धरोहर हो। हामीले यो अल इन्डिया रेडियो आकाशवाणी खरसाङलाई सम्पूर्ण दार्जिलिङ पहाडवासी मिलेर यसलाई बचाउनुपर्छ, एकदम बचाएर राख्नुपर्छ। यसलाई हामीले कहिले पनि तल झर्नु दिनु हुँदैन, किनभने यो हाम्रो हेरिटेज हो, हाम्रो यो दार्जिलिङको एउटा अस्तित्व नै आकाशवाणी खरसाङले राखेको छ। र आकाशवाणी खरसाङ छ र नै दार्जिलिङ छ। दार्जिलिङको पहिला जब विदेशमा पनि दार्जिलिङ भन्ने बित्तिकै अल इन्डिया रेडियोको नाम आइहाल्छ, प्रसङ्गमा यो कुरा आइहाल्छ, किनभने हामी बहुत टाढो जान्छौँ, तपाईँको नैनिताल भयो, देहरादुन भयो, त्यतातिर पनि हामीले सुनेको छौँ अल इन्डिया रेडियोको कुराहरू। तिनीहरू यहाँ पहिला आएर घुमेर गएको रहेछ, अन्त अल इन्डिया रेडियो चाहिँ आपको कितना दूर पर्दा है भनेर सोध्छ, होइन, हामी त्यो कुरो बताउँछौँ। तर हामीले आकाशवाणी खरसाङलाई चाहिँ एकदमै प्राणभन्दा पनि ज्यादा उयो गरेर चाहिँ हामीलाई बचाएको हुनुपर्छ, दिलो ज्यान दिएर बचाउनुपर्छ। त्यसमा हामी पनि एकदमै उयो गरेको हुन्छौँ। र यो हाम्रो धरोहर हो, यो कञ्चनजङ्घा जसरी कञ्चनजङ्घा छ अटल, त्यसरी नै हामीले अटल राख्नुपर्छ आकाशवाणी खरसाङलाई।
1: अनि आकाशवाणी खरसाङका सम्पूर्ण श्रोताहरूलाई तपाईँलाई के सन्देश दिन चाहनुहुन्छ आज?
0: म श्रोताहरूलाई के भन्न चाहन्छु भने आकाशवाणी खरसाङको जति पनि कार्यक्रमहरू प्रसारण हुन्छ, श्रोताहरूले चाहिँ एकदमै ध्यान लगाएर त्यो कार्यक्रम सुन्नुहोस्, किनभने त्यो मोबाइलकोमा सुनेको र यो आकाशवाणी खरसाङबाट सुनेकोमा आकाश र धरतीको फरक पर्छ। किनभने यहाँबाट भएको कार्यक्रम प्रसारण जति हुन्छ, हामी गाउँ बस्तीको साधारण स्तरदेखि लिएर तपाईँको हाई लेभलको मान्छेलाई पनि ज्ञानवर्धक कार्यक्रमहरू यहाँबाट उयो हुन्छ। फेरि तपाईँको हाम्रो भारतमा जतिवटा भाषाहरू प्रयोगमा छ, सबै भाषाको कार्यक्रमहरू यहाँबाट प्रसारण हुन्छ। त्यो कारणले गर्दा सम्पूर्ण श्रोताहरूलाई चाहिँ म भन्न चाहन्छु, आकाशवाणी खरसाङलाई चाहिँ मुटुमा राखेर जहिले पनि बिर्सिनु हुँदैन, सुनेको हुनुपर्छ। हामीलाई जिन्दगीमा प्रत्येक कदम कदममा काम लाग्छ, र श्रोताहरूले चाहिँ आकाशवाणी खरसाङलाई जहिले पनि सुनिरहनु पर्छ भन्ने चाहिँ म उहाँलाई आह्वान गर्छु।
1: व्यस्त रहेर पनि हामीलाई समय दिनुभयो, यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
0: हुन्छ, धन्यवाद। हुन्छ,
1: आजको श्रोता संवाद कार्यक्रममा हामीले बुङकुलुङ मिरिक निवासी नरबहादुर लिम्बूसँग आकाशवाणी खरसाङको उहाँको सम्बन्ध, रेडियो सुन्न थालेदेखिको अनुभव, साथै उहाँको सुझावहरूबारे हामीले कुराकानी गर्यौँ। आफ्ना अनुभव र विचारहरू हामीसँग साझा गरिदिनु भएकोमा उहाँलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। प्रिय श्रोता, आकाशवाणी खरसाङप्रति यहाँहरूको माया, साथ र प्रतिक्रिया नै हाम्रो प्रेरणाको स्रोत हो। आगामी दिनमा पनि आफ्ना सुझाव, प्रतिक्रिया तथा शुभेच्छाहरू डाक पुतली कार्यक्रम मार्फत अथवा पत्रचार गरेर हामीसँग पठाउनुहोला। श्रोता संवादको अर्को अङ्कमा फेरि अर्का एकजना नियमित श्रोतासँग कुराकानी लिएर हामी उपस्थित हुने नै छौँ। त्यस बेलासम्म आकाशवाणी खरसाङ सुन्दै रहनुहोस्, हामीलाई आफ्नो माया र साथ दिइरहनुहोस्। आजको लागि कार्यक्रम प्रस्तोता लेखनाथ राई अनि सहयोगी म प्रमीर राईलाई पनि बिदा दिनुहोस्। नमस्कार।

श्रोताहरूले अजम्बरी गीतहरू सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट 103.5 मेगाहर्जमा। र आज यहाँहरूलाई सुनाइरहेछौ अरुणा लामा साथै विविध कलाकारहरूको स्वरमा। र अब यो अघिल्लो प्रस्तुति सुनाइरहेछौ श्रोता रुद्रमणि गुरुङ साथै अरुणा लामाको युगल स्वरमा।

श्रोताहरूले भर्खरै सुन्नुभयो अरुणा लामा साथै विविध कलाकारहरूको स्वरमा आधुनिक गीतहरूको प्रस्तुति कार्यक्रम अजम्बरी गीतहरूमा। हामी बोलिरहेछौँ आकाशवाणी खरसाङ केन्द्रबाट 103.5 मेगाहर्ट्जको तरङ्गमा। र श्रोता अबको केही क्षणमै सम्म प्रसारण गरी सुनाइरहेछौ आकाशवाणी दिल्ली केन्द्रबाट आज राष्ट्रिय शिक्षक दिवसको अवसरमा माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले विज्ञान भवन नयाँ दिल्लीमा शिक्षकहरूलाई पुरस्कार प्रदान गर्नुभएको कार्यक्रमको सोझो प्रसारण।

अहिले भर्खरै श्रोताहरूले सुन्नुभयो आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारित आज राष्ट्रिय शिक्षक दिवसको अवसरमा माननीय प्रधानमन्त्री श्रीमती द्रौपदी मुर्मूले विज्ञान भवन नयाँ दिल्लीमा शिक्षकहरूलाई पुरस्कार प्रदान गर्नुभएको कार्यक्रमको सोझो प्रसारण।

0: हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेछौँ एफएम 103.5 मेगाहर्जको तरङ्गमा र समय अहिले ठिक 1:02 भइरहेछ श्रोता र अबको क्रममा सुनाइरहेछौँ तिब्बती कार्यक्रम।
1: तदा जब शब्द सुनते फिर निरुशुस बताऊँ पिछले खासन रोना।

प्रथमा स्वीकार्नुहोस् श्रोता चन्द्रदीप फाइबा सुदीप फाइबा अनि यमुना देवानको स्वरमा शब्द रहेको छ सुदीप वाइबा चन्द्रदीप वाइबाको

लोकप्रस्तुति यहाँहरूले सुन्नुभयो चन्द्रदीप वाइवा सुदीप वाइवा अनि यमुना देवानको स्वरमा शब्द अनि सङ्गीत रहेको थियो सुदीप वाइवा अनि चन्द्रदीप वाइवाको। अब अर्को प्रस्तुति सुनाइरहेछौँ शान्ति तथारको सङ्गीतमा, शब्द छ मेनुका प्रधानको अनि स्वर रहेको छ रोना छेत्रीको।

0: नमस्कार, यो आकाशवाणी हो, समाचार सुषमा तामाङबाट सुन्नुहोस्। पहिले प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आज शिक्षक दिवसको अवसरमा देशभरिका शिक्षकहरूलाई नमन गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले शिक्षकहरूसित पाठ्य पुस्तकहरूदेखि अघि बढेर विद्यार्थीहरूको जीवनलाई असल बनाउने अनि उनीहरूको बाल्यकाललाई सुरक्षित राख्न ठूलो भूमिका निभाउने आह्वान गर्नुभएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले यसै महिनाको 26 तारिक संयुक्त राष्ट्र महासभाको वार्षिक उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नुहुनेछ। विदेश मन्त्रालयले भनेको छ, नेपालको बाढ़ प्रभावित त्रिशुली बजार क्षेत्रबाट 5 वर्षीय नानी सहित अझ 3 भारतीय नागरिकलाई बचाइएको छ अनि अब शरणार्थीहरूको कुल संख्या 169 पुगेको छ। अनि मौसम विभागले आज पूर्वी राजस्थान अनि पश्चिमी मध्य प्रदेशमा मुसलधारे वर्षाको रेड अरेन्ज अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले आज शिक्षक दिवसको अवसरमा देशभरिका शिक्षकहरूलाई नमन गर्नुभयो। उहाँले भन्नुभयो, शिक्षण केवल शैक्षणिक ज्ञान दिन मात्र सीमित छैन, तर यो व्यक्ति अनि राष्ट्रको निर्माणमा महत्वपूर्ण भूमिका निभाउने एक महान जिम्मेवारी हो। राष्ट्रपतिले करोडौं विद्यार्थीहरूको जीवनमा ज्ञान कौशल संस्कार अनि प्रेरणा दिनका लागि शिक्षकहरूप्रति आभार व्यक्त गर्नुभयो। उहाँले पूर्व राष्ट्रपति डाक्टर सर्वपल्ली राधाकृष्णनको विरासतलाई स्मरण गर्दै भन्नुभयो, विद्वान लेखक अनि राजनेताको रूपमा अनेकौं उपलब्धिहरू रहे तापनि डाक्टर राधाकृष्णनले शिक्षकहरूको भूमिकालाई सबैभन्दा महत्वपूर्ण मान्नुहुन्थ्यो।
1: द्वितीय राष्ट्रपति डाक्टर सर्वपल्ली राधाकृष्णन की जयंती को शिक्षक दिवस के रूप में मनाकर हमारे देशवासी उनके प्रति एवं समस्त शिक्षक समुदाय के प्रति सम्मान व्यक्त करते हैं। जो समाज शिक्षकों का सम्मान करता है वो समाज सही अर्थ में प्रगतिशील होता है। शिक्षक के बीच आकर मेरे अंदर विद्यमान विद्यार्थी और शिक्षक दोनों ही जीवंत हो जाता है।
0: राष्ट्रपतिले पूर्व राष्ट्रपति डाक्टर एपीजे अब्दुल कलामको त्यस इच्छालाई पनि स्मरण गर्नुभयो, उहाँलाई एक शिक्षकको रूपमा सम्झिने गरियोस्। राष्ट्रपति मुर्मूले शिक्षक विद्यार्थी सम्बन्धको महत्वपूर्ण महत्वमाथि पनि जोड दिँदै प्राचीन आदर्श आचार्य देवो भवको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, शिक्षकहरूले विद्यार्थीहरूको कल्याणलाई सर्वोच्च प्राथमिकता दिँदै उनीहरूसित प्रेम धैर्य अनि निष्पक्षतासित व्यवहार गर्नुपर्नेछ। राष्ट्रपतिले भन्नुभयो, नानीहरूलाई शिक्षित गर्ने जिम्मेवारी शिक्षकहरूको मात्र होइन, मातापिता अभिभावक अनि समाजको पनि यसमा महत्वपूर्ण भूमिका हुनेछ। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभएको छ, गुणवत्तापूर्ण शिक्षा बिना विकसित भारतको लक्ष्य प्राप्त गर्न सकिने छैन। नयाँ दिल्लीमा राष्ट्रिय शिक्षक पुरस्कार समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, जुन समाजले आफ्नो शिक्षकहरूको सम्मान गर्दछ त्यो वास्तवमा प्रगतिशील समाज हुँदछ। राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्लीमा राष्ट्रिय शिक्षक पुरस्कार प्रदान गर्नुभयो। 27 राज्यहरू, 7 केन्द्रशासित प्रदेशहरू अनि केन्द्र सरकारको 6 संगठनहरूबाट चुनिएका 48 स्कूल शिक्षकहरूलाई पुरस्कार प्रदान गरियो। राष्ट्रपतिले उच्च शिक्षण संस्थानहरू अनि पोलिटेक्निकका 21 शिक्षकहरू साथै संकाय सदस्यहरूलाई पनि राष्ट्रिय शिक्षक पुरस्कार प्रदान गर्नुभयो। यसमा केन्द्रीय उच्च शिक्षण संस्थानहरूको 12, राज्य विश्वविद्यालय अनि महाविद्यालयहरूका 5 तथा पोलिटेक्निकका 4 शिक्षक अनि संकाय सदस्य सामेल छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले शिक्षकहरूसित पाठ्य पुस्तकहरूदेखि अघि बढेर विद्यार्थीहरूको जीवनलाई असल बनाउने अनि उनीहरूको बाल्यकाललाई सुरक्षित राख्ने ठूलो भूमिका निभाउने

0: आह्वान गर्नुभएको छ। प्रधानमन्त्रीले हिजो नयाँ दिल्लीमा राष्ट्रिय शिक्षक पुरस्कारबाट सम्मानित शिक्षकहरूसित बातचित गर्नुभयो। सोसियल मीडिया पोस्टमा यस बातचितको झलकहरू साझा गर्दै श्री मोदीले भन्नुभयो, शिक्षकहरूले यो सुनिश्चित गर्न पर्नेछ कि प्रत्येक विद्यार्थीभित्र बाल्यकाल जीवन्त रहोस् र यसले शिक्षकहरूले आफूभित्रको बाल्यपन जीवित राख्न पर्नेछ।
1: मैं पूरी शिक्षा जगत से ये कहना चाहता हूँ कि हमें पहले से ज्यादा किताबों से बाहर निकल करके, सिलेबस से बाहर निकल करके बच्चों की जिंदगी में घुसना पड़ेगा। बचपन मरने नहीं देना चाहिए और बचपन बनाए रखने का सबसे बड़ा काम टीचर कर सकते। टीचर का काम है कि उसके भीतर का बचपन बना रहे।
0: श्री मोदीले नानीहरूमा अत्याधिक स्क्रिन समयबारे चिन्ता व्यक्त गर्नुभयो। उहाँले स्क्रिनको लत कम्ती गर्नका लागि खेलकुद, बाहिरी गतिविधि अनि रचनात्मक कार्यहरूलाई प्रोत्साहन दिने सुझाव दिनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, शिक्षक दिवस समाजमा शिक्षकहरूको महत्वपूर्ण योगदानलाई सम्मान दिने अवसर हो। यो भारत रत्न डाक्टर सर्वपल्ली राधाकृष्णनलाई श्रद्धाञ्जली दिने दिन पनि हो।
1: एक विषय है स्क्रीन टाइम, अब एक प्रकार का एडिक्शन है। मेरे मन में एक विचार आता है, या तो वो बच्चा खेल कूद के अंदर बहुत रुचि लेने लग जाएगा। खेल कूद मतलब वो वीडियो गेम नहीं, मैंने एक्चुअली मैदान में वो खेलना, तो धीरे धीरे वो उसमें से बाहर आ सकता। और ऐसे में क्रिएटिविटी की तरफ हम बच्चों को जितना ज्यादा जोड़ेंगे, और हमने ऐसे कुछ न कुछ कार्यक्रमों को आदत बनानी चाहिए।
0: विदेश मन्त्री डाक्टर एस जयशंकरले यसै महिनाको 26 तारिक संयुक्त राष्ट्र महासभाको वार्षिक उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नुहुनेछ। 22 देखि 28 सितम्बरसम्म चल्ने यस सत्रमा उहाँले भारतको पक्ष राख्नुहुनेछ। यस उच्चस्तरीय सत्र यस्तो समयमा भइरहेको छ जब विश्वले विभिन्न भू राजनैतिक संघर्षहरूतर्फ बढ्दै आर्थिक दबावहरू झेलिरहेको छ। हर्मुज जलडमरू मध्यमा व्यवधानको कारण खाद्य अनि इन्धनको बढ्दो मूल्यहरू पनि चिन्ताको विषय हो। संयुक्त राष्ट्र महासभाको उच्चस्तरीय सप्ताह समुद्रको बढ्दो जलस्तरबाट उत्पन्न अस्तित्व सम्बन्धी खतरा, महामारीको रोकथाम अनि त्यससित जुझ्ने तयारी, जलवायु कार्यवाही अनि परमाणु हतियारहरूको पूर्ण उन्मूलन जस्ता महत्वपूर्ण वैश्विक मुद्दाहरूमाथि चर्चा हुनेछ। यसैबीच संयुक्त राष्ट्रको अघिल्लो महासचिवको चयन प्रक्रिया जारी छ। आगामी महासभा सत्र वर्तमानका महासचिव एन्टोनियो गुतरेसको अन्तिम उच्चस्तरीय सत्र हुनेछ। उहाँको दोस्रो कार्यकाल यसै वर्ष दिसम्बरमा समाप्त भइरहेको छ। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। कोइला मन्त्रालयले 37,500 करोड रुपियाँको कोइला अनि लिग्नाइट ग्यासीकरण परियोजनालाई बढावा दिने योजना अन्तर्गत कुनै आवेदन प्राप्त नभएको खबरलाई रद्द गरेको छ। मन्त्रालयले यी खबरहरूलाई समयभन्दा पूर्व अनि तथ्यात्मक रूपमा झुटो बताएको छ। मन्त्रालयले भनेको छ, पहिलो चरणको लागि आवेदनको प्रक्रिया सोमबारसम्म खुल्ला छ अनि आवेदनको संख्याको आकलन अन्तिम तिथिपछि गर्न सकिनेछ। केन्द्रीय आवासन अनि शहरी कार्य मन्त्री मनोहर लालले आज जलशक्ति मन्त्री सीआर पटेल अनि अन्य वरिष्ठ अधिकारीहरूसित स्वच्छता ही सेवा 2026 को तयारीको समीक्षा गर्न भर्चुअल माध्यमद्वारा अन्तर मन्त्रालयीय बैठक गर्नुभयो। सोसियल मीडिया पोस्टमा श्री मनोहर लालले भन्नुभयो, अभियानको 9 संस्करणमा देशले स्वच्छ अनि स्वस्थ भारतप्रति आफ्नो वचनबद्धतालाई अघि बढाइरहेको छ। उहाँले नागरिकहरूसित अभियानमा भाग लिने अनि स्वच्छता ही सेवालाई साँचो जन आन्दोलन बनाउने आग्रह गर्नुभयो। भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता डाक्टर सुधांशु त्रिवेदीले तेलङ्गानाका एक महिला मन्त्रीलाई हटाइएको घटनालाई अन्यायपूर्ण बताएका छन्। नयाँ दिल्लीमा एक संवाददाता सम्मेलनमा डाक्टर त्रिवेदीले यस मुद्दामाथि काङ्ग्रेस नेता राहुल गान्धी अनि मल्लिकार्जुन खड्गे केही पनि नबोलेकोमा प्रश्न उठाउनु भएको छ। झारखण्डमा प्रश्नपत्र लिक मामिलाको उल्लेख गर्दै उहाँले आरोप लगाउनुभयो, यो केवल प्रश्नपत्र लिक मात्र होइन तर प्रश्नपत्रको लुट थियो। डाक्टर त्रिवेदीले भन्नुभयो, झारखण्ड लोकसेवा आयोगको परीक्षाको जाँचमा अनियमितताहरू अघि आइरहेको छ, जसमा स्ट्रङ रूम भत्काउने अनि प्रश्नपत्रसित छेडछाड गर्ने सामेल छन्। विदेश मन्त्रालयले भनेको छ, नेपालको बाढ़ प्रभावित त्रिशुली बजार क्षेत्रबाट 5 वर्षीय नानीसहित अझ 3 भारतीय नागरिकलाई बचाइएको छ र अब शरणार्थीहरूको कुल संख्या 169 पुगेको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले हिज नयाँ दिल्लीमा संवाददातालाई भारतीय नागरिकहरूको सुरक्षाबारे विस्तृत जानकारी दिनुभयो। उहाँले भन्नुभयो, 275 भारतीय नागरिकहरू अझ पनि बेपत्ता छन्।

जयसवालले भन्नुभयो 1907 भारतीय चीनबाट सुरक्षित नेपाल पुगिसकेका छन्। उहाँले भन्नुभयो काठमाडौँ स्थित भारतीय दूतावासले भारतीय शरणार्थीहरूलाई हवाई मार्गबाट फर्काई ल्याउनमा सहायता गरिरहेको छ। मौसम विभागले आज पूर्वी राजस्थान अनि पश्चिमी मध्य प्रदेशमा मुसलधारे वर्षाको अरेन्ज अलर्ट जारी गरेको छ। आगामी दुई दिनमा पूर्वोत्तर राज्यहरू बिहार, मध्य प्रदेश, हरियाणा, चण्डीगढ, उत्तराखण्ड, सिक्किम, बंगाल अनि उत्तर प्रदेशको केही भागहरूमा पनि भारी वर्षा हुने सम्भावना छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले आज शिक्षक दिवसको अवसरमा देशभरिका शिक्षकलाई नमन गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले शिक्षकहरूसित पाठ्य पुस्तकदेखि अघि बढेर विद्यार्थीहरूको जीवनलाई असल बनाउने अनि उनीहरूको बाल्यकाललाई सुरक्षित राख्न ठूलो भूमिका निभाउने आह्वान गर्नुभएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले यसै महिनाको 26 तारिक संयुक्त महासभाको वार्षिक उच्च स्तरीय सत्रलाई सम्बोधन गर्नुहुनेछ अनि मौसम विभागले आज पूर्वी राजस्थान अनि पश्चिमी मध्य प्रदेशमा मुसलधारे वर्षाको लागि अरेन्ज अलर्ट जारी गरेको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।

श्रोता, हामी बोलिरहेछौँ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट। समय अहिले ठिक अपराह्न 2:50 भइरहेछ र अबको क्रममा प्रस्तुत छ लोक प्रस्तुति।

0: Apa sudah ini hujan serta samsamayik samiksha.
1: अब सुन्नुहोस् समसामयिक समीक्षा अनुवादक तथा वाचक मुस्कान राई विषय जापान क्रेडिट रेटिङ एजेन्सीद्वारा स्थिर दृष्टिकोणसहित भारतको सार्वभौम क्रेडिट रेटिङ एमा स्तरोन्नति आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी भारत सरकारले जापान क्रेडिट रेटिङ एजेन्सी जेसीआरको भारतको दीर्घकालीन विदेशी मुद्रा र स्थानीय मुद्रा जारीकर्ता मूल्याङ्कनलाई बीबीबी प्लसबाट एमा एक अङ्कले स्तरोन्नति गर्ने निर्णयको स्वागत गरेको छ जबकि स्थिर दृष्टिकोण कायम राख्नेछ जेसीआरले भारतको देशको सीमालाई पनि एक अङ्कले बढाएर ए गरेको छ यो स्तरोन्नतिले भारतको ठोस आर्थिक वृद्धि विकासको जग बलियो बनाउन आर्थिक नीतिहरूको प्रभावकारिता र वित्तीय प्रणालीको सुधारिएको सुदृढतालाई प्रतिबिम्बित गर्दछ जेसीआरले उल्लेख गरेको छ भारतीय अर्थव्यवस्थाले उच्च वृद्धि दर कायम राखेको छ जुन बलियो निजी उपभोग र सार्वजनिक लगानीद्वारा समर्थित छ तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालय एमओएसपीआईद्वारा जारी गरिएको पछिल्लो जीडीपी अनुमानले वित्तीय वर्ष 2026 वास्तविक जीडीपी वृद्धि 7.8% बलियो रहेको संकेत गर्दछ वित्तीय वर्ष 2027 पहिलो त्रैमासिकमा वृद्धिको गति कायम रह्यो विश्वव्यापी प्रतिकूल परिस्थितिहरू बीच पनि वास्तविक जीडीपी 7.8% बढ्यो एजेन्सीले सरकारको उत्पादकता वृद्धि र आर्थिक विकासका लागि अनुकूल नीतिहरूको निरन्तर कार्यान्वयनलाई पनि प्रकाश पार्यो जसमा डिजिटल सार्वजनिक पूर्वाधारको विकास र वस्तु तथा सेवा करको कार्यान्वयन समावेश छ जसले भारतको आर्थिक जग बलियो बनाएको छ एजेन्सीले पुँजीगत खर्च विशेष गरी पूर्वाधार लगानीमा बढी जोड दिँदै वित्तीय खर्चको गुणस्तरमा सुधारलाई पनि मान्यता दिएको छ जेसीआरले उल्लेख गर्यो केन्द्रीय सरकारको वित्तीय घाटा
0: अब प्रस्तुत छ समसामयिक समीक्षा अनुवादक तथा वाचिका सीमा छेत्री विषय छ बेल्जियमका प्रधानमन्त्रीको भारत भ्रमण बारे भारत बेल्जियम संयुक्त वक्तव्य आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी प्रधानमन्त्री श्री नरेन्द्र मोदीको निमन्त्रणामा बेल्जियम अधिराज्यका प्रधानमन्त्री महामहिम श्री बार्ट डी वेभर 2-4 सितम्बर 2026 भारतको औपचारिक भ्रमणमा थिए फरवरी 2025 पदभार ग्रहण गरेपछि प्रधानमन्त्री डी वेभरको यो पहिलो भारत भ्रमण थियो त्यसपछि दुवै प्रधानमन्त्रीहरूले द्विपक्षीय वार्ता गरे उनीहरूको छलफल दुई देशहरूबीचको सम्बन्धको पूर्ण लम्बाई र चौडाईमा थियो दुवै नेताहरूले प्रथम विश्वयुद्धको समयमा फ्ल्यान्डर्स फिल्डमा 9,000 भन्दा बढी भारतीय सैनिकहरूको सर्वोच्च बलिदानको सम्झना गरे साथै सन् 1947 भारतसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो युरोपेली देशहरूमध्ये बेल्जियम पनि भएको स्मरण गरे उनीहरूले साझा लोकतान्त्रिक मूल्यहरू आपसी विश्वास आर्थिक पूरकता र जनता जनता बीचको बलियो सम्बन्धको जगमा साझेदारी फस्टाएको उल्लेख गरे नेताहरूले यस बहुआयामिक सम्बन्धलाई अझ विस्तार र गहिरो बनाउने इच्छा व्यक्त गरे 2027 बेल्जियम भारत कूटनीतिक सम्बन्धको 80 वर्षगाँठले भारत र बेल्जियमलाई द्विपक्षीय सम्बन्धको गहिरो र फराकिलो उत्सव मनाउने अर्को ऐतिहासिक अवसर दिनेछ दुवै प्रधानमन्त्रीले भारत बेल्जियम सम्बन्धमा भारत ईयू रणनीतिक साझेदारीको केन्द्रीयतालाई दोहोर्याए उनीहरूले भारत ईयू मुक्त व्यापार सम्झौतालाई रणनीतिक साझेदारीमा ऐतिहासिक कोशी

0: ढुङ्गाको रूपमा प्रशंसा गरे। दुवै प्रधानमन्त्रीहरूले व्यापार, प्रविधि, आर्थिक सुरक्षा र लचिलो आपूर्ति श्रृंखलाहरूमा भारत, बेल्जियम र युरोपेली संघ बीच सहयोगलाई अझ बलियो बनाउने आफ्नो प्रतिबद्धतालाई दोहोर्याए। दुवै पक्षले 2030 लागि संयुक्त भारत ईयू व्यापक रणनीतिक एजेण्डालाई पनि अनुमोदन गरे, जसको उद्देश्य भारत ईयू सहयोगलाई व्यापक र गहिरो बनाएर रणनीतिक साझेदारीलाई अझ सुदृढ पार्नु हो, ताकि दुवै साझेदारहरू र व्यापक विश्वका लागि पारस्परिक लाभदायक ठोस र रूपान्तरण गरी प्रमाणहरू प्रदान गर्न सकियोस्। उनीहरूले यो पनि उल्लेख गरे, भारत ईयू सुरक्षा र रक्षा साझेदारीमा हस्ताक्षरले समुद्री सुरक्षा, रक्षा उद्योग र प्रविधि, साइबर र हाइब्रिड खतराहरू, आन्तरिक र प्रति आतंकवाद सहित साझा चासोका क्षेत्रहरूमा रणनीतिक सहयोगलाई गहिरो बनाउनेछ। दुवै नेताहरूले द्विपक्षीय आर्थिक सम्बन्धको वृद्धि र विविधीकरणमा सन्तुष्टि व्यक्त गर्नुभयो र सेमी कन्डक्टर, रसायन, फार्मास्युटिकल्स, रक्षा औद्योगिक सहयोग, महत्वपूर्ण खनिज प्रशोधन र रिसाइक्लिङ, दिगो उद्योगहरू र आणविक ऊर्जा जस्ता क्षेत्रहरूमा सहयोग विस्तार गर्ने स्वागत गर्नुभयो।
1: हामी बोलिरहेछौं श्रोता आकाशवाणीको नेपाली प्रसारण सेवाबाट। समय अहिले ठिक अपराह्न 3 बजिरहेछ श्रोता, र अबको क्रममा यहाँहरूलाई सुनाइरहेछौ केही हिन्दी चलचित्रका गीतहरू। प्रथममा स्वीकार्नुहोस् मोहित चौहान अनि मोनाली ठाकुरको युगल स्वरलाई कुछ लव जैसा चलचित्रबाट। संगीत रहेको छ प्रीतमको अनि शब्द रहेको छ इर्शाद कामेलको।

श्रोताहरूले भर्खरै यस गीतलाई सुन्नुभयो, थ्री इडियट्स चलचित्रबाट। सङ्गीत रहेको थियो शान्तनु मोइत्राको, अनि शब्द रहेको थियो स्वानन्द किरकिरेको।

श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट 103.5 मेगाहर्जमा। साथै श्रोताहरूले हामीलाई आकाशवाणीको नेपाली प्रसारण सेवा अन्तर्गत पनि सुनिरहनु भएको छ। र अब समय भएको छ समाचारको, त सुनाइरहेछौ आकाशवाणीको समाचार।

नमस्कार, यो आकाशवाणी हो। समाचार सुषमा तामाङबाट सुन्नुहोस्। नागाल्याण्डका राज्यपाल नन्दकिशोर यादव र मुख्यमन्त्री नेफ्यु रियोले आज शिक्षक दिवसको अवसरमा राज्यका शिक्षकहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ। राज्यपालले शिक्षणलाई पवित्र जिम्मेवारीको रूपमा वर्णन गर्नुभएको छ। उहाँले शिक्षकहरूलाई इमान्दार, समर्पण र जिम्मेवारीका साथ आफ्नो कर्तव्य पूरा गर्न आग्रह गर्नुभयो। उहाँले शिक्षकहरूले भावी पुस्तालाई आकार दिन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। मुख्यमन्त्रीले भन्नुभयो, शिक्षकहरूको भूमिका शिक्षणमा मात्र सीमित छैन। उनीहरूले विद्यार्थी मार्गदर्शन गर्छन्, प्रोत्साहन गर्छन् र प्रगति गर्न प्रेरित गर्छन्। उहाँले शिक्षकहरूको योगदानको लागि कृतज्ञता व्यक्त गर्नुभयो। राज्य स्तरीय शिक्षक दिवस समारोह आज कोहिमाको खोचिजी मैदानमा आयोजना गरिएको छ। समारोहको क्रममा 11 शिक्षकहरूलाई राज्य पुरस्कार 2026 सम्मानित गरियो। त्रिपुराका मुख्यमन्त्री डाक्टर माणिक शाहले हिजो नयाँ दिल्लीमा केन्द्रीय गृहमन्त्री अमित शाहलाई भेट गर्नुभयो। बैठकमा टिप्रा मोथाका प्रमुख प्रद्योत किशोर देव वर्मा र भाजपाका उत्तर पूर्व संयोजक डाक्टर सम्बित पात्र पनि उपस्थित थिए। सामाजिक सञ्जालमा पोस्ट गर्दै मुख्यमन्त्रीले बैठकमा त्रिपुराको विकास र राज्यका जनताको कल्याणसँग सम्बन्धित मुद्दाहरूमा छलफल भएको बताउनुभयो। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले आज अहोम राजवंशको ऐतिहासिक राजधानी रंगपुर शिवसागरलाई युनेस्को विश्व सम्पदा सूचीमा समावेश गराउने दिशामा महत्वपूर्ण कदम अगाडि बढाइएको बताउनु भएको छ। मुख्यमन्त्रीले सोसियल मीडिया पोस्टमा भारतका तर्फबाट गत 9 जुन 2026 पेरिस स्थित युनेस्कोमा भारतको स्थायी प्रतिनिधि मण्डलले रंगपुर शिवसागर एसेम्बललाई युनेस्को विश्व सम्पदा सूचीमा समावेश गराउ औपचारिक रूपमा नामाङ्कन पेश गरेको जानकारी दिनुभएको छ। यो नामाङ्कन युनेस्कोमा मापदण्ड 3 र 4 अन्तर्गत गरिएको हो। अहोम राजवंशले ब्रह्मपुत्र उपत्यका करिब 6 शताब्दीसम्म निरन्तर शासन गरेको थियो। रंगपुर शिवसागर परिसरमा अहोमकालीन उत्कृष्ट वस्तुकला तथा इन्जिनियरिङ सम्पदा रहेका छन्, जसमा रंगघर, कारेङघर, ऐतिहासिक मन्दिर, पोखरी तथा अन्य महत्वपूर्ण संरचनाहरू समावेश छन्। मुख्यमन्त्रीका अनुसार रंगघर एसियाका सबैभन्दा पुरानो जीवित एमपी थिएटरहरूमध्ये एक हो। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले असमको सम्पदालाई विश्वव्यापी पहिचान दिलाउने प्रयासका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई राज्यका जनताको तर्फबाट आभार व्यक्त गर्नुभएको छ। गौहाटीमा महानगर पुलिसले जालुकबाडी, पाण्डु माली गाउँ समेत वरपरका क्षेत्रलाई ड्रग्स मुक्त बनाउने उद्देश्यले बितेको राति व्यापक रूपमा मादक पदार्थ विरोधी अभियान सञ्चालन गर्यो। अभियान अवधि महानगर पुलिसले क्षेत्रमा ड्रग्स विरूद्ध कडा कानून चेतावनी पनि जारी गर्यो। पुलिसले स्पष्ट पार्यो, मादक पदार्थको अवैध व्यापार र सेवन विरोधी कार्यवाहीलाई तीव्रता दिइनेछ, तथापि यस अभियानमा कसैलाई पनि पक्राउ गरिएन। ड्रग्स विरोधी अभियानलाई अझ प्रभावकारी बनाउनका लागि एन्टी नार्कोटिक्स टास्क फोर्स गठन गरिएको छ भने यसै टास्क फोर्सको माध्यमबाट सारा आसामभरि मादक पदार्थ विरोधी अभियान सञ्चालन गरिनेछ। अरुणाचल प्रदेशको राजधानी क्षेत्रको नहरलागुन पुलिसले एकजनालाई पक्राउ गरेको छ र 23 चोरीको एलपीजी सिलिण्डर बरामद गरेको छ। नहरलागुन पुलिसका अनुसार नहरलागुन क्षेत्रमा सिलिण्डर चोरीका धेरै घटनाहरू सम्बन्धी नहरलागुन पुलिस चौकीमा मुद्दा दर्ता गरिएको थियो। मुद्दा दर्ता गरिएपछि एसडिपिओ नहरलागुन ऋषि लाङडोको पर्यवेक्षण र नहरलागुन पुलिस चौकीका अतिरिक्त निरीक्षक कृष्णेन्दु देवको नेतृत्वमा नहरलागुन पुलिस टोलीले अपराध

0: अपरेशन सञ्चालन गरेको थियो। संदिग्ध 30 वर्षीय व्यक्तिलाई 3 सेप्टेम्बरका दिन जुली रोडबाट पक्राउ गरिएको छ। त्यसपछि विभिन्न क्षेत्रहरूमा छापा मार्दा 23 वटा चोरीको घरेलु सिलिन्डर बरामद गरिएको छ। असमको शिवसागर जिल्लाको दसाङ मजगाउँमा एकजना युवकको शव फेला परेको कारण सम्पूर्ण क्षेत्रमा सन्त्रास फैलिएको छ। पुलिसले बताएअनुसार आज बिहान दसाङ मजगाउँ क्षेत्रस्थित राष्ट्रिय राजमार्ग 37 को किनारमा एकजना युवकको शव देखिएको जानकारी पाए लगत्तै घटनास्थलमा पुगेको पुलिसको टिमले शवलाई कब्जामा लियो। मृतकको पहिचान 21 वर्षीय एक युवकको रूपमा गरिएको छ। शव नजिकै एउटा बाइक पनि पुलिसले बरामद गरेको छ। लाई कब्जामा लिएर पोस्टमार्टमको लागि अस्पतालमा पठाइएको छ भने पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ। नगाउँका पूर्व आयुक्त एवं आईएएस अधिकारी देवाशिष शर्मा आगामी 2-3 दिनभित्र भारतीय जनता पार्टीमा सामेल हुने सम्भावना रहेको छ। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माका कार्यहरूबाट प्रभावित भएर देवाशिष शर्मा भाजपामा सामेल हुन गइरहनु भएको बताइएको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
1: श्रोताहरूले हामीलाई सुनिरहनु भएको छ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट। र अबको क्रममा यहाँहरू समक्ष उपस्थित छौं कार्यक्रम गीत संगीतको प्रस्तुतिहरू लिएर, जसमा आज यहाँहरूलाई मनोरञ्जन गराउनेछौ विविध आधुनिक गीतहरूको साथमा। त प्रथममा स्वीकार्नुहोस् श्रोता कमल पूर्वेली थापाको स्वर शब्द अनि संगीतमा रहेको यो आधुनिक गीतको प्रस्तुति भयो।

भर्खरै सुन्नुभयो थुप्देन भुटियाको आवाजलाई। संगीत रहेको थियो दीप वाइबाको अनि शब्द रहेको थियो पुरन गेरीको। श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट र कार्यक्रम गीत संगीतमा यो अब अर्को प्रस्तुति सुनाइरहेछौ। गौरी प्रधान सुब्बाको रचनामा स्वर रहेको छ बानिका प्रधानको। संगीत छ जीवन अधिकारीको।

हामीलाई श्रोताहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट र कार्यक्रम गीत संगीतमा अब अर्को गीतको पालो भएको छ पूजन लोहागनको स्वर शब्द अनि संगीतमा।

0: पूरा हुन्छ। हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट। र अब समय भएको छ समाचारको, त सुनाइरहेछौ आकाशवाणीको समाचार।
1: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले गुणवत्तापूर्ण शिक्षाको माध्यमबाट नै विकसित भारतको लक्ष्य प्राप्त गर्न सकिने बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले शिक्षकहरूसित पाठ्य पुस्तकहरूदेखि अघि बढेर विद्यार्थीहरूको जीवनलाई असल बनाउने अनि उनीहरूको बाल्यकाललाई सुरक्षित राख्न ठूलो भूमिका निभाउने आह्वान गर्नुभएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले यसै महिनाको 26 तारिक संयुक्त राष्ट्र महासभाको वार्षिक उच्च स्तरीय सत्रलाई सम्बोधित गर्नुहुनेछ। विदेश मन्त्रालयले भनेको छ, नेपालको बाढ प्रभावित त्रिशुली बजार क्षेत्रबाट 5 वर्षीय नानीसहित अझ 3 भारतीय नागरिकहरूलाई बचाइएको छ। सुन्नुहोस् समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभएको छ कि गुणवत्तापूर्ण शिक्षाको माध्यमद्वारा नै विकसित भारतको लक्ष्य प्राप्त गर्न सकिनेछ। शिक्षक दिवसको अवसरमा आज नयाँ दिल्लीमा राष्ट्रिय शिक्षक पुरस्कार 2026 समारोहलाई सम्बोधित गर्नुहुँदै राष्ट्रपतिले भन्नुभयो, जुन समाजले आफ्नो शिक्षकहरूको सम्मान गर्दछ त्यो साँचो अर्थमा प्रगतिशील समाज हुँदछ। राष्ट्रपतिले भन्नुभयो, शैक्षणिक उत्कृष्टता, कौशल विकास अनि उद्यमिताले देशको विकासमा महत्त्वपूर्ण भूमिका निभाउँदछ। उहाँले भन्नुभयो, ज्ञानको शक्ति बन्नको साथै भारतलाई विश्वको स्किल क्यापिटल बनाउनु देशको प्राथमिकता हो। ज्ञानलाई सबैभन्दा ठूलो शक्ति बताउनु हुँदै राष्ट्रपतिले भन्नुभयो, शिक्षाले मानिसहरूलाई स्वतन्त्र रूपले सोच्ने, सठिक निर्णय लिने अनि देशको प्रगतिमा सार्थक योगदान दिनमा सक्षम बनाउँदछ। उहाँले अझ भन्नुभयो, समर्पित शिक्षक देशको विकासमा महत्त्वपूर्ण भूमिका निभाउने राष्ट्र निर्माता हुन्। राष्ट्रपतिले महिला अधिकारहरू अनि शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण योगदानका लागि सावित्रीबाई फुलेको योगदानलाई पनि स्मरण गर्नुभयो। राष्ट्रपतिले आज राष्ट्रिय शिक्षक पुरस्कार प्रदान गर्नुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्लीमा राष्ट्रिय शिक्षक पुरस्कार प्रदान गर्दै 27 राज्य, 7 केन्द्रशासित प्रदेशहरू अनि केन्द्र सरकारको 6 संगठनहरूबाट चुनिएका 48 स्कुले शिक्षकहरूलाई पुरस्कार प्रदान गर्नुभयो। राष्ट्रपतिले उच्च शिक्षण संस्थानहरू अनि पोलिटेक्निकका 21 शिक्षकहरू साथै संकाय सदस्यहरूलाई पनि राष्ट्रिय शिक्षक पुरस्कार प्रदान गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले शिक्षकहरूसित पाठ्य पुस्तकहरूदेखि अघि बढेर विद्यार्थीहरूको जीवनलाई असल बनाउने अनि उनीहरूको बाल्यकाललाई सुरक्षित राख्न ठूलो भूमिका निभाउने आह्वान गर्नुभएको छ। प्रधानमन्त्रीले हिजो नयाँ दिल्लीमा राष्ट्रिय शिक्षक पुरस्कारबाट सम्मानित शिक्षकहरूसित बातचित गर्नुभयो। सोसियल मिडिया पोस्टमा यस बातचितको झलकहरू साझा गर्दै श्री मोदीले भन्नुभयो,
2: पूरी शिक्षा जगत से ये कहना था कि हमें पहले से ज्यादा किताबों से बाहर निकल करके, सिलेबस से बाहर निकल करके बच्चों की जिंदगी में घुसना पड़ेगा। बचपन मरने नहीं देना चाहिए और बचपन बनाए रखने का सबसे बड़ा काम टीचर कर सकते। टीचर का काम है कि उसके भीतर का बचपन बना रहे।
1: विदेश मन्त्री डाक्टर एस जयशंकरले यसै महिनाको 26 तारिक संयुक्त राष्ट्र महासभाको वार्षिक उच्च स्तरीय सत्रलाई सम्बोधित गर्नुहुनेछ। 22-28 सितम्बरसम्म चल्ने यस सत्रमा उहाँले भारतको पक्ष राख्नुहुनेछ। यो उच्च स्तरीय सत्र यस्तो समयमा भइरहेको छ जब विश्वले विभिन्न भू राजनीतिक सङ्घर्षहरूतर्फ बढ्दै आर्थिक दबाउहरूलाई झेलिरहेको छ। होर्मुज जलडमरू मध्यमा व्यवधानको कारण खाद्य अनि इन्धनको बढ्दो मूल्यहरू पनि चिन्ताको विषय बनेको छ। संयुक्त राष्ट्र महासभाको उच्च स्तरीय सप्ताहमा समुद्रको बढ्दो जलस्तरबाट उत्पन्न अस्तित्व सम्बन्धी खतरा, महामारीको रोकथाम अनि त्यससित जुझ्ने तयारी, जलवायु कारवाही अनि परमाणु हतियारहरूको पूर्ण उन्मूलन जस्ता महत्त्वपूर्ण वैश्विक मुद्दाहरूमाथि पनि चर्चा हुनेछ। विदेश मन्त्रालयले भनेको छ कि नेपालको बाढ प्रभावित त्रिशुली बजार क्षेत्रबाट

0: विदेश मन्त्री डाक्टर एस जयशंकरले यसै महिनाको 26 तारिक संयुक्त राष्ट्र महासभाको वार्षिक उच्च स्तरीय सत्रलाई सम्बोधित गर्नुहुनेछ। विदेश मन्त्रालयले भनेको छ, नेपालको बाढ प्रभावित त्रिशुली बजार क्षेत्रबाट 5 वर्षीय नानीसहित अझ 3 भारतीय नागरिकहरूलाई बचाइएको छ। मौसम विभागले आज पूर्वी राजस्थान अनि पश्चिमी मध्य प्रदेशमा मुसलधारे वर्षाको अरेन्ज अलर्ट जारी गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
1: हामीलाई सुनिरहनु भएको छ आकाशवाणी खरसाङ केन्द्रबाट, र अबको क्रममा प्रस्तुत छ वार्ताको कार्यक्रम।

नमस्कार श्रोतावृन्द, कार्यक्रम नेपाली वार्तामा यहाँहरू सम्पूर्णलाई कार्यक्रम प्रस्तुता लेखनाथ राई अनि कार्यक्रम सञ्चालक म संजोग खवास हार्दिक स्वागत जनाउँदछौँ। श्रोतावृन्द, आजको बसाइमा हामीसित हुनुहुन्छ मिरिकबाट आउनुभएका एकजना वर्तमान समयका उदीयमान गायक असीम छेत्री र यहाँलाई हामी यस कार्यक्रममा हार्दिक स्वागत जनाउँदछौँ। हुन्छ,

श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट। र अबको क्रममा यहाँहरूलाई सुनाइरहेछौ देश वन्दना। त्यसको लगत्तै पछि यहाँहरूले सुन्नुहुनेछ वार्ताको कार्यक्रम।

0: नमस्कार श्रोतावृन्द, कार्यक्रम नेपाली वार्तामा यहाँहरू सम्पूर्णलाई कार्यक्रम प्रस्तुता लेखनाथ राई अनि कार्यक्रम सञ्चालक म संजोग खवास हार्दिक स्वागत जनाउँदछौँ। श्रोतावृन्द, आजको बसाइमा हामीसित हुनुहुन्छ मिरिकबाट आउनुभएका एकजना वर्तमान समयका उदीयमान गायक असीम छेत्री, र यहाँलाई हामी यस कार्यक्रममा हार्दिक स्वागत जनाउँदछौँ।
1: हुन्छ, नमस्ते।

0: आज यस कार्यक्रममा तपाईँसित गीतकै चर्चा गर्नेछौँ, सङ्गीतकै चर्चा गर्नेछौँ है। तपाईँ 2016 मिरिकमा एउटा रियालिटी सोको विजेता भइसक्नु भएको छ, त्यसपछि गत साल मात्र नेपालका रियालिटी सोहरूतिर तपाईँले एकदमै राम्रो प्रस्तुतिहरू दिइसक्नु भएको छ
1: हजुर।
0: र सर्वप्रथम तपाईँको साङ्गीतिक यात्रा कहाँदेखि कसरी सुरु भयो?
1: पहिला चाहिँ है अब हामी चाहिँ अब सानोदेखि नै गाउने गर्थ्यौँ होइन, गाउने गर्थ्यौँ तर अब पहिला त गीतहरू नगएर चाहिँ हामी भजनहरू गाउँथ्यौँ क्यौँ। त्यति बेला अब साईको भजनहरू गर्थ्यौँ, त्यतिकै सानोमा गाउँदै गइसकेपछि चाहिँ अन्त अलिकति पछि चाहिँ फेरि एउटा के भने स्टेज सो गर्ने एउटा मौका पाएँ है गाउँमा। अन्त त्यति बेला चाहिँ अब मैले हाम्रो महेश सर महेश सेवा सरको जुन गीत थियो भकानो एल्बमबाट चाहिँ मायालुले सम्झे कि भन्ने गीत चाहिँ मैले फर्स्टचोटि मैले स्टेजमा गाएको थिएँ। त्यो गीत गाइसकेपछि चाहिँ फेरि त्यति बेला निकै चल्ती भकानो एल्बम महेश सरको, अनि त्यति बेला गाउँदाखेरि चाहिँ सबैले मलाई मन पराउनु भयो क्या, मिठो गाउँदो रहेछ भाइले, भोइस राम्रो छ भन्नुभयो। अनि त्यसपछि गाउँदै गइसकेपछि चाहिँ त्यहाँदेखि चाहिँ स्टार्ट भयो भनौँ न मेरो साङ्गीतिक यात्राहरू।
0: तपाईँको गाउँ मिरिक गोपालधारा?
1: हजुर, गोपालधारा।
0: एउटा कमानमा बसेर, गोपालधारा कमान होइन,
1: हजुर, कमान
0: चियाबारीमा बसेर
1: हजुर
0: सङ्गीत यात्रा गर्नु कस्तो पर्छ, साह्रो गाह्रो कस्तो हुँदो रहेछ?
1: सम्झिँदा त साह्रो नै हो सङ्गीतिक यात्रा है, किनकि अब यो क्षेत्रमा लागिसकेपछि चाहिँ आमदामी हुन्छ भन्ने कुरो त छैन है, आफूले अब इन्भेस्ट गर्नु पर्यो होइन। अब गाउँमा बसिसकेपछि, कमानमा बसिसकेपछि कस्तो हुन्छ भने कमाइ चाहिँ अब कम्ती हुन्छ नि त, आय स्रोत छैन है, कम्ती हुन्छ। अन्त त्यही भएपछि सङ्गीतमा चाहिँ अब निकै नै साह्रो पर्छ, निकै नै साह्रो पर्छ, किनकि अब अहिलेको यो महँगाइको बेलामा होइन, अब कस्तो हुन्छ भनेपछि एउटा गीत निकाल्नुको लागि पनि नभनेको पनि 30-40 हजार रुपियाँ खर्च हुन्छ, अन्त त्यो जुटाउनु चाहिँ अब कमानमा निकै नै साह्रो पर्छ। अन्त त्यस्तो हिसाबले चाहिँ अब हामी अब हिँड्नुपर्छ होइन। फेरि अब कस्तो हुन्छ भने हामीलाई चाहिँ कुनै पनि सो प्रोग्रामहरूतिर बोलाउनुहुन्छ नि, त्यति बेला चाहिँ कस्तो हुन्छ भने एउटा मोमेन्ट हो र खदामा चाहिँ सीमित राख्छ दार्जिलिङको कलाकारहरूलाई, लोकललाई चाहिँ त्यस्तोमा सीमित राख्छ। अन्त त्यो भइसकेपछि हामीले हाम्रो गीतहरू निकाल्नु साह्रो पर्छ, जसरी बाहिरको मान्छेहरू आउँदाखेरि होइन उहाँहरूलाई अब पैसा दिएर बोलाउनुहुन्छ, त्यसरी नै हाम्रो दार्जिलिङकोलाई पनि है लोकल आर्टिस्टलाई पनि माया गरेर एउटा सम्मानको साथ उहाँहरूले अलिकति पेमेन्ट गरिदिए है हामीलाई पनि गीतहरू निकाल्नु सजिलो पर्थ्यो, तर अब त्यो छैन। अन्त त्यो हुँदाखेरि चाहिँ अब प्रब्लम पर्छ, किनकि उहाँहरूले अब जहिले पनि बोलाउँछ एउटा मोमेन्ट हो खदा, हुन त त्यो पनि हाम्रो लागि ठुलो कुरो हो, त्यो अब सानो कुरो भन्न सकिँदैन होइन, त्यो एउटा हाम्रो ठुलो एचिभमेन्ट हो हाम्रो लागि।

0: किनकि अब एउटा स्टेजमा बोलाएर होइन एउटा सम्मान गर्नु भनेको सानो कुरो होइन, तर त्यसको साथसाथै अब हामीले पनि एउटा गायक भइसकेपछि है सालमा एउटै भए पनि हामीले हामीलाई मन पराउने एउटा श्रोताको लागि कुनै पनि एउटा गीतहरू हामीले पस्किनु सके चाहिँ एउटा राम्रो हुन्थ्यो नि त, तर अहिले छैन त्यस्तो, किनकि अब हामीले एकपल्ट निकालिसकेपछि हामी दुई तिन वर्ष बस्नुपर्छ ठप्प भएर, अन्त ठप्प भएर बस्नुपर्छ नि त, न त अब हामीले स्पोन्सर पाउँछौँ होइन, स्पोन्सर पाउने पनि अब चान्स हुँदैन, त्यस्तो हुन्छ क्या अन्त, अन्त त्यही कारणले यार विषद पनि लाग्छ घरिघरि चाहिँ।
1: हाम्रो यता दार्जिलिङभरि नै यस्तै चलिरहेको छ है?
0: हजुर, सबैको अब मैले जति पनि साथीहरू भेटेँ होइन सबैको गुनासो नै त्यही हुन्छ, अब कुनै पनि सोमा गएँ, कुनै पनि सोमा गइसकेर कुनै पनि क्षेत्रमा गइसकेपछि एकपल्ट चर्चामा आउँछ, चर्चामा आइसकेपछि उहाँहरूलाई त्यही हो त्यो अब गएको चाहिँ अब मूल्याङ्कन छैन है, आइसकेपछि कि त उहाँहरूले अलिकति भए पनि गएको चाहिँ अब अलिकति भए पनि उहाँहरूले चाहिँ अब अलिकति भए पनि दिनुपर्ने थियो जस्तो चाहिँ लाग्छ।
1: त्यो भयो भने चाहिँ हाम्रो भारतका नेपाली गीतहरूको पनि बजार चाहिँ बढ्दै जान्छ होला।
0: एकदम एकदम बढ्दै जान्छ, हो त हो त, किनकि अब दार्जिलिङ अब यस्तो क्षेत्र हो कि सङ्गीत क्षेत्रमा चाहिँ है निकै नै अगाडि बढेको हो नि त, निकै पहिलादेखिकै अब हामीले सुन्दै आएको होइन, फेरि हामी पनि यो क्षेत्रमा पढ्दैछौँ भनेपछि दार्जिलिङलाई चाहिँ अब हामी नेपालमा जाँदाखेरि देख्दाखेरि चाहिँ मान्छेहरू चाहिँ अलिकति भए पनि क्या अब हाम्रो छेउमा चाहिँ अलिकति नर्भस भएको जस्तो हुन्थ्यो, ए तपाईँहरू त दार्जिलिङबाट पाएको त है भन्ने एउटा हुन्थ्यो, अन्त त्यस्तो हुन्थ्यो नि त अब होइन, अन्त त्यस्तो हुँदाखेरि अब हामीलाई पनि इच्छा लाग्छ नि त राम्रो राम्रो अब प्रस्तुति अब अगाडि देखाउने होइन, हाम्रो नयाँ एल्बमहरू अगाडि राख्ने भन्ने कुरो, तर हाम्रो चाहिँ हुँदैन, कसैले भनेको थियो क्या दार्जिलिङको कलाकारलाई चाहिँ कि त कालले लान्छ कि त नेपालले लान्छ है, तर अब त नेपालमा पनि ज्यादा भइसकिसक्यो होइन, अब त्यस्तो भइसकिसक्यो।
1: तपाईँले चाहिँ नेपाल पस्ने कुनै प्रयास गर्नु भएन?
0: नेपाल त पसेकै हो, तर अब त्यहाँ गएर पनि कि त आफ्नोमा निकै बजेट हुनु पर्यो, अब काठमाडौँको स्ट्रगलमा है अलिअलि पैसाले पुग्दैन।
1: तपाईँले गत साल मात्रै त्यहाँको रियालिटी सोहरूमा भाग लिनुभएको थियो, त्यहाँको अनुभव बताइदिनुहोस् न अलिक।
0: हजुर, ठिकै छ है, म अब यो 2025 द भोइसमा गएको थिएँ,
1: हजुर
0: 2025 जाँदाखेरि चाहिँ अब रमाइलो पनि भएको थियो, सबैजना अब मिलनसार होइन सबैले सपोर्ट गर्नुभयो, तर अब त्यहाँ जाँदाखेरि पनि अब कस्तो मलाई चाहिँ कस्तो फिल भयो भने गाएर मात्रै चाहिँ हुँदैन, अलिकति आफ्नोमा ब्याकिङ फोर्स हुनुपर्छ होइन, अन्त त्यो नहुँदाखेरि चाहिँ कतिवटा कुरो प्रब्लम पनि हुँदो रहेछ, र अब गाएर म फर्स्ट ब्लाइन्ड अडिसन त पास गरेर सेकेन्डमा चाहिँ अब म आउट भएको थिएँ होइन, तर अब कस्तो लाग्छ भने अब त्यसमा चाहिँ कमजोरी मेरो नै हो, भन्नुपर्दा चाहिँ कमजोरी मेरो नै हो, किनकि अब मैले क्लास गरेको छुइनँ, अन्त क्लास नगर्दाखेरि चाहिँ प्रब्लम पर्दो रहेछ, अन्त क्लास चाहिँ इम्पोर्टेन्ट हो, अन्त मलाई त्यस्तो लाग्यो, अन्त त्यहाँबाट फेरि पछि अब गीत गाउँदै गइसकेपछि चाहिँ लास्टमा गइसकेपछि त्यही हो भोटिङ राउन्ड हुन्छ है, भोटिङ राउन्डमा त त्यही हो फेरि पैसाकै खेला हो जतै पनि गएपछि।
1: तपाईँले क्लास एउटा गर्नुभएको छ
0: भन्दा पनि होइन, मैले गरेको मैले 4 जस्तो गरेँ, त्यति बेला चाहिँ मैले पाउन गोलेसर उहाँसँग मैले लिएको, तर त्यति बेला मेरो के भयो भने एउटा आसाम साइडमा एउटा प्रोग्राम थियो कल्चर डिपार्टबाटै म गएको थिएँ कुमार ग्राम, त्यहाँनिर जाँदाखेरि चाहिँ मेरो यो भोकल रेन्ज बिग्रियो क्या त्यति बेला, अनि त्यति बेला जाँदाखेरि चाहिँ हाई पिचको पुरा गीतहरू गाउँथ्यो नि त त्यति बेला, अन्त त्यति बेला जाँदाखेरि चाहिँ मेरो यो भोकल रेन्ज बिग्रिएर चाहिँ त्यहाँ चाहिँ म गाउनै नसक्ने भएको थिएँ, म बोल्दा पनि भोकल सुक्ने गाउने त अब कुरै भएन, त्यस्तो हुँदाखेरि 1.5 त्यतिकै बिग्रियो, अन्त त्यहाँबाट चाहिँ म ठप्पै बसेँ, त्यहाँबाट चाहिँ प्र्याक्टिस गर्नु पनि सकिनँ, किनकि हार्मोनियमको जति रेन्जमा आफूले गाउन सक्थ्यो त्यसमा गाउँदाखेरि चाहिँ पुरा भोकल सुक्थ्यो नि त, अन्त त्यो भएपछि चाहिँ मैले पुरापुरी फेरि क्लासै गर्नु छोडेँ त्यहाँ उपरान्त।
1: तपाईँले प्रथम गीत एउटा गाउनुभएको गीत छ चञ्चले ठिटो,
0: हजुर
1: 2014 तपाईँले
0: हजुर
1: श्रोताहरूलाई दिइसक्नु भएको छ,
0: हजुर हजुर,
1: यसबारे अलिकति यसको पछाडि पनि केही कथा त होला नि।
0: हजुर, कस्तो थियो भने त्यति बेला चाहिँ 2014 चाहिँ एउटा संस्था भनौँ है उहाँहरूले चाहिँ एउटा अडिसन राख्नु भएको थियो, अनि त्यति बेला चाहिँ त्यो अडिसनमा चाहिँ हामीलाई छनौट गर्नुभएको थियो, अन्त त्यति बेला चाहिँ छनौट हुँदाखेरि चाहिँ त्यति बेलाको पर्फर्मेन्स राम्रो हुँदाखेरि उहाँहरूले चाहिँ यो गीतहरू रेकर्डिङ गर्नुभएको थियो, यो चाहिँ जीवन भोल्युम 2 एल्बमको चाहिँ एउटा गीत चाहिँ मलाई दिनुभएको थियो,

0: बेला चाहिँ अब कस्तो थियो भने पहिला चाहिँ फेब्रुअरी 8 तारिकतिर नै हुन्छ भन्नुभएको थियो नि त. अन्त त्यो चाहिँ मेरो फर्स्ट टाइम थियो अडिसन. अन्त त्यति बेला अब इच्छुक है, अब गाउने मान्छेलाई अब अडिसन हुँदाखेरि त अब इच्छुक हुन्छ नि त होइन. अन्त त्यति बेला म पनि गएको थिएँ. त्यति बेला जाँदाखेरि पोस्टरिङ हेरेको पोस्टपोन्ड भएछ भन्नुभयो. 8 तारिकको दिन पोस्टपोन्ड भयो. अन्त त्यसपछि फेरि पनि 12 तारिक हुन्छ भन्यो. अन्त 12 तारिक पनि पोस्टपोन्ड भयो. 12 तारिक पनि पोस्टपोन्ड भयो. अन्त त्यहाँबाट 14 तारिकको चाहिँ हुनेवाला थियो. त्यति बेला चाहिँ अब म सिक्किम जानुपर्ने थियो. तर अब सिक्किम जानु चाहिँ अब आधी बाटो आउँदाखेरि चाहिँ जस्तै कि म घरबाट चाहिँ निक्लिसकेको थिएँ. दार्जिलिङ पुगिसक्दाखेरि चाहिँ फोन आयो, आज जीवन भोल्युम 2 को चाहिँ अडिसन हुँदैछ भन्दाखेरि चाहिँ मैले सोचेँ सिक्किम त फेरि पनि जानु पाइन्छ, म फर्किनुपर्छ होला भनेर चाहिँ त्यहाँबाट फेरि फर्केर चाहिँ आएर चाहिँ त्यति बेला चाहिँ अडिसन दिएको. त्यति बेला अडिसन दिँदाखेरि चाहिँ एकदम राम्रो गाउनुभयो भाइले भनेर त्यति बेला चाहिँ अन्त पास भएर यो चञ्चलले ठिटो निक्ल्यो.
1: अलिकति गुनगुनाइदिनुहोस् न.
0: यो चाहिँ अब अलिकति रोमान्टिक रोमान्टिक टाइपको गीत चाहिँ है. यो चाहिँ कस्तो भने म चञ्चलले ठिटो नाच्दै गाउँदै हिँड्दै

0: आदरणीय श्रोतावृन्द, हामी नेपाली वार्ता कार्यक्रम अन्तर्गत उदयमान गायक असीम छेत्रीसित कुरा गरिरहेका छौँ र उहाँसित गीत सङ्गीतका मिठो चर्चा गरिरहेका छौँ। र यहाँको अर्को गीत छ आमा भन्ने गीत, यसको अलिकति कहानी बताएर यसलाई पनि अलिकति गुनगुनाइदिनुहोस् न।
1: हुन्छ, यो गीत चाहिँ मलाई कर्म ग्याल्छेनज्यूले दिनुभएको गीत हो, उहाँले दिनुभएको गीत हो। अन्त यो गीत चाहिँ आमाको विषयमा लेख्नु भएको छ है, किनकि यो गीत चाहिँ कस्तो छ भने कमानको विषयमा छ। एकदम आमाहरूले होइन कमानमा गएर रोजीभिजी गरेर दुःख गरेर घरमा कस्तो हिसाबले अब आउनुहुन्थ्यो होइन, त्यो हिसाबको गीतहरू थियो यो। अन्त यो गीत गाउँदाखेरि चाहिँ एकपल्ट म आफै पनि रुको थिएँ, जस्तो रेकर्डिङ भयो होइन, शब्द त एकदम राम्रो छ यसमा होइन।
0: शब्द चाहिँ कसले लेख्नुभएको?
1: शब्द चाहिँ गोविन्द मगाईज्यूले लेख्नु भएको थियो काठमाडौँ, उहाँ अहिले चाहिँ बाहिर देशमा हुनुहुन्छ होइन, उहाँले लेख्नु भएको थियो। अन्त यो गीत पहिला शब्द सुन्दा नै कस्तो अब मनै कस्तो भएको थियो होइन, जब अब यसमा सङ्गीत अझै भरेर गएर चाहिँ अब जब रेकर्डिङ गर्न गएँ त्यति बेला चाहिँ अब भित्रैबाट के अब मनै क्रिक्क भएर आएको थियो कि यो गीत सुन्दाखेरि। अनि त्यति बेला अब आफूले गुनगुनाउनु पाउँदा चाहिँ अब एकदम खुसी लाग्यो यो गीत गाउँदा। यो गीत चाहिँ

0: गीत संगीतमा तपाईँ लागिसक्नु भएपछि, गायकीमा लागिसक्नु भन्दा अगाडि तपाईँको प्रेरणा चाहिँ को थियो, कहाँबाट तपाईँले प्रेरणा पाउनुभयो?
1: अब मेरो चाहिँ कस्तो थियो भने, घरमा चाहिँ अब दिदी पुरा इन्ट्रेस्टेड हुनुहुन्थ्यो नि गीतमा, अन्त उहाँले चाहिँ भन्थ्यो अब भाइ जति नै खर्च लागे पनि होइन, उहाँको चाहिँ अब कस्तो इच्छा थियो भने, रामकृष्ण ढकालको चाहिँ उहाँ एकदम फ्यान हुनुहुन्थ्यो होइन, उहाँले अब पुरा अब मन पराउनुहुन्थ्यो उहाँको गीतहरू प्रायः जस्तो, अन्त उहाँलाई चाहिँ अब टिभीमा देख्दाखेरि, अन्त उहाँले चाहिँ भन्नुहुन्थ्यो भाइ अब जस्तो भए पनि जति नै खर्च लागे पनि म तेरो ब्याक सपोर्टमा छु होइन, अन्त म चाहिँ अब तँलाई एकपल्ट स्टेजमा हेर्ने इच्छा छ, तेरो पनि अब गीतहरू निकाल भन्नुहुन्थ्यो नि त सानैदेखि। तर अब त्यो त अब सम्भव थिएन त्यो टाइममा, पहिला अब कहिले पनि त्यो सम्भव थिएन। अन्त त्यति बेला हुँदाहुँदै त्यहाँबाट पछि गएर अब त्यही साई मण्डलीतिर हिँड्दा भजनहरू गाइन्थ्यो होइन, अन्त त्यतिकै भजन गाउँदै गर्दा स्टेजहरू गर्दै गयौँ। अनि त्यस पश्चात मैले फर्स्ट एल्बम चाहिँ सुन्दाखेरि महेश सरकै एकदम सुनेपछि चाहिँ मलाई पुरा अब क्या झन अब इच्छाहरू जाग्दै गयो। अन्त त्यो भएपछि महेश सरको गीतहरू सुन्दै सुन्दै सुन्दै गइसकेपछि चाहिँ मलाई पनि अब त्योबाट प्रेरणाहरू जाग्दै आयो।
0: तपाईँले आफ्नो शैक्षिक यात्रा कहाँदेखि आरम्भ गर्नुभयो?
1: शिक्षाको हासिल चाहिँ मैले गाउँकी स्कुलबाटै गरेँ, प्राइमेरी स्कुलबाट लिएर होइन, प्राइमेरीमै पढेर हाई स्कुलसम्म टेन पास त्यति मात्रै हजुर गरेँ।
0: तपाईँ गीत बाहेक अन्य सामान्य जीवनमा अरू के गर्नुहुन्छ?
1: अरू पहिला चाहिँ अब म गीत पछि म फेरि होटल लाइनपट्टि पसेँ, होटल लाइनमा कुक लाइनमा गर्थेँ, अन्त कुक लाइनमा अलिक वर्ष गरिसकेपछि चाहिँ म फेरि घरमै फर्केर आएँ, किनकि मम्मी अलिक बिसन्चो हुनुहुन्थ्यो, अन्त मम्मी बिसन्चो हुनु भएपछि चाहिँ अब घरमा अब एकजना बस्नुपर्ने अवस्था आइसकेपछि चाहिँ म फेरि घरमै फर्केर आएँ, त्यहाँबाट कुक लाइनहरू मैले छोडेँ, अन्त त्यसपछि चाहिँ घरमै अहिले अब फुलहरूको खेतीहरू गर्छु है, फुलहरूको खेतीहरूमा।
0: तपाईँलाई मन परेको सबैभन्दा एकदमै मन परेको गायक हो
1: हजुर,
0: अनि मन परेको गीत चाहिँ कुन हो तपाईँको?
1: मन परेको गायक भनेको चाहिँ है एकजना महेश सर हुनुहुन्छ, अनि अर्को चाहिँ मलाई हाम्रो जितेन लेप्चाज्यू, उहाँ चाहिँ निकै नै हेल्पफुल हुनुहुन्छ जितेन लेप्चाज्यू, जसले चाहिँ मलाई भोइसमा जानुको लागि ठुलो सहयोग गर्नुभएको थियो। हाम्रै क्षेत्रको हुनुहुन्छ, सियोकको हुनुहुन्छ होइन, हजुर एकदम उहाँको टप टप गीतहरू छ, एकदम चल्ती गीतहरू छ होइन, उहाँले नै मलाई चाहिँ भोइसमा पुर्याउनु भएको फर्स्ट भन्नुपर्दा चाहिँ। त्यो टाइममा चाहिँ अब म जब केरलामा थिएँ है, केरलामा काम गर्दै गर्दाखेरि चाहिँ मैले त पहिलादेखि नै यो भोइसमा कतिवटा आफ्नो भिडियोहरू पठाइसकेको थिएँ, त्यहाँ भइसकेको थिएन। तर उहाँले चाहिँ अब जितेन्द्र दाले चाहिँ भन्नुहुन्थ्यो म भाइलाई एकपल्ट चाहिँ भोइसमा लान्छु होइन, उहाँले अब म अगाडि एकपल्ट गराइन्छु भन्नुभएको थियो नि त। अन्त त्यति बेला जाँदाखेरि चाहिँ उहाँले चाहिँ भिडियो पठाइदिनु भएको थिएछ, मलाई थाहा थिएन, भिडियो पठाइदिनु भएको थियो। अन्त भिडियो पठाइदिनु भएर चाहिँ उहाँले जब म सेलेक्ट भइसकेपछि चाहिँ उहाँले भन्नुभयो भाइ तिमी सेलेक्ट भएको छौ, अब काठमाडौँ जानुपर्छ, अन्त भाइ अलिक छिटो गएर चाहिँ घर फर्किनु भन्नुभएको थियो नि त। अन्त त्यो भएर चाहिँ अन्त घरमा आएर पछि चाहिँ त्यहाँबाट फेरि मलाई चाहिँ उहाँले नै आफैले लगेर जानुभएको। अब सिङ्गिङ क्षेत्रमा चाहिँ गायक क्षेत्रमा यस्तो मान्छे पाउनु चाहिँ साह्रो पर्छ।
0: आदरणीय श्रोतावृन्द, हामी वार्ता गरिरहेका छौँ नेपाली वार्ता कार्यक्रम अन्तर्गत मिरिकका गायक असीम छेत्रीसित। असीम छेत्री एकजना वर्तमान समयमा लोकप्रिय गायक हुनुहुन्छ मिरिक गोपालधारा चियाकमानका, जसले 2014 पहिलो गीत चञ्चले ठिटोबाट आफ्नो साङ्गीतिक जीवन यात्रा सुरु गर्नुभएर जीवनका ती मोडहरूमा आमा नाकमा लाउने ढुङ्ग्री हजुर तिमी आएदेखि बाँधा मलाई बाँधा गीतहरू श्रोताबृन्द समक्ष प्रस्तुत गरिसक्नु भएको छ, श्रोताहरूलाई दिइसक्नु भएको छ। यस्ता प्रतिभाशाली गायक आज हामीसित हुनुहुन्छ र असीम छेत्रीहरूलाई दार्जिलिङमा वर्तमान समयको सङ्गीत क्षेत्र कस्तो प्रकारले अघि बढिरहेको छ कस्तो लाग्छ? कुन क्षेत्रको गीतहरू, कस्तो प्रकारका गीतहरू यहाँबाट अहिले निस्किरहेको छ तपाईँ?
1: अहिले त भन्दा पनि है अब प्रायः जस्तो गीतहरू चाहिँ अब मलाई कस्तो लाग्छ भने एआईले नै बिगारिसकेको छ क्या हो प्रायः जस्तो। एआईबाट प्रायः जस्तो गीत बनिएर आइसकेपछि यता त अब कम्पोजरको पनि

0: कपडाहरूको अलिकति है इन्कमपट्टि अलिकति घटाइदिएको छ होइन, गायकहरूलाई पनि एआईले ज्यादा लिएकोले गर्दामा एआईबाट गीतहरू बनिहाल्छ, अन्त त्यो भएपछि सिङ्गरहरूले पनि अहिले प्रायः जस्तो चाहिँ मैले गीत निक्लेको नै देखेको छु देख्यो दार्जिलिङ क्षेत्रबाट, अन्त त्यो हुँदाखेरि चाहिँ एआईले चाहिँ अब अलिकति भए पनि मार्केटमा है अलिकति अब गायक क्षेत्रहरूमा बिगारेको जस्तो
1: व्यवसायमा पनि हजुर कलालाई पनि बाधा पुर्याइरहेको
0: बाधा हजुर एकदम एकदम एकदम निकै नै बाधा पुर्याइरहेको छ। तर अब एआईबाट बजाउँदा चाहिँ कस्तो हुन्छ भने एकदम राम्रो लाग्छ होइन पहिला पहिला सुन्दाखेरि, तर अब स्टेजमा त यो कुरो त चलेन नि त सिङ्गरलाई, अन्त त्यो हुँदाखेरि चाहिँ अब एआईले चाहिँ अब निकै नै बिगारिसकेको।
1: यसलाई अब निवारण गर्नुको लागि समाधान यो समस्याको समाधान गर्नुको लागि चाहिँ कस्तो खाले पाइला चाल्नुपर्छ होला तपाईँलाई कस्तो लाग्छ?
0: अब मलाई चाहिँ कस्तो लाग्छ भने एआई त अब एआईबाट मात्रै अब गरेर चाहिँ हुँदैन गीतहरू होइन, कस्तो लाग्छ भने अब हाम्रो त्यो पुरानो जति पनि अब सङ्गीतकारहरू हुनुहुन्छ गायकहरू हुनुहुन्छ होइन उहाँहरूले दिनुभएको योगदानहरू चाहिँ अब सराहनीय छ नि त होइन, तर अब त्यही कुरोलाई अब हामीले चाहिँ फलो गर्दै आउनु पर्यो है। दार्जिलिङको नाम पहिला कहाँसम्म पुगेको थियो अहिले फिलहाल पनि चलि नै रहेको छ होइन, अब यो एआईले चाहिँ अब निकैवटा कुरो बिगारिसकेको छ होइन, अब गीतहरूमा अब जतिले पनि अब हेर्दाखेरि अब एआईले नै तपाईँको ट्र्याक रेकर्डिङ बनाइदिइहाल्छ ट्र्याकहरू बनाइदिइहाल्छ रेकर्डिङ पनि त्यहीँबाट हुन्छ, अन्त त्यो भएपछि बिग्रिँदै गएको छ होइन। अन्त मलाई चाहिँ कस्तो लाग्छ भने अब लाइभ इन्स्ट्रुमेन्ट्सहरूसँगै अब गर्नु पाए राम्रो हुन्थ्यो होइन, अब पहिला चाहिँ कस्तो हुन्थ्यो भने वान टेकमै अब पहिला चाहिँ जुन अब हामीले सुन्ने आउँदा होइन पुरानो जुन अब भिडियोहरू हेर्दाखेरि चाहिँ वान टेकमा नै अब सबै कुरो हुन्थ्यो, तर अब त्यो चाहिँ अब बिग्रिँदै बिग्रिँदै अब जाँदै गइसकेपछि अब रेकर्डिङ अब आज भएन आज अब म रेकर्डिङ गर्नु गएँ मेरो अब आज गला खराब भयो अब मैले फेरि भोलि पनि गर्छु होइन भोलि भएन अब फेरि त्यो दिन बिग्रियो भने पर्सि पनि गर्छु है, हो त्यस्तो भएको कारणले गर्दामा चाहिँ अब अलिकति कलाकारिता चाहिँ नदेख्ला जस्तो लाग्छ क्या त्यस्तोमा चाहिँ।
1: नेपालबाट निस्किने नेपाली गीतहरू र यहाँ दार्जिलिङबाट निस्किने गीतहरूमा कस्तो भिन्नता पाउनुहुन्छ तपाईँ?
0: भिन्नता त अब निकै नै भिन्नता देख्छु देख्नु चाहिँ है, अब जति अब नेपालीपनले झल्किएको गीतहरू छ होइन त्यस्तो टाइपको चाहिँ अब हाम्रो यताबाट निक्लिनु सकेको छैन होइन, किनकि अब यहाँ चाहिँ अब हाम्रोतिर चाहिँ कस्तो हुन्छ भने स्टुडियोहरूको अलिकति प्रब्लम पनि जस्तो लाग्छ होइन, किनकि अब हाम्रोतिर अब नेपालमा चाहिँ कस्तो हुन्छ भने उहाँहरूले अब निकै नै अब ट्रेनिङ गरेर होइन मजाले गरेर अब स्टुडियोमा निकै खर्च गरेर उहाँले गरेको हुन्छ, अब त्यो खालके गीतहरू चाहिँ अब यहाँ दार्जिलिङबाट निकाल्नु सक्दैन, किनकि अब हामीले अब त्यो खालके अब नेपालमा जतिको अब बजेट पनि हामीले फाल्न सक्दैनौँ होइन, त्यो भएर पनि सायद हुनसक्छ। हुनु त अब जेनेरेसन अनुसार पनि हुनसक्छ है, अब सङ्गीतकार अब गायकहरूलाई आफ्नो आफ्नो गीत हो, जस्तै कि मलाई आधुनिक गीतहरू मनपर्छ होइन, अब अहिलेको अब जेनेरेसनको केटा भाइहरू भनौँ जेनजीहरू भनौँ होइन उहाँहरूलाई चाहिँ फेरि त्यो खालको गीतहरू मन पर्दैन, त्यो आफ्नो आफ्नै हो।
1: तपाईँलाई पुरानो दार्जिलिङबाट गाउने गायक सङ्गीतकारहरूको नाम लिनु पर्दा तपाईँ कसको लिनुहुन्छ?
0: पुरानोमा है
1: हजुर
0: अब अरुणा लामाहरू गर्नुभएको छ होइन उहाँहरू हुनुहुन्छ, अन्त अब पुरानो त नभनौँ है, अन्त मन परेकोमा अब मलाई सुरेश सरहरू मनपर्छ उहाँहरू चाहिँ एकदम पनि हजुर हजुर सुरेश सरहरूको चाहिँ अब प्राय जस्तो
1: अब हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ है। तपाईँ 2016 आफ्नै क्षेत्र मिरिकमा एउटा रियालिटी सोको विजेता हुनुभयो
0: हजुर,
1: र त्यस रियालिटी सोको विजेता हुँदाको अनुभव बताइदिनुहोस् न।
0: त्यति बेला चाहिँ है अब गाउनेहरू पनि टफ टफ हुनुहुन्थ्यो त्यति बेला गाउनेहरू टफ टफ हुनुहुन्थ्यो। पहिला चाहिँ अब कस्तो भयो भने जब मिरिक आइडल भेर्स अफ आर्टिस्ट मिरिकले गर्नुभएको थियो है यो सो चाहिँ अब जुन आइडल चाहिँ होइन, अनि त्यति बेला चाहिँ म कभर भेन्चरबाटै गीतहरू गाउने गर्थेँ प्रोग्रामहरू, अनि त्यति बेला चाहिँ जब यो मर्मामा प्रोग्राम भएको थियो त्यति बेला प्रोग्राम हुँदाखेरि चाहिँ हाम्रो दिप दादाले भन्नुभएको थियो त्यति बेला उहाँहरू पनि कल्चर डिपार्टमेन्टबाट बजाइदिन जानुभएको थियो, अन्त भाइ अब मिरिक आइडल सिजन स्टार्ट हुँदैछ फर्स्ट सिजन, अनि त्यति बेला भाइले पनि यसो भाग लिनु है भन्नुभएको थियो नि त, अन्त त्यति बेला जाँदाखेरि चाहिँ पछि म गएँ जब अडिसन स्टार्ट भएको थियो, अनि त्यति बेला जाँदाखेरि चाहिँ

0: सबभन्दा पछि पुगेको थिएँ, सबभन्दा पछि लास्टमा जाँदाखेरि चाहिँ, अनि त्यति बेला चाहिँ मेरो फर्म चाहिँ धीराज दादाले भरिदिनु भएको थियो, धीराज ठोकरी जो उहाँ चाहिँ एउटा लेखक पनि हुनुहुन्छ, अन्त उहाँले चाहिँ भरिदिनु भएको थियो त्यति बेला फर्मसम्म भर्दा, उहाँले मलाई दिनुभएको। अन्त त्यति बेला लु भाइ मैले फर्म भरिदिएको छु, यो आएको रहेछ जान त भनेर फर्म लगेर जाँदाखेरि चाहिँ म सबभन्दा लास्टमा पुगेको थिएँ। त्यति बेला जाँदाखेरि चाहिँ मैले त्यो अडिसनमा अब हुन त त्यो अडिसन चाहिँ अब निकै नै ठुलो थियो, ठुलो एकदम प्लेटफर्म है हाम्रो लागि चाहिँ, अब किनकि त्यो एउटा आइडल हुने एउटा अब होइन जग्गा। अन्त त्यहाँनिर चाहिँ फर्स्ट जाँदाखेरि चाहिँ म एकपल्ट नर्भस पनि भएको थिएँ, त्यत्रोजना जज होइन देखेर अब नर्भस पनि भएको थिएँ, तर अब त्यति बेला अब गाउँदै गइसकेपछि सरहरूले पुरा मन पराइदिनु भयो, त्यहाँबाट त्यतिकै गाउँदै गइसकेपछि चाहिँ अन्तमा गएर चाहिँ विनर भएँ है। त्यो विनरको टाइममा चाहिँ अलिकति मलाई डर पनि लागेको थियो, अनि त्यति बेला चाहिँ हामी सातजना थियौँ, सातजना हुँदाखेरि चाहिँ लास्ट उताबाट काउन्ट गर्दै आउनुभएको थियो होइन, अब सातजनाबाट काउन्ट हुँदै हुँदै आयो, पाँचजना सातजनामाको एकजना काउन्ट गर्नुभयो, त्यहाँबाट म नम्बर सिक्समा त रहेछु भने भयो, नम्बर सिक्सको पनि काउन्ट गरिदिनु भयो, नम्बर फाइभमा रहेछु भने भयो, नम्बर फाइभको पनि काउन्ट गरिदिनु भयो, नम्बर फोरमा रहेछु भने भयो। त्यसो गर्दाखेरि चाहिँ विनर हुँदाखेरि चाहिँ अब म आफै छक्कै परेको त्यति बेला, अब त्यो क्षण सम्झिँदा चाहिँ अब अझै पनि अब कस्तो लाग्छ क्या।
1: तपाईँ आज आकाशवाणीमा पहिलोचोटि?
0: हजुर, मेरो पहिलोचोटि।
1: तपाईँलाई कस्तो लाग्यो, हाम्रा श्रोता वृन्दलाई अन्त्यमा के भन्न चाहनुहुन्छ?
0: अब मेरो त्यो फर्स्ट टाइम हो है यसरी इन्टरभ्यू भएको, पनि योभन्दा पहिला यसरी इन्टरभ्यू मैले पनि दिएको थिइनँ है, यो मेरो फर्स्ट टाइम हो। फेरि अब आफ्नो क्षेत्रमा यत्रो ठुलो प्लेटफर्ममा यो जग्गामा आएर, आकाशवाणी खरसाङमा आएर अब मैले दिनु पाउँदै मेरो एउटा सौभाग्य हो है, एउटा मलाई अब भगवान्ले रुचाएको पनि भयो होइन, जग्गा पाउनु पर्दा मलाई खुसी लाग्यो। अन्त त्यसै कारणले अब सम्पूर्ण श्रोताबिनलाई आकाशवाणी खरसाङ सुनिदिएर बसिदिनु होला है, किनकि अब सङ्गीतकार गायकहरूलाई एउटा अगाडि बढ्ने एउटा अवसर दिने जग्गा हो होइन यहाँ चाहिँ, अब किनकि अब हामीलाई इन्टरभ्यूमा आए बोलाएर इन्टरभ्यू दिएर होइन कति अब सङ्गीतकारहरूले सुनिदिनुहुन्छ होला हाम्रो गीतहरू होइन, त्यस कारणले उहाँहरूले सुनेर कतिवटा अवसर दिनुहुन्छ होला होइन, अन्त त्यो प्लेटफर्म दिनुभएकोमा अब आकाशवाणी खरसाङका सम्पूर्ण इन्टर टिमलाई नै म धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: अन्तमा जाँदा जाँदै एउटा तपाईँलाई मन परेको तपाईँको आफ्नै गीत अलिकति सुनाएर
0: मजा
1: बिदा दिउँ है।
0: हुन्छ, यो चाहिँ बाँध मलाई बाँध होइन, यसको लेखक चाहिँ हुनुहुन्छ धीराज ठकुरी, सङ्गीत चाहिँ भन्नुभएको छ योगेश तामाङज्यू जो हाम्रो गाउँकै हुनुहुन्छ दुईजना है।

0: हस् त आइदिनु भयो, कार्यक्रम हाम्रो सुन्दर बनाइदिनु भयो, यहाँलाई हामी हार्दिक आभार प्रकट गर्दछौँ।
1: हुन्छ, धन्यवाद।
0: आदरणीय श्रोतावृन्द, हामी वार्ता गरिरहेका थियौँ मिरिक गोपालधारा निवासी उदयमान गायक असीम छेत्रीसित, र यस कार्यक्रम नेपाली वार्ता कार्यक्रम अन्तर्गत थियो। श्रोतावृन्द, यहाँहरूलाई यो कार्यक्रम कस्तो लाग्यो? गायक असीम छेत्रीका कुराहरू तपाईँहरूलाई कस्तो लाग्यो? प्रतिक्रिया अवश्य दिनुहोला। आगामी दिनहरूमा फेरि अन्य कार्यक्रमहरूमा तपाईँहरूसित भेट हुने नै छ। त्यतिन्जेलसम्मलाई प्रतीक्षा साँच्नुहोला, आकाशवाणी सुन्दै गर्नुहोला। आजलाई भने बिदा चाहन्छौँ। कार्यक्रम प्रस्तुता लेखनाथ राय अनि कार्यक्रम सञ्चालक म सञ्जोग खवास। नमस्कार।

ज्ञान भवत जगतम प्रतिष्ठा। ज्ञान नै जगतमा सबैभन्दा श्रेष्ठ मानिन्छ। आदरणीय श्रोताहरू, जसरी राजाको सम्मान आफ्नो राज्यमा हुन्छ भने विद्वानको सम्मान सम्पूर्ण विश्वले गर्दछ। यस्तै महत्त्वपूर्ण उद्देश्य बोकेको आकाशवाणी खरसाङको प्रस्तुति विद्यार्थी भाइ बहिनीहरूको प्रिय कार्यक्रम शिक्षा ज्योति कार्यक्रममा प्रस्तोता लेखनाथ राईको साथमा यो अशोक शर्माको तर्फबाट हार्दिक स्वागत एवं न्यानो न्यानो अभिवादन।

आदरणीय श्रोताहरू, आज 5 सेप्टेम्बर भारतवर्षको हरेक प्रान्तमा हरेक विद्यालयहरूमा आज शिक्षक दिवस पालन भइरहेको छ। आजको यस पुण्य दिनमा विशेष आदर्श स्वरूप एक शिक्षक सर्वपल्ली राधाकृष्णनको जन्म जयन्ती। 1888 साल 5 सेप्टेम्बरको दिनै भारतका एक युग पुरुष भई एक आदर्श शिक्षक डाक्टर सर्वपल्ली राधाकृष्णनको जन्म भएको हो यो भारत भूमिमा। र आजको दिनै भारतवर्षमा हरेक विद्यालय महाविद्यालयहरूमा अनि पुस्तकालयहरूतिर शिक्षक दिवस पालन गरिन्छ। र आज हामी शिक्षक दिवसकै विशेष प्रस्तुति आजको शिक्षा ज्योति कार्यक्रममा प्रस्तुत गर्न लागिरहेका छौँ। यो समय हाम्रो हो, यो राष्ट्र हाम्रो हो, यहाँको संस्कार सभ्यता र शिक्षा अनि सद्भावना परम्परा अनि पद्धति र प्रणालीहरूको संरक्षण र जगेरा गर्नु हाम्रो परम कर्तव्य हो। आदरणीय श्रोताहरू, प्रत्येक वर्षको 5 सेप्टेम्बर हामी शिक्षक दिवसको रूपमा भारतव्यापी तौरमा पालन गर्ने गर्छौँ। यही भारतवर्षका एक युग पुरुष भई 1888 साल 5 सेप्टेम्बरको दिन जन्मग्रहण गरेका एक आदर्श शिक्षक डाक्टर सर्वपल्ली राधाकृष्णनको जन्मदिनको उपलक्ष्यमा हामी शिक्षक दिवस पालन गर्ने गर्छौँ आजसम्म। आउनुहोस् यसै उपलक्ष्यमा शिक्षक दिवसमाथि आधारित

0: निश्चय नै यो गीतले हजुरहरूको पनि हृदय प्रफुल्लित भयो होला भन्ने आशा साँच्दै हामी कुरा गर्छौँ शिक्षक दिवस र वर्तमान हामी हजुर वर्तमानमा हामी कस्तो छौँ र शिक्षक दिवसको मूल्याङ्कन र गरिमालाई हामीले कतिको बुझेका छौँ त यसै विषयलाई केन्द्रित गर्दै हामी केही बताउन गइरहेका छौँ उनै आदर्श शिक्षकको तपोभूमिमा आजको गुरु र शिष्यको व्यवहारिकतामाथि कतिको आधुनिकीकरणले लिप्त पारेको छ त्यो एउटा सोचनीय विषय बनेको छ हुन त हाम्रो देश भारतवर्ष विभिन्न जाति अनेक भाषाभाषी र धर्मनिरपेक्ष देश हो भन्न हो भने यहाँ कुनै चाड पर्वको कमी छैन तथापि अनेकौँ चाडहरूमाझ पनि शिक्षक दिवसलाई हामीहरूले विशेष महत्त्व दिएर मनाउनु पर्ने यो एक पर्व हो भनिन्छ श्रोताहरू यदि कोही पनि मानिस शङ्कर ब्रह्म विष्णु सम्मान तेजस्वी अनि शक्तिशाली भने तथापि गुरु बिना कसैको पनि जीवनको अर्थ लाग्न सक्दैन हामीलाई संसारमा जन्म लिएदेखि नै गुरुको आवश्यकता पर्दछ जहाँ हाम्रा अभिभावक हाम्रा मातापिता प्रथम गुरु बनी हाम्रो हात थाम्न अघि आउने गर्छन् अनि ताते ताते उही पाइलाहरू पाठशालासम्म पुगेपछि हात थामिदिन्छन् शिक्षक गुरुलाई गुरुको शिक्षा दीक्षा अनि मार्गदर्शनले एउटा कलिलो बिरुवा सरहको अबोध मस्तिष्क ज्ञानको ज्योतिले प्रज्वलित हुन थाल्छ भने एउटा सिङ्गो जीवनको सुखद भविष्यको पनि निर्माण हुँदछ तथापि उही भविष्य निर्माता गुरुले चाहिँ के फल पाउँछन् त भन्दा स्वयं सम्पूर्ण रीतिएर मम्मती सरह अन्यको जीवनमा ज्योति छर्दा छर्दै विलीन हुन पुगेका हुन्छन् उनले शिक्षादान गरेका विद्यार्थीहरू डाक्टर इन्जिनियर नेता मन्त्री पाइलट वकिल जस्ता धेरै महत्त्वपूर्ण ओहदाहरूमा विराजमान हुन पुग्छन् गुरुको जीवनले भने उही पेसाको सीमित घेरोमा बाँधिएर एक दिन अवकाश ग्रहण गर्छन् सायद त्यही नै हो गुरुको बृहत् देन अनि पूज्य बलिदान
1: श्रोताहरू आजको यस पुण्य दिनमा अहिले हामी माझमा हुनुहुन्छ डिभिस स्कुलका हेडमास्टर अर्थात् भनौँ प्रधान अध्यापक हामी माझमा हुनुहुन्छ ऋषि राई सर सर्वप्रथम त हजुरलाई यो शिक्षा ज्योति कार्यक्रममा स्वागत छ अनि तपाईँलाई बधाई पनि छ आजको शिक्षक दिवसको उपलक्ष्यमा तपाईँसँग यसरी भेट हुनु पाउँदाखेरि है विशेष तपाईँसँग हामी प्रश्न के गर्न चाहन्छौँ भने यो शिक्षक दिवस शिक्षक दिवस आजको दिनमा कतिको गरिमामय रहेको छ त
2: र विशेष यहाँहरूलाई आजको यो शिक्षक दिवस कार्यक्रममा मलाई केही भनिदिनुहोस् भनेर जुन आग्रह गर्नुभयो यसको लागि यहाँहरूलाई विशेष धन्यवाद दिँदै र आजको सन्दर्भमा भन्नुपर्दा शिक्षक दिवस जुन प्रकारले अघि भव्य रूपले मनाइन्थ्यो र आज त्यति भव्यता पाइँदैन त्यो जुन अगाडिको पहिलाको माहौल थियो आज वर्तमानमा त्यो माहौल अलिक छैन जस्तो मलाई लाग्छ हुन त अन्य शिक्षकहरूलाई के कस्तो लाग्छ अघि हामी स्कुलमा विद्यार्थी छँदाखेरि शिक्षकहरूको खुबै हामी सम्मान गर्थ्यौँ उहाँ हामी सोच्थ्यौँ शिक्षकहरू भएरै हामीले शिक्षा प्राप्त गरेका छौँ भन्ने सोच्थ्यौँ अनि त्यो समयमा हाम्रा अभिभावकहरूले पनि शिक्षकप्रति खुबै श्रद्धा दर्शाउँथे अनि नानीहरूलाई पनि सायद घरमा अभिभावकहरूले भन्थे कसो हामी जन्म दिने आमा बाउ अनि शिक्षा दिने कर्म दिने तिमीहरूको शिक्षकहरू हुन् र शिक्षकहरूको तिमीहरूले श्रद्धा गर्नु उनीहरूलाई मान्नु भनेर

0: त्यति बेला त मातापिता अभिभावकहरूले आफ्ना ती नानीहरूलाई भन्थे कसो, खुबै श्रद्धा गरिन्थ्यो त्यति बेला। तर आज वर्तमानमा यो माहौलै यस्तो होला, समय नै यस्तो भएर हो कि शिक्षकहरूलाई त्यति सम्मान दिए जस्तो चाहिँ मलाई लाग्दैन।
1: हजुर, र विशेष त ऋषि सर, जमानाको परिवर्तन सँगसँगै आज विद्यार्थीहरूमा पनि परिवर्तन आएको छ।
0: हजुर,
1: यो निसङ्कोच हामी भन्नुपर्छ है, किनकि यो जमाना अनुसारले परिवर्तन विद्यार्थीहरूमा आएको जुन चाहिँ छ त्यसमा विशेष त शिक्षकहरूमा नि आएको छ। कारण किनभने पहिला गुरु र शिष्य जस्तो व्यवहार थियो भने आजको दिनमा मित्र सरह भएको छ शिक्षकहरू। यसमा तपाईँ के भन्न चाहनुहुन्छ?
0: र विशेष अब यो जुन चाहिँ गुरु र चेलाको जुन सम्बन्ध हामी त्यो पौराणिक कालमा पनि देख्छौँ होइन, त्यति बेला पनि अब ती शिष्यहरू गुरुको घरमा गएर शिक्षा लिन पर्थ्यो अनि ती गुरुहरूले पनि शिष्यहरूलाई शिक्षा दिन्थे। पछि गएर समूहमा नै शिक्षा दिनुपर्छ भन्ने प्रणाली अप्नाएपछि एउटा पाठशाला निर्माण गरेर र त्यहाँ विभिन्न स्तरका विद्यार्थीहरूलाई जम्मा गरेर शिक्षकको नियुक्ति दिएर शिशुहरूलाई अर्थात् नानीहरूलाई शिक्षा दिनुपर्छ भन्ने प्रणाली सुरु भयो। यद्यपि आज आएर जुन चाहिँ यहाँ हजुरले भन्नुभयो समय अलिक भिन्दै भएको छ पहिलाको भन्दा, भनौँ अहिले अब सबैमा उत्तराधुनिक भनौँ न होइन, अहिले त्यो भनाइ चाहिँ त्यही छ, सबै कुरो चाहिँ उत्तराधुनिक, सङ्गीतमा पनि उत्तराधुनिक अनि साहित्यमा पनि शिक्षामा पनि उत्तराधुनिक। त्यसले गर्दा पनि होला अहिले एउटा उनी निक्लियो यो शिक्षामा, भनौँ देशले नै एउटा नियम बनायो शिशुहरूलाई अर्थात् विद्यार्थीहरूलाई पर नपन्साएर उनीहरूलाई आत्मीयता, नानीहरूसँग विद्यार्थीहरूसँग आत्मीयता गाँसेर शिक्षा दिनुपर्छ भन्ने पनि एउटा नियम पारित नै भएको छ है। त्यसले गर्दा पनि अहिले त शिक्षा दिनु पनि अलिक अप्ठ्यारो छ, पहिला पो नानीहरूलाई जबरजस्ती शिक्षा दिन्थ्यो, उनीहरूलाई भनेको सुनेन भने टेरेन भने पनि उनीहरूलाई पिटेर कुटेर भए पनि नानीहरूलाई शिक्षाप्रति केन्द्रित गरिन्थ्यो तर अहिले त समय अर्कै छ, नियम पनि अर्कै भयो कि कुनै पनि शिक्षकले शिशुहरूमाथि लट्ठी उठायो भने अर्थात् उनीहरूलाई टर्चर गर्यो भने उनीहरूलाई कानुन कारवाही हुनेछ भनेर एउटा सरकारले नियम पनि निकालेको छ। र त्यसले गर्दा अहिले के भएको छ भने शिशुहरूलाई फकाइ फकाइ शिक्षा दिनुपर्ने त्यो स्थिति पनि छ, र यसले गर्दा पनि होला गुरु अनि शिष्यमा त्यो मित्रता है फ्रेन्डसिप जस्तो पनि भएको हामी पाउँछौँ अहिले।
1: र विशेष आजको यो पनि दिन है, डाक्टर सर्वपल्ली राधाकृष्णनको पनि जन्मदिन। आजको यस दिनमा जति पनि हाम्रा विद्यार्थी भाइ बहिनीहरू छन् जो अध्ययन गरिरहेका छन्, परीक्षाको निम्ति पनि तम तयार गरिरहेका छन् भने छन्, आजको यस पुण्य दिनमा हजुर एक शिक्षक साथै प्रधान अध्यापक भएको नाताले उहाँहरूलाई के शुभ सन्देश दिन चाहनुहुन्छ?
0: अहिलेको जमाना कम्पिटिसनको जमाना छ, प्रतिस्पर्धाको जमाना छ, कुनै पनि सर्भिस पाउनको लागि कम्पिटिसन हायर कम्पिटिसन नै हुन्छ अहिले भनौँ न, र ती कम्पिटिसनमा भाग लिनको लागि नानीहरूले कठोर परिश्रम गर्नुपर्छ, अध्ययन गर्नुपर्छ, पढ्नुपर्छ। शिक्षा नै सबैभन्दा ठुलो र शिक्षै मानव जीवनमा शिक्षा नै अमूल्य चिज हो र शिक्षालाई नै हामीले सर्वमान्य ठान्नु पर्छ। र नानीहरूलाई म भन्छु माध्यमिक उच्च माध्यमिक अर्थात् उच्च तहसम्मै परीक्षा दिने ती नानीहरूलाई भन्छु नानीहरूले लगनशील भएर शिक्षा लिनुपर्छ, अध्ययन गर्नुपर्छ, सर्वोत्कृष्ट अङ्क लिएर उत्तीर्ण हुनुपर्छ। ती सर्वोत्कृष्ट अङ्क लिने विद्यार्थीहरूको नै भविष्य उज्जवल छ, किनभने देशको साँचो नागरिक अबका यी भावी पिँढीहरू नै हुन्, यी विद्यार्थीहरू नै हुन्। र यिनीहरूलाई आजको यो शिक्षक दिवसको उपलक्ष्यमा त्यही शुभकामना मनोकामना व्यक्त पनि म गर्दछु।
1: धेरै राम्रो शुभ सन्देश हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई शिक्षक ऋषि राय सरले दिइहाल्नु भयो आजको यस पुण्य दिनमा, र सरले आफ्नो व्यस्त समयलाई पन्छाएर आज शिक्षा ज्योति कार्यक्रममा आएर यसरी हामीसित बात गरिदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद छ, र हजुरको सुस्वास्थ्य धेरै गएको हामी कामना गर्छौँ।
0: हजुर, यहाँहरूले पनि शिक्षा ज्योति जस्तो एउटा उत्कृष्ट कार्यक्रममा केही बोल्ने अवसर दिनुभएकोमा यहाँहरूको पनि उत्तरोत्तर प्रगतिको कामना गर्दै विशेष यहाँहरूप्रति म धन्यवाद व्यक्त गर्दछु। धन्यवाद।
2: हुन त श्रोताहरू, इतिहास

0: मा घटित गुरु दक्षिणाको प्रथा एकलव्य अनि गुरु द्रोणाचार्यको प्रसङ्गबाट अनभिज्ञ त सायदै कोही पनि छैन होला। कारण परापूर्वकालमा एउटा प्रथा नै थियो कि गुरुबाट शिक्षा आर्जन गरेपछि गुरु दक्षिणा दिनै पर्ने, साथै आज आएर पनि हामी शिष्यको कर्तव्य निर्वाह गर्दै गुरु दक्षिणा त दिनै पर्ने हो। किनकि गुरु भन्नाले अन्धकारदेखि उज्यालोतर्फ पुर्याउने गराउने व्यक्तित्व हो, जसले जीवनभरि हाम्रो निम्ति प्रदान गरेका समर्पणको सट्टा हामीले पनि केही त गुरुप्रति चढाउनुपर्छ। सायद त्यही एउटा कर्तव्यको पालन स्वरूप वर्षमा एक दिन भए पनि गुरुप्रति श्रद्धा जनाउँदै गुरु दक्षिणा स्वरूप हामी शिक्षक दिवस पालन गर्छौँ। विद्यार्थीहरूसित परिचय साट्न गइरहेका छौँ र ती विद्यार्थीहरू हुन् सानो बहिनी हुनुहुन्छ, उहाँले पनि धेरै नै राम्रो राम्रो कविताहरू सिर्जना गर्नुहुन्छ। उहाँको नाम हो उर्मिला राई अनि उहाँसित नै साथमा हुनुहुन्छ एक युवा विद्यार्थी निश्चल राई। सर्वप्रथम त हजुरहरूलाई स्वागत छ शिक्षा ज्योति कार्यक्रममा।
1: धन्यवाद।
2: धन्यवाद।
0: र तपाईँले सिर्जना गर्नुभएको कविताहरू आजको यस विशेष भेटमा सुनाइदिनुहोस् न।
2: मेरो कविताको शीर्षक छ गुरुप्रति।
0: वाह, गुरुप्रति।
2: जसले मलाई चिनाए क ख ग घ देखि ए बी सी डी को अक्षर ज्ञान तिनै अक्षरको सहायताले कोर्न लागेको छु यो कविता। ती दिनहरूको याद आयो मैले बिताएको बाल्यकालको पाठशालामा मेरो म नै हुँ त्यो विद्यार्थी। गुरुलाई फुपा भन्ने र गुरुमालाई मुमा, समयको तेज गतिमा पाठशालाबाट उनलाई बिदा दिने पालो आएछ।
0: धेरै नै राम्रो गुरुप्रति कविता। तपाईँलाई धेरै धेरै धन्यवाद छ भाइ, र सफलताले सधैँभरि नै तपाईँको कदम चुमिने रहोस् यही मङ्गल कामना साँच्छौँ र भाइसँग हामी लिन्छौँ बिदा।
2: धन्यवाद।
1: मेरो नाम उर्मिला राई र मेरो कविताको शीर्षक छ शिक्षक शिक्षिका प्रति। अथाह ज्योतिर्पुञ्ज हुन् शिक्षक, ज्ञान सर्वोबरको अथक रक्षक, खोइ कसरी गरु गुणगान म, सायद हुन जाला सर्वनिर्थक। पाउन रत्तिभर पनि अहंकार जसमा, नम्रता भरिएको मन छ उसमा, मनको उजारता विलीन पार्ने, उज्जवलता छाउने जिन्दगीमा। अमेट छाप्छन् हृदयभरि, हर्ष उल्लासमा रमाइरहन्छ मन, जीवन गृहको आधार बनाउने शिक्षक हजुर नै हुन् चट्टान। स्वयं वर्षौँ खिएर शिक्षादान गर्ने शिक्षक हुन् धेरै महान, कसरी तिरौ गुरु दक्षिणा तिम्रो, केवल खोक्रो छ मेरो ज्यान। सखारै भेटिन्थ्यो अब मध्याह्न भो, छुटाउ कसरी मोहमाया यो, जीवन पथमा फेरि भेट भए श्रद्धाले झुकाउला सिर यो। अझै हिँड्नु छ निरन्तर लक्ष्यतिर, सामान्य छैन गोरेटोहरू, लक्ष्य प्राप्तिको उल्लास बीच पनि स्मरणमा राख्नेछु हजुरहरूलाई। नयनभरि आँसु गङ्गा बहाउँदै कसरी छुटाऊ हजुरहरूसँग, स्नेह सागर भुलेर मनमा कसरी गरू म मोहभङ्ग। धन्यवाद।
0: शिक्षक अनि शिक्षिका प्रति तपाईँको भावना, श्रद्धा, आदर जुन चाहिँ हामीले यस कविताबाट पायौँ, हरेक शब्द शब्दमा ती शिक्षक र शिक्षिकाहरूले तपाईँहरूलाई दिएको योगदानको गरिमा तपाईँले आज यस कविताबाट वाचन गरेर सुनाइदिनु भयो, त्यसको निम्ति हजुरलाई धेरै धेरै धन्यवाद छ। हुन त श्रोताहरू, आजको समयमा द्रोणाचार्य जस्ता गुरु र एकलव्य जस्ता शिष्यहरू पनि इतिहासको पन्नाका काल्पनिक भइसके। उनीहरूका आदर्शका कथा त आज विद्यार्थी जमातहरूमा आँसुको श्रृङ्खला मात्र बन्न सक्छन्। कारण वर्तमान समयमा शिक्षाका प्रभावले अर्कै रूप लिइसकेको छ। शिक्षाप्रतिको डर भई र गुरुप्रतिको अटल श्रद्धा र आदर्श जस्ता विषयवस्तुहरू आज आधुनिकता अनि फेसनको घेरोभित्र कतै अल्मलिसकेका छन्। राम, कृष्ण, अर्जुन र एकलव्य जस्ता शिष्यहरूले गुरुको पाइलाको आवाज सुन्न साथ 10 कदम अघि नै शिर निहुराएर बाटो छोडिदिन्थे भने आजका विद्यार्थीहरूले गुरुको मुखैमा फुस्स पारी चुरोटको धुवाँ छोडिदिन्छन्। पढाइ लेखाइ र शिक्षा आर्जन भन्दा धेरै मोज मस्ती, मनोरञ्जन, मोबाइल र फेसन, इन्टरनेट र साइबर क्याफेहरूमा नै उनीहरू व्यस्त छन्। र श्रोताहरू, शिक्षक दिवस जस्तो एउटा पवित्र अवसर जहाँ हामीले वर्षैभरि मात्र गुरुबाट परिश्रम र खटाई लिइरहेका हुन्छौँ भने एक दिन शिक्षक दिवसको दिनमा उही परिश्रमी गुरुलाई एउटा मालासम्म पहिराएर श्रद्धा जनाउने अवसर पाएका हुन्छौँ। हामी विद्यार्थीहरूलाई यही आह्वान गर्न चाहन्छौँ, आजको दिन धेरै पुण्यको दिन हो, किनकि आजको दिन हामीले हाम्रो गुरुलाई सम्मान दिने दिन हो। उहाँहरूले हामीलाई दिएको जुन चाहिँ त्याग छ, त्यो त्यागको मूल्याङ्कन बुझ्ने दिन हो, र सबै विद्यार्थी भाइ बहिनीहरूले आजको दिनलाई श्रद्धाको साथ अनि गुरुप्रति सम्मानको साथ आजको शिक्षक दिवसलाई पालन गरौँ अनि आजीवन यसलाई बचाइराखौँ।

अन्तमा हामी यही भन्छौँ विद्यार्थी भाइ बहिनीहरू, तपाईँको आउने भविष्य प्रकाशमय बनुन् भन्ने मङ्गल कामना साँच्दै आजको शिक्षा ज्योति कार्यक्रमबाट प्रस्तुत लेखनाथ राईको साथमा यो अशोक शर्मा पनि ओझल हुँदछ। नमस्कार।

0: अब सुन्नुहोस् प्रमुख समाचार।
1: यो आकाशवाणी हो, मुख्य समाचार मानिक लामाबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मूले आज गुणस्तरीय शिक्षा बिना विकसित भारत सम्भव नभएको बताउनु भएको छ। शिक्षक दिवसको अवसरमा नयाँ दिल्लीमा आयोजित राष्ट्रिय शिक्षक पुरस्कार 2026 समारोहलाई सम्बोधन गर्दै राष्ट्रपतिले शिक्षकहरूलाई सम्मान गर्ने समाज साँच्चै प्रगतिशील समाज हुने बताउनुभयो। उपराष्ट्रपति सिपी राधाकृष्णनले भोलिदेखि सुरु हुने चार दिने भ्रमणमा असम, मेघालय, मणिपुर र अरुणाचल प्रदेशको भ्रमण गर्नुहुनेछ। भ्रमणको क्रममा उपराष्ट्रपतिले धेरै शैक्षिक, सांस्कृतिक र सार्वजनिक कार्यक्रमहरूमा भाग लिनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले शिक्षक दिवसको अवसरमा केन्द्रीय शिक्षा मन्त्री प्रह्लाद जोशीको लेख साझा गर्नुभएको छ। आज सोसल मिडियामा पोस्ट गर्दै श्री मोदीले यस लेखले विद्यार्थीहरूलाई जानकारीबाट बुझाइ र बुझाइबाट ज्ञानतर्फ मार्गदर्शन गर्न शिक्षकको महत्त्वपूर्ण भूमिकालाई प्रकाश पारेको बताउनुभयो। नेपालमा विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या 1344 पुगेको छ। प्रभावित 8 जिल्लामा उद्धार कार्य जारी छ। लगभग 5000 मानिसहरू अझै पनि बेपत्ता छन्। अहिलेसम्म 13000 भन्दा बढी मानिसहरूलाई उद्धार गरिएको छ। कार्मिक, लोक शिकायत एवं

0: पेन्सन मन्त्री डाक्टर जितेन्द्र सिंहले कर्मचारी र उनीहरूका परिवारको आवश्यकताप्रति सेवा नियमहरूलाई अझ संवेदनशील बनाउन निरन्तर प्रयास गर्न आह्वान गर्नुभएको छ। मध्यप्रदेशका मुख्यमन्त्री डाक्टर मोहन यादवले आज भोपालमा बाढी र भारी वर्षाको अवस्थाको समीक्षा गर्नुभयो। उहाँले एसडिआरएफ राज्य कमान्ड केन्द्रको भ्रमण गर्नुभयो र अधिकारीहरूसँग अन्तर्क्रिया गर्नुभयो। सर्वोच्च न्यायालयका प्रधान न्यायाधीश सूर्यकान्तले आज कानुन न्याय र कानुनी शिक्षा सम्बन्धी मासिक व्याख्यान श्रृङ्खलाको सुरुवात गर्ने घोषणा गर्नुभयो। समाचार पूरा भयो।
1: समाचारपछि अब केही बेर आनन्द लिनुहोस् फिल्मी गीतको सुनाइरहेछौ। फिल्म रहना है तेरे दिल में बाट रूप कुमार राठौरको स्वरमा यो गीत।

0: नमस्कार श्रोताहरू, अब हामी प्रस्तुत गर्न गइरहेका छौँ भारत सरकारको कृषि एवं किसान कल्याण मन्त्रालयद्वारा प्रायोजित कार्यक्रम किसान वाणी। आज हामी माझ एक प्रगतिशील कृषक उपस्थित हुनुहुन्छ। खेतीपाती लगायत अन्य कुराहरूमा हामी चर्चा परिचर्चा गर्नेछौँ। सर्वप्रथम हजुरलाई हाम्रो कार्यक्रममा स्वागत अनि नमस्कार जनाउँदछु।
1: नमस्कार,
0: हजुरको परिचय दिनुहुन्छ कि कहाँबाट हुनुहुन्छ?
1: मेरो नाम मकरबहादुर छेत्री, म राङ्का पर्बिङबाट।
0: सर्वप्रथम आफ्नै गाउँको विषयमा बताइदिनुहुन्छ?
1: मेरो गाउँ चाहिँ यहीँ गान्तोक पारिपट्टिको गाउँ हो।
0: हजुर,
1: यसो बजारकै नजिक भए पनि कृषि क्षेत्र राम्रो अप्नाउनु भएको छ सबैजनाले। हजुर, खेतीपातीमा तपाईँको विशेष गरी हाम्रो मेन चाहिँ अब डेरी फार्मिङ छ। गाईको दुधबाट धेरै जीविका आर्जन भइरहेको छ।
0: गाईको दुध धेरै उत्पादन
1: हुन्छ, मेन पहिलादेखि हामी त्यही गर्दैछौँ। सँगसँगै अब साग सब्जी पनि धेरै नै लगाउनुहुन्छ सबैजनाले।
0: हजुर, अहिलेको यो झरीमा विशेष गरी के साग सब्जी लगाउनु भएको छ?
1: अहिले चाहिँ अब यो बर्खायाममा चाहिँ तपाईँको इस्कुस, फर्सी, लौका, काँक्रा, यसो भनौँ न त्यस्तै इत्यादि करेलाहरू त्यस्तै लगाइँदैछ। गाई बस्तु पनि छ। गाई बस्तु बिना त अब त मल जलै हुँदैन, मल बिना त अर्ग्यानिक सफलै हुँदैन नि। मेन त गाई नै हो, हामीले सुरुवात नै गाईबाटै गर्नुपर्ने हुन्छ।
0: कतिमा पाल्नु भएको छ?
1: मेरो चाहिँ अहिले दुई माउ छ।
0: धेर जस्तो अब है कृषि क्षेत्रमा भनौँ न, कुन विषय लिएर तपाईँ काम गर्दै हुनुहुन्छ
1: म चाहिँ विशेष गरी अब पहिला भनौँ न मेरो आजभन्दा अब मैले 28 वर्ष लगभग यो कृषि क्षेत्रमा गरेको काम।
0: हजुर,
1: अगाडि हामीले जतिको पौराणिक प्रकारले नै हामी खेती गर्दै आएका थियौँ।
0: हजुर,
1: त्यसमा फेरि अलिक के कस्तो थियो भने तपाईँको भनौँ अब त्यतिखेर धेरै हाम्रो मेन पावरहरू जति पाइन्थ्यो खेतालापेताला ओल्लो पल्लो जति पाइन्थ्यो, अब अहिले चाहिँ अलिकति खेतालाहरू पनि धेरै कम भइरहेछ, पाउनु मुस्किलले अब हुनाले गर्दा अहिले चाहिँ हामी अलिकति अब आधुनिक तरिकाले खेती मैले चाहिँ अप्नाउँदै लगिरहेको छु। जो चाहिँ अहिले हालैमा 2023 चाहिँ म आत्मासँग जोडिएर अब टेक्निकल यो खेतीहरू कसरी गरिन्छ आधुनिक ढङ्गमा खेती लगाउँदा चाहिँ मलाई अलिकति मेन पावरको पनि कम धेरै प्रब्लम भएको छैन। हामीले अब एकजनाले जस्तै टेक्नोलोजीसँग हामी जोडेर काम गर्दा चाहिँ के हुँदो रहेछ भने अब जस्तै भनौँ तपाईँको आधुनिक यो मौरी पालनमा मेन चाहिँ फोकस त्यही दिँदैछु, आधुनिक मौरी पालन कसरी गर्न सकिन्छ है, त्यस विषयमा मैले धेरै अब तालिमहरू पनि लिइसकेको छु र गराउँदै पनि छु अहिले चाहिँ। त्यस्तै प्रकारले अब अहिले जति भन्नुपर्दा तपाईँको अब टेक्नोलोजी अलिकति अप्नाउँदाखेरि कस्तो भयो भने अब हामीले प्रायः हल गोरुहरू पाइँदैन, गाह्रो पर्छ पाल्न मान्दैन। त्यसको लागि अब विभागबाट अहिले सरकारले पनि हामीलाई पावर टिलरहरू दिनुभएको छ। त्यो पावर टिलरले चाहिँ हामीलाई किनभने 10 जनाको खेतालाको काम चाहिँ एउटै पावर टिलरले आफै एक्लै गर्न सकिन्छ, त्यसरी हामीले अब म्यानेज गर्दैछौँ।
0: हजुर हजुर, अब विशेष गरी तपाईँले आधुनिक ढङ्गले मौरी पालन गर्दै हुनुहुन्छ है, र धेरै वर्ष भयो यसरी अब मौरी पालन गर्दै आइरहनु भएको। सर्वप्रथम अब हाम्रो राज्य सिक्किमको सन्दर्भमा कुरा गर्नु पर्दा, सिक्किममा पाइने विभिन्न प्रजातिको मौरीहरू के हुन् होला?
1: हजुर हजुर, अब प्रथम त तपाईँको हामी एपिक्स सेरेना इन्डिका भन्छौँ, जो घरमौरी हामीले पाल्दै आएको चाहिँ हाम्रो त्यो हो। र अर्को अब भिरमौरी हुन्छ र पुत्का मौरी, यो कठेउरी मौरीहरू, यो चार प्रजातिको अब पमरालाई पनि मौरीमै गनिदिन्छ गर्नु त।
0: हजुर,
1: त्यति चाहिँ हामीले बुझेको मैले बुझेको।
0: हजुर हजुर, अहिले हालैमा कतिवटा ढुङ्गर लगाउनु भएको छ?
1: मैले अब अहिले भन्दा चाहिँ पर्दा चाहिँ तपाईँको 20-22 घर चाहिँ मेरोमा अहिले पनि छ।
0: हजुर,
1: त्योभन्दा अगाडि मैले अब 25-30 घर जस्तो थियो र काहीँ अब साथीभाइहरूले माग्नु भयो अलिकति बेचिदिइरहेछु।
0: हजुर,
1: कोही बेला के हुन्छ भने अब घटी बढी चाहिँ भइरहन्छ मौरीको, कोही बेला घट्ने पनि सम्भावना हुन्छ, कोही बेला बेसी पनि भइहाल्ने हुन्छ। किनभने हामी डिभिजन गर्न कोही बेला म काट्ने बेलामा हामीले कति भए चाहिँ डिभिजन गर्दैनौँ।
0: हजुर,
1: र अब विभाजन गर्ने अब कोही बेला चाहिँ मौरी बढाउनु पर्यो भने चाहिँ विभाजन गरिहाल्छौँ, त्यसरी पनि हुन्छ।
0: अब हामीले सर्वप्रथम मौरी पाल्नुभन्दा अघि कस्तो प्रकारले तयारी गर्नुपर्ने?
1: सर्वप्रथम त मौरी पालकहरूले चाहिँ सर्वप्रथम त मौरीलाई बुझ्नुपर्ने कुरा हुन्छ।
0: हजुर,
1: मौरीको जीवन चक्र, मौरीको स्वभावहरू सबै कुरो एउटा तालिममै लिनुपर्ने हुन्छ।
0: हजुर,
1: बेसिक तालिम चाहिँ हुनै पर्छ।
0: हजुर,

0: त अब त्यहाँबाट मात्रै हामी सुरुवात गर्न सकिन्छ। आधुनिक तरिकाले मौरी पालन गर्दाखेरि चाहिँ बेसिक तालिमै लिनुपर्ने हुन्छ र अब बेसिक तालिममा चाहिँ तपाईँको अब जहाँ जहाँ तपाईँको अहिले हर्टिकल्चर आत्माबाट पनि त्यो तालिमहरू त हामीले पाइहाल्छौँ
1: है।
0: त्यसरी त्यो तालिम लिइसकेपछि त्यहाँदेखि तपाईँले सुरुवात गर्दा हुन्छ।
1: हजुर,
0: तपाईँकोमा पुरानै घरहरू छ भने त्यहाँबाट एक घरबाट आधुनिक घरमा सिफ्ट गरेर मैले त त्यसरी नै सुरुवात गरेको
1: हो। हजुरमा चाहिँ मौरी पालन गर्दा जुन चाहिँ मौरीको डुँडमा रानी मौरीको के भूमिका हुन्छ?
0: हजुर, अब यस्तो हुन्छ, एउटा घर मौरीभित्र
1: हजुर
0: तिन प्रकारका मौरी बस्छन्।
1: हजुर
0: है, एउटा रानी मौरी, एउटा कर्मी मौरी र एउटा भाले मौरी।
1: हजुर,
0: रानी मौरीको मेन भूमिका भनेको अन्डा दिने हो।
1: हजुर,
0: कर्मी मौरीको अन्डा, भाले चाहिएको बेला जरुरत परेको बेला भाले मौरीको अन्डा पनि दिन्छ उनले।
1: हजुर,
0: र उसको मेन वंश बढाउनु नि हो। उनीहरूले डेली अन्डा रानीले भनेको दिनमा 600-700-800 अन्डा पार्छ।
1: हजुर,
0: रानी मौरीको काम सिर्फ अन्डा पार्नु मात्र हो।
1: हजुर,
0: र रानी मौरीको भन्नुपर्दा जीवन चक्रमा 5 वर्षसम्म बाँच्ने उसको क्षमता हुन्छ।
1: हजुर,
0: र त्यसमा अर्को हुन्छ कर्मी मौरी। कर्मी मौरी भनेको वर्कर बी। वर्कर बीको काम चाहिँ के हुन्छ भने तपाईँले जति पनि घर बनाउने, चाका निर्माण गर्ने, बाहिरबाट पोलन ल्याउने, नेटवर्क ल्याउने सबै काम, महलाई हिटिङ गरेर तताउने, मह पकाउने, महिनले टाल्ने काम सबै सम्पूर्ण काम चाहिँ अब मेन काम चाहिँ कर्मी मौरीले गर्छ घरभित्रको काममा। अर्को हुन्छ त्यसमा भाले मौरी। अब तपाईँको भाले मौरीको काम चाहिँ एकताल रानीमा मिटिङ हुनु मात्रै हो, त त्यो भाले मौरीको अरू काम चाहिँ हुँदैन। त्यो चाहिँ अब अल्छे मौरी पनि भनिन्छ है।
1: हजुर,
0: त्यसको काम चाहिँ एकैपल्ट रानीमा मेटिङ हुनुको लागि मात्रै जन्मिन्छ। र भाले मौरी चाहिँ कतिखेर जन्माउँछ भन्दा जब रानी मौरी एउटा घरमा कोलोनीमा मौरीको एकैताल सङ्ख्या बढ्दछ,
1: हजुर,
0: त उनीहरू घर छुटेर जाने एउटा हुन्छ नि, त्यो घर छुटिने बेलामा त्योभन्दा अगाडि चाहिँ उसले भाले मौरीको अन्डा दिनु थाल्छ रानी मौरीले।
1: हजुर,
0: त्यसबाट चाहिँ अब भाले मौरी निस्केपछि चाहिँ तपाईँको फेरि रानीको सेल बनाउनु थाल्छ कर्मी मौरीहरूले।
1: हजुर,
0: अन्त रानी निकाल्छ, र रानी चाहिँ तपाईँको अन्डा लार्वा हुँदै 16 दिनमा जन्मिने हुन्छ।
1: हजुर,
0: 16 दिनमा रानी निस्किन्छ भन्दै अब त्यस्तै प्रकारले भाले मौरी चाहिँ 24 दिनमा मात्रै जन्मिने हुन्छ, निस्किन्छ। र वर्कर बी चाहिँ त्यसरी नै अब अन्डा लार्वा फ्युपा हुँदै 21 दिनमा जन्मिन्छ।
1: 21 दिन
0: मात्र निस्किन्छ। यस्तो कुराहरू सबै बेसिक नलेजमा चाहिँ अब थ्योरी क्लास पनि हुन्छ, थ्योरी क्लासमा यो कुराहरू सबै बुझ्नुपर्ने हुन्छ।
1: अब
0: कर्मी मौरीको आयु भनेको तपाईँको 60 दिनभित्र मात्रै हुन्छ।
1: हजुर,
0: किनभने कर्मी मौरीले दिन रात काम गर्नुपर्ने हुन्छ, एउटा सिजन लागेपछि दिनमा पनि उनीहरूले पोलन नेक्टर ल्याउने काम है, अन्त अब शत्रुहरूको पनि आक्रमणहरूकोबाट पनि उनीहरूले तैनात रानीलाई सेभ गर्नेको कामहरू सबै भित्र हुन्छ भने, अब रातमा चाहिँ यिनीहरूले महलाई त अब नेक्टर एउटा पानी जस्तो त ल्याएको हुन्छ फुलको रस, त्यसलाई ल्याएर पुरा तताएर त्यसलाई फ्यान लाएर गरेर पुरा भित्रपट्टि त्यो भनौँ न 80% पानीलाई चाहिँ तिनीहरूले घटाएर महमा परिणत गर्नुलाई चाहिँ बहुत मेहनत गर्नुपर्ने हुन्छ उनीहरूले।
1: हजुर,
0: त्यस्तो कामहरू उहाँले गर्नाले गर्दा उसको आयु पनि दिन रात काम गरेको हुनाले चाहिँ उनीहरू सिजनमा त्यही 60 दिनसम्म मात्रै बाँच्न सक्छ।
1: मौरीको मुख्य शत्रु तथा रोगहरू के के हुनु होला?
0: मौरीको मुख्य शत्रु त अब हामीलाई यो अरिङ्गल भनिन्छ, बच्छिउ अरिङ्गल, साङ्ला, मलसाप्रो, सिबी चरा यस्तो हुन्छ।
1: हजुर हजुर,
0: अब रोगमा चाहिँ भन्नुपर्दा तपाईँको एउटा भरवा माइट पनि रोग त होइन, यो भरवा माइटले एउटा मौरीको घाँटीमा एउटा त्यो एउटा जुम्डा जस्तो हुन्छ भनिन्छ, त्यसले खुन चुसेर मार्ने हुन्छ, त्यो रोग लागिरहेको हुन्छ।
1: हजुर हजुर,
0: त्यो अर्को चाहिँ हुन्छ एउटा तपाईँको डायरिया हुन्छ, जब एकदम नोसिमा भन्ने एउटा बिमार हुन्छ, त्यो चाहिँ तपाईँको विशेष गरी यो चिसो मौसम हुन्छ र एकदम वर्षा बेसी भएको मौसममा त्यो हुन्छ। तर त्यतिखेर चाहिँ अब हामीले त्यो मौरीलाई चाहिँ के हुन्छ भने तपाईँको बेसी त्यो मौरीले बाहिर गएर डाइरिया गरिदिने, डाइरिया गरेपछि त्यो घरमा आएर बिमार लागेको मौरी भित्र पसेपछि त्यो भित्र अरू सबै बिमारलाई रुगामार्गी जस्तो नि भन्छ, डाइरियाहरू भएर मरिने चान्स हुन्छ बेसी जस्तो र भनिन्छ। धेरै योपालि पनि त्यस्तो भयो, धेरै जग्गा मौरी मर्यो है, त्यो धेरै डुँड मर्यो, त्यो कारण चाहिँ अब मौसम अलिक चेन्जको कारणले, कोही बेला मौसम अब धेरै चेन्ज भइदिन्छ, धेरै लामो समय चिसो भएपछि उनीहरू बाहिर जाँदाखेरि पनि यसरी रोगी भइहाल्छन्। अनि अब त्यो अलिकति विषादी पुष्प रसहरू पनि पिउँदाखेरि खाँदाखेरि त्यसहरू रोग लागेको हुन्छ। त्यतिखेर चाहिँ तपाईँको अब मौरी पालकहरूलाई म के भन्न चाहन्छु भने उहाँले त्यतिको आर्टिफिसियल फिडिङ एउटा कृत्रिम आहार चाहिँ हर्दीमा लगाएर तपाईँको त्यो टाइममा देखा पऱ्यो त्यो बिमार भयो भने हामीले 3-4 दिनसम्म अथवा 1 हप्तासम्म त्यो गर्न पाइ रोकथाम भइहाल्छ।
1: परोकी प्रकारले बनाइएको डुँड र आधुनिक प्रकारले बनाइएको डुँडमा के भिन्नता छ?
0: परम्परागत त्यो मादले घरमा चाहिँ के हुन्छ भने तपाईँको मौरीको हामीले सिधै

0: तारबाचाका सँगै बाङबुङ भत्काइ हिँड्नुपर्छ म काट्दाखेरि पनि होइन
1: हजुर।
0: र आधुनिक घरमा चाहिँ त्यो अब दुई ताला हुन्छ, एउटा माथि सुपर च्याम्बरमा हनी च्याम्बर भन्छ र मुनिबाट चाहिँ ब्रुड च्याम्बर भनिन्छ।
1: हजुर,
0: त्यो ब्रुड च्याम्बरमा उसको जति भएको लार्भा अन्डा बच्चा मह सबै ड्याम्मै हुन्छ।
1: हजुर,
0: फ्रेमको त्यहाँनिर एक्सेस मह भनिन्छ माथिबाट लगाएको उसले बेसी भएको मह मात्रैको कक्षा हुन्छ, त्यो मह कक्षा मात्रै निकाल्न सकिन्छ, कुनै पनि मौरी एउटा पनि मर्दैन निकाल्दा मह काट्दा, त्यो एउटा सजिलो भयो। अर्को चाहिँ के हुन्छ भने तपाईँको विभाजन गरेर हामीले एक घाटदेखि दुई घाट तिन घाट चार घाट पाँच घाट यसरी सङ्ख्या बढाउँदै लान सकिन्छ।
1: हजुर,
0: अर्को चाहिँ के भयो भने त्यहाँदेखि महको जुन गुणस्तर छ त्यो चाहिँ आधुनिक घरको मात्रै हामीले महलाई प्योर मह भन्न सकिँदो रहेछ र यो बाहिर बेच्नु पर्दा अब धेरै जग्गा मह लानेहरूले भन्नुभयो यो शुद्ध मह भन्ने चाहिँ
1: हजुर
0: यो आधुनिक घरमा मात्रै मानिन्छ, किनभने त्यहाँ चाहिँ मदानीबाट मह निकालिन्छ।
1: हजुर,
0: र फेरि मदानीबाट मह निकालेर त्यो फ्रेम जस्ताको त्यस्तै फ्रेम चाका अब मौरीलाई चाका मेन बनाउनु बहुत टाइम लाग्छ नि त।
1: हजुर,
0: त्यो चाका बनाउनु उनीहरूलाई चाहिँ अब त्यो मदानीमा हामीले मह निकालेपछि फेरि एक सिजनमै दुईपल्ट मह निकाल्न सकिन्छ यसमा आधुनिक घरमा चाहिँ। अब परम्परागत घरमा चाहिँ त्यो पौराणिक घरतिर चाहिँ हामीले एकैपल्ट मह निकाल्न सकिन्छ, नेक्स्ट टाइममा मौरी बच्चाहरू पनि धेरै मासिहालिन्छ त्यसको काटेर निकाल्दा, र नेक्स्ट टाइम फेरि अब अर्को साल मह हुनु पनि सक्छ नहुनु पनि सक्छ, मौरी भागेर जानु पनि सक्छ।
1: सिक्किमको वातावरणमा कुन प्रजातिको मौरी सबैभन्दा उपयुक्त हुन्छ होला?
0: सिक्किममा अहिलेसम्म त एपिक सेरेना इन्डिका नि छ।
1: हजुर,
0: यो एकदम राम्रो चरण, यसलाई चरण पनि राम्रो छ, यसलाई यहाँको क्लाइमेट एकदम सुइटेबल छ।
1: हजुर,
0: राम्रो फैलिएर जाँदैछ अहिले मौरी, धेरै राम्रो भइरहेछ। अब हामीले आधुनिक घरमा पाल्दा चाहिँ धेरै राम्रो मौरीलाई सेफ भइरहेछ, मौरी पालेका छौँ हामीले भनौँ न।
1: हजुर,
0: मेन त मह खाने कुरा हो,
1: खाने कुरा आयो, चाखाको कुरा आयो होइन। चाखा कतिपल्ट काटिन्छ अनि चाखा काट्ने मुख्य तरिकाहरू बारे स्पष्ट पारिदिनुहुन्छ?
0: हजुर हजुर, चाखा अब यो आधुनिक घरमा चाहिँ तपाईँको दुई सिजन लाग्छ।
1: हजुर,
0: एउटा हुन्छ हाम्रो अब मे जुनदेखि हामी काट्छौँ, अर्को चाहिँ नोभेम्बर डिसेम्बरमा हार्भेस्ट गर्छौँ।
1: हजुर हजुर,
0: एकपल्ट अब एउटा सिजन राम्रो, यो चाहिँ मौसममाथि भर पर्ने कुरा हो।
1: हजुर,
0: मौसम खेतीपाती जस्तै हो, मौसम राम्रो भइदिएमा एक घरमा तपाईँको तिन केजीसम्म मह निकाल्न सक्छौँ एकपल्टमा। एउटै सिजनमा दुईपल्ट पनि कोही बेला निक्लिन्छ मौसम राम्रो भएमा, र दुई सिजनमा तपाईँको चार किलोसम्म पाँच किलोसम्म मह पनि निक्लिएको छ मेरोमा, मैले कति घरमा चाहिँ निक्लिन्छ एकदम स्ट्रङ घरमा चाहिँ कोरोनीमा चाहिँ।
1: हजुर,
0: र दुईपल्ट गरेर मानिलिउँ तपाईँको आठ केजीसम्म मह चाहिँ आरामले निकाल्न सकिन्छ, राम्रो त्यसलाई म्यानेजमेन्ट गर्न सक्यौँ भने हामीले मजाले वर्षमा दस बाह्र हजारको इन्कम चाहिँ भनौँ न एउटा घरले दिन्छ।
1: हजुर हजुर, अब विशेष गरी मौरी पालनबाट भनौँ न है मुख्य फाइदा वा महत्त्वबारे अलिकति बताइदिनुहुन्छ कि?
0: मौरी पाल्नको मेन फाइदा त हामी कृषकलाई एउटा त बाली नालीमा पोलिनेसनको कारणले हामीलाई डाइरेक्ट इन्डाइरेक्ट दुइटै फाइदा छ नि त।
1: हजुर,
0: डाइरेक्ट फाइदा भने महले दिने भइगयो।
1: हजुर,
0: इन्डाइरेक्टली फाइदा भनेको हामीले देख्दैनौँ, त्यो अब जति फलफुल लाउनु भएको छ वरिपरि सागसब्जी फुलहरू लाउनु भएको छ भने तपाईँ तोरी बाली भयो है फापर भयो यी सबै कुरा तपाईँको मकैहरू भयो यसमा परागसेसनको कारणले गर्दा हाम्रो अन्न बाली पनि दोब्बर भएर जान्छ नि त।
1: हजुर,
0: त्यो डबल इन्कम भइरहेको छ। मैले जब मौरी पाल्न थालेपछि मेरो अम्बकको गुणस्तरहरू पनि एकदम मिठो खालको क्वालिटीमा ठुल्ठुलो दाना जस्तै अहिले डल्ले खर्सानी लगाएको छु तपाईँको है।
1: हजुर,
0: डल्ले खर्सानीमा जब यति राम्रो पोलिनेसन भए पालि राम्रो मौरी पुरा आइरहेको थियो है।
1: हजुर,
0: त्यसले गर्दा डल्ले खर्सानी झर्ने जुन रोग हुन्छ नि त्यतिखेर त्योबाट पनि रोकथाम हुँदछ पोलिनेसनको कारणले पनि राम्रो हुन्छ, र क्वालिटी जुन उसको गुणस्तर हुन्छ खोर्सानीको जस्तै अब ठुल्ठुलो दाना भएर फल्ने र स्ट्रङ एकदम राम्रो हेल्दी हुन्छ। त्यस्तै प्रकारले अब अम्बक लाउनु भएको छ, सुन्तला लाउनु भएको छ भने मेन म के सजेसन दिन चाहन्छु भने चार पाँच घर मौरी चाहिँ तपाईँहरूले पाल्नै पर्छ, अनिवार्य छ एकदम। अब खेती जब सुरु गर्नुहुन्छ तपाईँ अर्ग्यानिक खेती नेचुरल खेतीमा जानुहुन्छ भने तपाईँ हामीले एउटा पाँच घरै भयो भने मौरी पाँच कोलोनी छ कोलोनी जति सक्नुहुन्छ त्यति चाहिँ पाल्नु अनिवार्य छ।
1: अब यो चाखा काट्ने प्रक्रिया बारे बताइदिनुहुन्छ?
0: हजुर, चाखा चाहिँ अब विशेष गरी हामी चाहिँ मदानीमै काट्छौँ।
1: हजुर,
0: मलाई पनि अब हर्टिकल्चर विभागबाट मलाई त्यो मदानीहरू पनि सितैमा दिनुभएको छ।
1: हजुर,
0: र त्यसरी नै मैले मदानीबाट निकाल्यो काट्यो मह पनि गुणस्तर शुद्ध मह निक्ल्यो र फेरि नेक्स्ट टाइम त्यसलाई फेरि हामी काटिसकेर त्यो फ्रेमभित्रै हालिदिन्छौँ, फेरि पन्ध्र दिनमा त्यो बिस दिनमा सिजनमा त भरिहाल्छ म।
1: हजुर,
0: त्यसरी हामी म गर्दा अब राम्रो मौसम हुँदाखेरि मैले भने सात आठ केजी चाहिँ म एउटा घरबाट आरामले निस्किन्छ।
1: ए हजुर हजुर, कतिसम्मको आमदामी कमाउन सकिन्छ होला मौरी पालन गरेर?
0: तपाईँले अब तपाईँको घर कति पाल्न सक्नुहुन्छ त्यो हिसाबले हुन्छ। अब एउटा मानिलिउँ एक

0: घरमा लगभग 10-12 हजार सम्मको इन्कम हुँदैछ भने तपाईँले 30 घर पाल्नु भयो भने मानिलिउँ 12×3=36,360,000 जस्तोको इन्कम भइगयो है। तपाईँले त्यहाँदेखि अब म्याक्सिमम् तपाईँ 50 घरसम्म पाल्नु सक्छ, तपाईँ माथि हुन्छ त्यो कति तपाईँले क्षमता कति बढाउन सक्नुहुन्छ। तपाईँले राम्रो म्यानेजमेन्ट गर्नुभयो मौरीमा फुल टाइम दिएर, अब तपाईँले मौरी मात्रै खेती गर्छु मजाले यसमा गहिरो अब डुबेर गर्नुपर्ने कुरा हो यो है खेती, यसमा गर्दा राम्रै इन्कम छ, वर्षमा 3-4 लाख रुपियाँको आरामले इन्कम गर्न सकिन्छ।
1: हजुर हजुर, अब तपाईँले मौरीको साथसाथै अब अन्य खेतीपाती लगायत है
0: माछा पनि लगाउँछु, जस्तै अब ग्रिन हाउसहरूमा तपाईँको सबै कुराको धनियाँ साग सब्जीदेखि सबै इत्यादि टाकटुकै घर मटर यो सिमीहरू सबै लगाएको छु अहिले।
1: हजुर हजुर,
0: सँगसँगै मैले पुत्का मौरी पनि पाल्दै आएको छु।
1: ए
0: अब यो पुत्का मौरी चाहिँ एकदमै धेरै कम्ती नै छ है सिक्किममा पनि। यसको चाहिँ अब मैले कस्तो गर्दैछु भने यसलाई पनि मैले आधुनिकीकरणले आधुनिक तरिकाले चाहिँ अब यसलाई चाहिँ पाल्न सकिँदैन अब हतपत्तै आधुनिक तरिकाले, तर मैले यो पनि ट्रायल गरिरहेको छु। जसरी आधुनिक तरिकाले बक्समा पाल्दाखेरि चाहिँ फेरि बादमा विभाजन गरेर त्यसलाई भइ ल्याउन सकिन्छ कि भन्ने,
1: हजुर
0: यस्तोले पनि मैले यो पनि ट्राई गरिरहेको छु।
1: हजुर, मौरीको मह कहाँ कहाँबाट मागहरू आउँछ?
0: मौरीको मह त अहिले एकदमै डिमान्ड वरिपरि अब सहर नजिकको गाउँ बस्तीमै पनि डिमान्ड छ पुरा।
1: हजुर,
0: अब डिमान्ड नै पुर्याउन सकिँदैन छैन अहिलेसम्म।
1: हजुर,
0: कति निक्लिँदा पनि अब पुग्दैन राम्रो गुणस्तरको मह त।
1: हजुर, अहिले डल्ले खोर्सानी पनि लगाउनु भएको?
0: हजुर हजुर, डल्ले खोर्सानी पनि अब निक्लिँदैछ, अब अहिले 10-12-15 केजी त बेचे पनि भर्खरै, त्यो सँगसँगै लौका छ।
1: एकदम बृहत मात्रामै लगाउनु भएको छ?
0: हजुर, बृहत मात्रामै लगाएको छु सबै कुरो।
1: हजुर हजुर,
0: अब मार्केटिङको त त्यस्तो प्रब्लम छैन हामीलाई, समस्या छैन, किनभने वरिपरि गान्तोक वरिपरिको बजार नजिकै भएकोले गर्दा प्रायः घरमै पनि आएर मेरो फार्महरू सबै घुम्न आइबस्नुहुन्छ।
1: सब्जी कहाँ लानुहुन्छ होला?
0: विशेष गरेर त गान्तोकमै हो, कति गान्तोकतिरै अब उहाँहरू बेच्ने मेरो गाउँमै हुनुहुन्छ,
1: उहाँले
0: ल्याइदिइहाल्नुहुन्छ।
1: हजुर हजुर, अब यसरी सबै मिलाएर तपाईँले खेतीपाती गर्नुहुन्छ है, र मौरी पनि पाल्दै हुनुहुन्छ, गाई पनि पाल्दै हुनुहुन्छ, र अहिले अब भनौँ न है जो चाहिँ अब प्रगतिशील कृषकहरूलाई विशेष गरी भारत सरकारद्वारा भनौँ न है अब थुप्रै प्रकारको योजनाहरू सुरु गरिएको छ, यीमध्येमा कुनै योजनाहरूको लाभ प्राप्त गर्नुभएको छ कि?
0: हजुर हजुर, मैले अब PMKSYबाट जो डिप इरिगेसनको लागि पनि पाएको छु, र MBCDबाट तपाईँको अब धेरै फापर तोरीको बिउ यो गेन्वाको बिउ र यस्तो सबै लाभ उठाइरहेछौँ हामीले। त्यस्तै गरी सोइल हेल्थ कार्ड
1: यस्तोहरू
0: सबै कुरोको लाभ उठाइरहेछौँ हामी।
1: ए हजुर, सोइल हेल्थ कार्ड भन्नाले अब माटो स्वास्थ्य कार्ड योजना भनिन्छ नि होइन, अब यो पनि भारत सरकारद्वारा सुरु गरिएको एक महत्त्वपूर्ण कार्यक्रम हो, र अब यसै विषयमा केही चर्चा गर्न लागिरहेको छु तपाईँसित है। अच्छा, यो कार्ड कतिसम्मको अन्तरालमा प्राप्त हुनसक्छ होला?
0: यो चाहिँ हामीले हाम्रो चाहिँ नजिकै भेलडब्ल्यु सेन्टर छ है,
1: हजुर
0: उहाँहरू आएर यसरी उहाँहरूलाई निर्देशन हुन्छ कि सोइलको टेस्टिङ कसरी गर्ने, यो निकाल्नुपर्ने स्याम्पलहरू उहाँहरूले आएर स्याम्पल निकालेर लानुहुन्छ, र निकालेको अब 1 महिनाभित्रमा त तपाईँको आइहाल्छ सोइल हेल्थ कार्ड। तपाईँको माटोमा के कस्तो छ, अमिलोपना कस्तो छ, एसिडिक छ कि छैन है, तपाईँको पिएचहरू कस्तो छ, त्यो सबै कुरो त्यहीँ रिजल्टहरू देखा दिइहाल्नुहुन्छ, र हामीले त्यही मुताबिक हामीले त्यसलाई कस्तो खालको मलजल गर्नुपर्ने, दबाई पानी गर्नुपर्ने हो हेल्थ सोइलको लागि, त्यो सबै कुरो हाम्रो जति पनि विभागबाट हर्टिकल्चर एग्रिकल्चर विभागबाट हामीलाई सबै कुरो प्राप्त भइहाल्छ।
1: यो योजनाको लाभ कहिलेदेखिको प्राप्त गर्दै आइरहनु भएको छ?
0: यो त हामी त अब लगभग झन्डै झन्डै 6-7 वर्षै भयो पनि गरिरहेछौँ।
1: हजुर हजुर, यसलाई अब नवीकरण पनि गर्न सकिन्छ कि अर्को नयाँ बनाउन सकिन्छ?
0: यसलाई नयाँ बनाउन सकिन्छ, नयाँ फेरि रेन्यू नयाँ स्याम्पल निकाल्छन् फेरि, अब त्यो टेस्ट गरिरहनुहुन्छ नि।
1: हजुर हजुर,
0: सोइल टेस्ट गर स्याम्पल लिएर गयो, फेरि आफैले पनि लिएर जाँदा हुन्छ है, कलेक्सन गरेर त्यसरी सिकाउनुहुन्छ, किनभने सोइलको कुरै ग्यारेन्टी हुँदैन कतिखेर माटोमा कस्तो हेल्दी छ कि छैन माटो, त्यसको लागि त हामीले आफै टेस्ट भयो सोइल अब वर्षै पछि गरेको अझै राम्रो।
1: हजुर हजुर,
0: आफैले
1: हजुर, माटो स्वास्थ्य कार्ड योजनाबाट कृषकहरूलाई के फाइदा हुन्छ होला?
0: यसबाट चाहिँ अब के हुन्छ, माटोमा कस्तो रोग छ त्यस्तै फसलमा हाम्रो रोग लागिहाल्ने कुरा आयो है, माटो हेल्दी छैन भने त फसल पनि हाम्रो हेल्दी हुँदैन नि त।
1: हजुर,
0: अब मेन कुरा तपाईँले के लाउनु हुँदैछ भने त्यसको अब जस्तै माटोमा पिएच कम भएको छ भने या नुनिलोपना एसिडिक सोइलहरू छ भने त त्यो कुनै फसल खराब हुन्छ बेसी जस्तो नोक्सान हुन्छ हामीलाई।
1: हजुर,
0: पहिला त हामीले माटै स्वास्थ्य बनाउनु पर्ने हुन्छ।
1: हजुर हजुर,
0: त्यो माटो स्वास्थ्य छ भएपछि हामीले सबै कुरो जति पनि लगाएको अन्न बाली राम्रै हुन्छ नि।
1: अब के आवश्यक कागज पत्रहरू जम्मा गर्नु पर्दछ होला?
0: त्यो त तपाईँको पर्चा कार्डहरू माग्छ,
1: हजुर
0: आधार कार्डहरू माग्छ,

आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार वन्दना राईबाट सुन्नुहोस्। मुख्यमन्त्री प्रेमसिंह तामाङ र राज्यपाल ओम प्रकाश माथुरले आज शिक्षक दिवसको अवसरमा सिक्किमका समर्पित शिक्षक समुदायप्रति विशेष आभार व्यक्त गर्दै उनीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। आज डाक्टर सर्वपल्ली राधाकृष्णनलाई वहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्दै श्री तामाङले सिक्किमका जनतालाई शिक्षकहरूको निस्वार्थ योगदानलाई स्वीकार गर्न र मनाउन साथै हाम्रो जीवनमा उनीहरूको स्थायी प्रभावका लागि कृतज्ञता व्यक्त गर्न भन्नुभएको छ। राज्यपाल माथुरले सिक्किमका जनतालाई आफ्नो सन्देशमा राष्ट्रिय शिक्षक पुरस्कार र राज्य शिक्षक पुरस्कारबाट सम्मानित सबै मेहनती शिक्षकहरूलाई बधाई दिनुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्लीको विज्ञान भवनमा 48 विद्यालय शिक्षक 21 उच्च शिक्षा संकाय र सीप विकास तथा उद्यमशीलता मन्त्रालयका 13 प्रशिक्षकहरूसहित 82 शिक्षकहरूलाई राष्ट्रिय शिक्षक पुरस्कार 2026 प्रदान गर्नुभयो। सिक्किमकी शिक्षिका सुषमा तामाङ सम्मानित मध्ये एक बनेकी छिन्। उनी पाकिम जिल्लाको डिक्लिङ गाउँमा रहेको पीएम श्री सरकारी वरिष्ठ माध्यमिक विद्यालयमा रसायन विज्ञानकी स्नातकोत्तर शिक्षिकाको रूपमा काम गर्छिन्। उनले सिक्किमको अन्तिम माइलमा रहेका बाल बालिकाहरूको लागि काम गर्ने

0: आफ्नो आकांक्षा साझा गरिन्। सुश्री तामाङले समग्र शिक्षा र राष्ट्रिय शिक्षा योजना 2020 प्रस्तुत गरेकोमा भारत सरकारको प्रशंसा गरिन्, जसद्वारा विद्यार्थीहरूलाई कक्षा कोठामा सूचना तथा संचार प्रविधिसँग परिचित गराइएको थियो। उनले थप भनिन्, राष्ट्रिय शिक्षक पुरस्कारले वास्तवमा सिक्किममा विद्यालय शिक्षाको क्षेत्रमा थप योगदान पुर्याउन र आफ्ना विद्यार्थीहरूलाई विकसित भारत निर्माण गर्न सहयोग पुर्याउनमा मदत गर्नेछ। सिक्किमले आज मनन केन्द्र गान्तोकमा डाक्टर सर्वपल्ली राधाकृष्णनको जन्म जयन्ती राष्ट्रिय शिक्षक दिवस 2026 रूपमा मनायो। मुख्यमन्त्री प्रेमसिंह तामाङ प्रमुख अतिथिको रूपमा समारोहमा उपस्थित हुनुभयो। श्री तामाङले 27 मे 2026 सिक्किमलाई पूर्ण साक्षर राज्य घोषणा गर्नु हाम्रो शैक्षिक यात्रामा एउटा महत्वपूर्ण कोसे ढुङ्गा भएको कुरा प्रकाश पार्नुभयो। मुख्यमन्त्रीले सीएम मोडल स्कूलहरू साथै सीएम साथी जस्ता राज्य सरकारका योजनाहरू मार्फत शिक्षा पारिस्थितिक प्रणालीलाई सुदृढ पार्न सरकारको निरन्तर प्रयासहरूमाथि प्रकाश पार्नुभयो, जसमा नीट र जेईईका आकांक्षीहरूका लागि आईआईटी कानपुरको सहयोग, मिशन लक्ष्य, एस्पायर सिक्किम र मुख्यमन्त्रीको मार्गदर्शन कार्यक्रम समावेश छ। श्री तामाङले राष्ट्रिय शिक्षक पुरस्कार 2026 जितेकोमा सुषमा तामाङलाई र सबै 12 राज्य शिक्षक पुरस्कार विजेताहरूलाई पनि बधाई दिनुभयो।
1: धेरैजनाले राज्य पुरस्कार प्राप्त गर्नुभयो अनि एकजनाले राष्ट्र पुरस्कार प्राप्त गर्नुभयो, अरू विभिन्न पुरस्कारले सम्मानित बन्नुभयो, त्यसको लागि तपाईँहरूलाई म धेरै धेरै बधाई।
0: नेपाललाई मानवीय सहयोग जारी राख्दै विदेश मन्त्रालयले भनेको छ, भारतले हालसम्म 7 विमानमा लगभग 95 टन राहत सामग्री पठाएको छ। साथै नेपालमा आएको विनाशकारी बाढ़ीपछि उद्धार र राहत प्रयासहरूलाई सहयोग गर्न 54 जना कर्मचारीहरू पठाएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले हिजो नयाँ दिल्लीमा 2 साप्ताहिक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बताए, भारतले नेपाल सरकारले सूचित गरेको आवश्यकताहरूको आधारमा सहयोग दिन जारी राख्दै आगामी दिनहरूमा थप फोरेन्सिक किटहरू, बेली ब्रिजहरू र अनुरोध गरिएका अन्य सामग्रीहरू पठाउने योजना बनाएको छ। सरकारी फल संरक्षण कारखाना सिङतामले सिक्किम राज्य एड्स नियन्त्रण समाज अन्तर्गत सिक्किम जिल्ला अस्पताल टोली संघको सहकार्यमा आज एकीकृत स्वास्थ्य शिविर आयोजना गर्यो। शिविरको क्रममा धेरै आवश्यक स्वास्थ्य जाँच सेवाहरू जस्तै ऱ्यान्डम ब्लड सुगर परीक्षण आरबीएस, हिमोग्लोबिन परीक्षण, एचआईवी र सिफिलिस परीक्षण आदि प्रदान गरिएका थिए। आकाशवाणी गान्तोकबाट सुन्दै हुनुहुन्थ्यो प्रादेशिक समाचार, पूरा भयो।
2: समाचारपछि सुनाइरहेछौं आजका रहल अनि भोलि प्रस्तुत हुने कार्यक्रमको विवरण। बेलुकी 7 कार्यक्रम डाकपोतले, हिन्दी फिल्मी संगीत 8 कार्यक्रम पार्वतीय ध्वनि 8:30, 9:15 कार्यक्रम स्पटलाइट, 9:30 साहित्य भारती, संगीतको अखिल भारतीय कार्यक्रम सुनाउनेछौं राति 10। यस अतिरिक्त आकाशवाणीको दिल्ली केन्द्र, कोलकाता केन्द्र, गान्तोक केन्द्र साथै यस केन्द्रको समाचार सुनाउनेछ। भोलि बिहानको अधिवेशन उत्तालनी हुनेछ 6:30 कार्यक्रम अर्चनाको साथमा, 7:05 कार्यक्रम शुभ प्रभात, 7:35 कार्यक्रम संगीत प्रभा, 8:30 कार्यक्रम रंग बिरंगको संसार, 8:45 कार्यक्रम योजना, 9:30 कार्यक्रम मनका कुरा सुनाउनेछौ कुरै कुरामा बिहान 10:02, 11 आकाशवाणी दिल्ली केन्द्रको प्रस्तुति पोस्ट बक्स नम्बर 111 सम्म प्रसार गर्नेछौ, 12:05 सांगीतिक कार्यक्रम तपाईँको अनुरोधमा, 12:30 मेलोडी टाइम तिब्बती कार्यक्रम, 1:02, 3 फिल्मी संगीत, 3:20 कार्यक्रम विश्वमा है, 4 सामूहिक गायन अनि पाठको कार्यक्रम, 4:30 बाल बगैँचा विषय, बाल बालिकाको निम्ति पोषण आवश्यकता, सहभागी पेमा डोमा तामाङ, 5:05 कार्यक्रम जय जवान, 5:30 इभिनिङ मेलोडिज, 6:10 बोल्छ चियाबारी, 7 कार्यक्रम कथा सारथी प्रस्तुत गर्नेछौ, बेलुकी 8 युवावाणी, 8:30 लोक संगीत कार्यक्रम स्पटलाइट, 9:15, 9:30 रूपक, 10

संगीतको अखिल भारतीय कार्यक्रम यस अतिरिक्त आकाशवाणीको दिल्ली केन्द्र, कोलकाता केन्द्र, गान्तोक केन्द्र साथै यस केन्द्रका समाचार सुनाउनेछौ। त यही थियो आजका रहलनी भोलि प्रसारण हुने कार्यक्रमको रूपरेखा। अब मौसमको साधारण विज्ञप्ति दिन गइरहेछौँ। पश्चिम बङ्गालको हिमाली क्षेत्र र सिक्किमका धेरै जसो स्थानहरूमा हल्कादेखि मध्यम वर्षा साथै मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको छ।

0: अब प्रस्तुत छ समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार सुषमा तामाङबाट सुन्नुहोस्। पहिले प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले गुणवत्तापूर्ण शिक्षाको माध्यमद्वारा नै विकसित भारतको लक्ष्य प्राप्त गर्न सकिने बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले शिक्षकहरूसित पाठ्य पुस्तकदेखि अघि बढेर विद्यार्थीहरूको जीवनलाई असल बनाउने अनि उनीहरूको बाल्यकाललाई सुरक्षित राख्न ठूलो भूमिका निभाउने आह्वान गर्नुभएको छ। पश्चिम बङ्गालका राज्यपाल आरएन रवि अनि मुख्यमन्त्री शुभेन्दु अधिकारीले शिक्षक दिवसको अवसरमा भारतका पूर्व राष्ट्रपति महान दार्शनिक एवं भारत रत्न डाक्टर सर्वपल्ली राधाकृष्णनलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। राज्यका पर्यटन मन्त्री शंकर घोषले डुवर्समा पर्यटनलाई बढावा दिनको साथै वन एवं पर्यावरण संरक्षणमाथि विशेष जोड दिने सन्देश दिनुभएको छ अनि पश्चिम बंगालमा अहिले मनसून सक्रिय छ, मौसम विभागले केही स्थानहरूमा भारी वर्षा हुने चेतावनी दिएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभएको छ, गुणवत्तापूर्ण शिक्षाको माध्यमद्वारा नै विकसित भारतको लक्ष्य प्राप्त गर्न सकिनेछ। शिक्षक दिवसको अवसरमा आज नयाँ दिल्लीमा राष्ट्रिय शिक्षक पुरस्कार 2026 समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपतिले भन्नुभयो, जुन समाजले आफ्नो शिक्षकको सम्मान गर्दछ त्यो साँचो अर्थमा प्रगतिशील समाज हुँदछ। राष्ट्रपतिले भन्नुभयो, शैक्षणिक उत्कृष्टता, कौशल विकास अनि उद्यमिताले देशको विकासमा महत्वपूर्ण भूमिका निभाउँदछ। उहाँले भन्नुभयो, ज्ञानको शक्ति बन्नको साथै भारतलाई विश्वको स्किल क्यापिटल बनाउन देशको प्राथमिकता हो। ज्ञानलाई सबैभन्दा ठूलो शक्ति बनाउनुहुँदै राष्ट्रपतिले भन्नुभयो, शिक्षाले मानिसहरूलाई स्वतन्त्र रूपले सोच्ने, सठिक निर्णय लिने अनि देशको प्रगतिमा सार्थक योगदान दिनमा सक्षम बनाउँछ। उहाँले अझ भन्नुभयो, समर्पित शिक्षक

0: देशको विकासमा महत्वपूर्ण भूमिका निभाउने राष्ट्र निर्माता हुन्। राष्ट्रपतिले आज राष्ट्रिय शिक्षक पुरस्कार प्रदान गर्नुभयो। 27 राज्यहरू, 7 केन्द्र शासित प्रदेशहरू अनि केन्द्र सरकारको 6 संगठनबाट चुनिएका 48 स्कूल शिक्षकहरूलाई यो पुरस्कार प्रदान गरियो। राष्ट्रपतिले उच्च शिक्षण संस्थानहरू अनि पोलिटेक्निकका 21 शिक्षकहरू साथै संकाय सदस्यहरूलाई पनि राष्ट्रिय शिक्षक पुरस्कार प्रदान गर्नुभयो। यसमा केन्द्रीय उच्च शिक्षण संस्थानहरू 12, राज्य विश्वविद्यालय अनि महाविद्यालयका 5 तथा पोलिटेक्निकका 4 शिक्षक अनि संकाय सदस्य सामेल छन्। यस अवसरमा शिक्षा मन्त्री प्रह्लाद जोशी, शिक्षा राज्य मन्त्री जयन्त चौधरी अनि डाक्टर सुकान्त मजुमदार, स्कूली शिक्षा सचिव टीके अनिल कुमार, उच्च शिक्षा सचिव दीप्ति गौर मुखर्जी तथा कौशल विकास अनि उद्यमिता सचिव देवश्री मुखर्जी उपस्थित हुनुहुन्थ्यो। प्रधानमन्त्री नरेन्द्र मोदीले शिक्षकहरूसित पाठ्य पुस्तकहरूदेखि अघि बढेर विद्यार्थीहरूको जीवनलाई असल बनाउने अनि उनीहरूको बाल्यकाललाई सुरक्षित राख्न ठूलो भूमिका निभाउने आह्वान गर्नुभएको छ। प्रधानमन्त्रीले हिज नयाँ दिल्लीमा राष्ट्रिय शिक्षक पुरस्कारबाट सम्मानित शिक्षकहरूसित बातचित गर्नुभयो। सोसियल मीडिया पोस्टमा यस बातचितको झलकहरू साझा गर्दै श्री मोदीले भन्नुभयो, शिक्षकहरूले यो सुनिश्चित गर्नुपर्नेछ कि प्रत्येक विद्यार्थीभित्र बाल्यकाल जीवन्त रहोस् र यसले शिक्षकहरूले आफूभित्रको बालकपन जीवित राख्न पर्ने। श्री मोदीले नानीहरूमा अत्याधिक स्क्रिन समयबारे चिन्ता व्यक्त गर्नुभयो। उहाँले स्क्रिनको लत कम्ती गर्नका लागि खेलकुद, बाहिरी गतिविधिहरू अनि रचनात्मक कार्यहरूलाई प्रोत्साहन दिने सुझाव दिनुभयो। पश्चिम बंगालका राज्यपाल आरएन रविले शिक्षक दिवसको अवसरमा सबै गुरूजनलाई नमन गर्नुभयो। उहाँले सामाजिक सञ्जालमा पोस्ट गरी महान शिक्षक, दार्शनिक अनि पूर्व राष्ट्रपति डाक्टर सर्वपल्ली राधाकृष्णनको जयन्तीमा उहाँलाई विनम्र श्रद्धाञ्जली अर्पण गर्नुभयो। उहाँले शिक्षक दिवसमा देश अनि समाज निर्माणमा योगदान दिने सबै शिक्षकहरूप्रति सम्मान र कृतज्ञता व्यक्त गर्नुभयो। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले पनि शिक्षक दिवसको अवसरमा भारतका पूर्व राष्ट्रपति, महान दार्शनिक एवं भारत रत्न डाक्टर सर्वपल्ली राधाकृष्णनलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। उहाँले आज बिहान सोसियल मीडियामा सन्देश साझा गर्नुहुँदै डाक्टर राधाकृष्णनलाई नमन गर्नुभयो अनि सबै शिक्षक शिक्षिकाप्रति सम्मान एवं कृतज्ञता व्यक्त गर्नुभयो। मुख्यमन्त्रीले आफ्नो सन्देशमा भन्नुभयो, एकजना आदर्श शिक्षकले पाठ्यपुस्तकको ज्ञान दिनको साथै अन्धकारमा प्रकाशको मार्ग देखाउँछन्। राज्यका पर्यटन मन्त्री शंकर घोषले डुवर्समा पर्यटनलाई बढावा दिनको साथै वन एवं पर्यावरण संरक्षणमाथि विशेष जोड दिने सन्देश दिनुभएको छ। सुन्नुहोस् हाम्रा संवाददाताको एक रिपोर्ट।
1: विश्व पर्यटन दिवसलाई ध्यानमा राख्दै जलपाइगढीको गोरुमारा राष्ट्रिय उद्यान नजिक लाटागुडीमा आज पर्यटन विभाग अनि पर्यटन उद्योगसित सम्बन्धित विभिन्न संगठनहरूको तर्फबाट विभिन्न कार्यक्रम आयोजना गरियो। डुवर्सको लाटागुडी आफ्नो प्राकृतिक सुन्दरता, जंगल अनि गोरुमारा राष्ट्रिय उद्यानको वन्य जीवहरूको कारण देशको पर्यटन मानचित्रभित्र एक महत्वपूर्ण स्थान बनेको छ। यसै प्राकृतिक सम्पदालाई ध्यानमा राख्दै क्षेत्रमा पर्यटन उद्योगको विस्तारको दिशामा विभिन्न पहल गरिँदैछ। कार्यक्रममा राज्यका पर्यटन मन्त्री शंकर घोष, जलपाइगढीका सांसद जयन्त राय सहित पर्यटन विभाग अनि आयोजक संगठनका प्रतिनिधिहरू उपस्थित थिए। यस कार्यक्रममा लाटागढी वाटर पार्कको पनि उद्घाटन गरियो। यस अवसरमा मन्त्री शंकर घोषले राज्य सरकारले पर्यटन विकासको लागि धेरै योजनाहरूमाथि काम गरिरहेको बताउनुभयो। मानिकलामा आकाशवाणी खरसाङ।
0: प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR न्यूज खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी खरसाङ हो। नेपालमा आएको विनाशकारी बाढमा मर्नेहरूको संख्या बढेर 1344 पुगेको छ। प्रभावित 8 जिल्लाहरूमा बचाउ अभियान जारी छ। लगभग 5000 मानिसहरू अझ पनि बेपत्ता छन्। अहिलेसम्म 13000 भन्दा अधिक मानिसहरूलाई बचाइसकेको छ। नुवाकोट जिल्लामा एकजना 60 महिलालाई भत्किएको 4 भवन मुनिबाट 10 जीवितै उद्धार गरिएको छ। उनलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ। साथै धेरै शवहरू पूर्ण रूपमा क्षतिग्रस्त भएकाले मृतकहरूलाई पहिचान गर्न डीएनए जाँच सुरु गरिएको छ। अहिलेसम्म केवल 96 शवहरू चिन्हित गरेर उनीहरूको परिवारलाई सुम्पिएको छ। मीडिया रिपोर्ट अनुसार आपदामा चीनका कम्तीमा पनि 21 जनाको मृत्यु भएको छ, जबकि तिब्बतमा 500 भन्दा अधिक मानिसहरू अझ पनि बेपत्ता छन्। यसैबीच नेपाल, भारत अनि चीनको बचाव दलहरूले बाढ़ प्रभावित जल विद्युत परियोजनाको सुरुङमा फँसेका मानिसहरूलाई बचाउन संयुक्त अभियान चलाइरहेको छ। मिरिक महाविद्यालयको 26 स्थापना दिवस आज विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ। स्थापना दिवस समारोहमा

0: प्रमुख अतिथिका रूपमा दार्जीलिङका सांसद राजु विष्ट अनि विशिष्ट अतिथिका रूपमा खरसाङका विधायक सोनाम लामाको उपस्थिति रहेको थियो। सुन्नुहोस् एक रिपोर्ट।
1: समारोहमा महाविद्यालयका वरिष्ठ संस्थापक सदस्य एलबी देवान लगायत संस्थापक सदस्यहरू, मिरिक महकुमा शासक तथा मिरिक महाविद्यालय प्रशासक कृष्णकान्त घोष, मिरिक सिभिक सोसाइटीका सदस्यहरू, महाविद्यालयका प्राध्यापकगण, अशिक्षण कर्मचारीगण तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको प्रारम्भमा मिरिक महाविद्यालयका प्राचार्य डाक्टर सेरब भुटियाले स्वागत सम्बोधन राख्नुभयो अनि महाविद्यालयको 26 वर्षे यात्रालाई स्मरण गर्दै संस्थाको विकासमा योगदान पुर्याउने सबैप्रति आभार व्यक्त गर्नुभयो। समारोहलाई सम्बोधन गर्दै सांसद राजु विष्ट तथा विधायक सोनाम लामाले मिरिक महाविद्यालयको शैक्षिक, प्रशासनिक तथा भौतिक पूर्वाधारको विकासमा आवश्यक सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। यस अवसरमा महाविद्यालयका वरिष्ठ शिक्षक तथा अवकाशप्राप्त शिक्षक प्रभारी डाक्टर आनन्द खड्कालाई लाइफटाइम डिस्टिङ्विस्ड अवार्ड प्रदान गरिएको थियो। आकाशवाणी समाचारको लागि सपन सुब्बाको यो रिपोर्ट।
0: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङमा हुने आफ्नो 6 स्थापना दिवस कार्यक्रमलाई लिएर खरसाङ स्थित पार्टी कार्यालयमा सभा सम्पन्न भएको छ। सभामा वक्ताहरूले आगामी 9 सेप्टेम्बरमा खरसाङको मन्टिभियट खेल मैदानमा आयोजना हुने पार्टीको 6 स्थापना दिवस कार्यक्रमलाई लिएर तयारीहरूको समीक्षा गरेका थिए। सिलगढी नगर निगमको 26 नम्बर वार्डको बाबुपाडा स्थित आलु चौधरी मोड क्षेत्रमा अवैध निर्माण विरुद्ध नगर निगमले आज कडा कार्यवाही गरेको छ। नगर निगमले एउटा बहुतल्ले भवनको अवैध भागलाई तोडेर पूर्ण रूपमा हटाइदिएको छ। नगर निगम सूत्रहरू अनुसार सम्बन्धित बहुतल्ले भवनमा अनुमति बिना अतिरिक्त निर्माण गरिएको थियो। पश्चिम बंगालमा अहिले मनसुन सक्रिय रहेको छ। राज्यको दक्षिणी र उत्तरी भागहरूमा बेग्लबेग्लै स्थानहरूमा वर्षा भइरहेको छ। मौसम विभागले केही स्थानहरूमा भारी वर्षा हुने चेतावनी पनि दिएको छ। उत्तर बंगालमा वर्षाको प्रभाव अधिक रहने अनुमान लगाइएको छ। दार्जीलिङ, कालेबुङ, जलपाइगुडी र अलिपुरद्वारका केही स्थानहरूमा वर्षा अनि कतिपय स्थानहरूमा भारी वर्षा हुन सक्ने छ भने कुचबिहार, उत्तर दिनाजपुर, दक्षिण दिनाजपुर र मालदामा पनि बादल लाग्नको साथै वर्षा हुने सम्भावना छ। पहाडी जिल्लाहरूमा निरन्तर पानी पर्ने, पहिरो जाने र तल्लो क्षेत्रहरू जलमग्न हुने स्थिति उत्पन्न हुन सक्छ। यो समाचार युट्युबमा @AIR कर्सेङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले गुणवत्तापूर्ण शिक्षाको माध्यमद्वारा नै विकसित भारतको लक्ष्य प्राप्त गर्न सकिने बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले शिक्षकहरूसित पाठ्य पुस्तक बाहेक अघि बढेर विद्यार्थीहरूको जीवनलाई असल बनाउने अनि उनीहरूको बाल्यकाललाई सुरक्षित राख्न ठूलो भूमिका निभाउने आह्वान गर्नुभएको छ। पश्चिम बंगालका राज्यपाल आरएन रवि अनि मुख्यमन्त्री शुभेन्दु अधिकारीले शिक्षक दिवसको अवसरमा भारतको पूर्व राष्ट्रपति, महान दार्शनिक एवं भारत रत्न डाक्टर सर्वपल्ली राधाकृष्णनलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो अनि पश्चिम बंगालमा अहिले मनसुन सक्रिया छ। मौसम विभागले केही स्थानहरूमा भारी वर्षा हुने चेतावनी दिएको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो प्रादेशिक समाचार पूरा भयो।
2: अब अघिल्लो क्रममा प्रस्तुत छ कार्यक्रम डाक पुतली।

0: नमस्कार सय ठुल्दै नमस्कार
1: नमस्कार नमस्कार सुनके श्रीबनी
0: आज पनि हामी यहाँ स्टुडियोमा आइपुगेका छौँ है पत्रहरू थुप्रै छ श्रोताहरूको अवेर नगरौँ
1: हजुर पढ्न सुरु गर्नुहोस्
0: हजुर हजुर र यो सबैभन्दा पहिलो पत्र रहेको छ डिबी चामलिङ ज्यूको भूतपूर्व सैनिक सैनिकपुरी खोप्रेलबाट र उहाँले सधैँ आफ्नो पत्रमा पत्र संख्या पनि लेखेर पठाउनु भएको छ है र यसपालिको उहाँको पत्र संख्या छ 12 र पत्र यस प्रकारले सुरु गर्नुभएको छ बितेका हप्ताहरू जस्तै यो हप्ता पनि छोरी सुनकेसिरी र छोरो ठुल्दाईको दीर्घायुको कामना गर्दै कार्यक्रम डाकुतलीमा आफ्नो उपस्थिति दिइरहेको छु विशेष गरी आकाशवाणी खरसाङबाट प्रसारित हुने सबै कार्यक्रमहरूको आफ्नो विशेषताहरू छन् तर कार्यक्रम डाकुतलीको चाहिँ एउटा छुट्टै विशेषता छ भन्ने हामीलाई आभास हुन्छ मेरो व्यक्तिगत सोच अनुसार यस्तो हुनुको मुख्य कारण हो छोरी सुनकेसिरीजीको विनम्र भाव सुमधुर आवाज उहाँकी मुखरविन्दबाट निस्किने ती लचिलो शब्दवालीहरू अनि उहाँलाई साथ दिने छोरो ठुल्दाईको अविश्वसनीय जवाबहरू अनि श्रोतावृन्दले पठाउनु भएका लेख कविता अमृतवाणी ज्ञानवर्धक प्रश्नहरू इत्यादि आज यसै क्रममा कार्यक्रम डाकुदलीमा भाग लिँदै आउनु

0: भएका निम्नलिखित प्रतिष्ठित महानुभावहरू बारेमा एक दुई शब्द लेख्ने प्रयास गरेको छु। सर्वप्रथम हाम्रो डाकपुतलीको वरिष्ठ सदस्य समृपानी निवासी श्री अशोक खड्काज्यूको नाम लिन सकिन्छ। उहाँले हप्तै पछि तपाईँ हामीलाई ज्ञानवर्धक जानकारीहरू गराएर सधैँको लागि ऋणी बनाउनु भएको छ। उहाँको संकलनलाई स्वागत गर्छौ। फेरि त्यसरी नै मंगरजोङ चियाबारी निवासी भाइ दिपेन प्रधानज्यू र उहाँकी जीवन साथी माधुरी ज्यूकी नाम नलिदा यो भन्दा ठूलो पक्षपात सायदै अरू होलान्। उहाँहरूले प्रत्येक हप्ता कार्यक्रम डाकुतलीमा अन्य श्रोताहरूलाई पनि समेटेर केही न केही त लेखेको हुन्छ। उहाँहरू दुवैले लेखेको शब्दहरूमा निस्वार्थको भावना लुकेको हुन्छ। यसै क्रममा सिङ्गुली निवासी श्री सुखबीर थापाज्यूको नाम नली मलाई घाँटीसम्म खाए पनि नगाएको जस्तो लाग्छ। उहाँको बटुल बाटल साह्रै नै रोचक अनि चाखलाग्दो हुन्छ। आजको अन्तिम महानुभाव हुनुहुन्छ नागरी फार्म चियाबारी निवासी आदरणीय शान्ता तामाङज्यू। उहाँहरूद्वारा रचित धेरैवटा कविताहरू कार्यक्रम डाकुदली मार्फत सुन्न पाएर म आफैलाई धन्य सम्झिने गर्छु। उहाँका प्राय नै कविताहरू सरल भावमा हुन्छ अनि भविष्यमा यस्ता कविताहरू सुन्न पाऊ। अन्तमा हजुरहरूप्रति मेरो सानो मनको बात, मेरो सानैदेखि नै साहित्यको सेवा गर्ने तर भाग्यले कहाँ लगेर देशको सेवा गर भनेर हातमा बन्दुक थमाइदियो र अहिले मेरो कलम चल्दैछ सबै अवकाशपछि सिकेका मात्र, यसर्थ भूलचुक भएमा माफी चाहन्छु, धन्यवाद भनेर लेख्नु भएको रहेछ।
1: डिबी चामलिङज्यूले भूतपूर्व सैनिक परीक्षा अप्रेलबाट हामीलाई हाम्रो कार्यक्रम डाकपोतलीमा पत्र लेखेर पठाउनु भएको छ र पत्रमा यहाँले आफ्नो पत्र संख्या पनि लेखेर पठाउने गर्नुहुन्छ र आज भने यहाँको हामीले पत्र संख्या 12 हात पारेका छौँ र यहाँले पत्रमा आज भने मिठो कुराहरू लेख्नु भएको छ, खास गरेर हामी दुवैको पनि निकै बढी बढाई गर्नुभएको छ, त्यसको निम्ति यहाँलाई हार्दिक धन्यवाद भनेर भन्दछौँ। अनि यहाँले खास गरेर हाम्रै श्रोता साथीहरूलाई सम्झना गर्नुभएको छ यो पत्र माध्यमद्वारा, यो कार्यक्रमको माध्यमद्वारा। ती श्रोता साथीहरूमा खास गरेर यहाँले भन्नुभएको छ समृद्ध पानीका अशोक खड्काज्यूको नाम लिनु सकिन्छ भनेर भन्नुभएको छ। त्यस्तै उहाँले धेरै हप्तैपछि हामीलाई केही न केही ज्ञानवर्धक जानकारीहरू मिठो कुराहरू लेखेर पठाएर रमाइलो गराउने गर्नुहुन्छ कार्यक्रम डाकपोतलीमा भनेर प्रतिक्रिया लेख्नु भएको छ। त्यस्तै मगरजोङ चियाबारी दिपेन प्रधानज्यू र उहाँको जीवन साथी माधुरी सुब्बाज्यूको नाम लिएन भने चाहिँ यो कार्यक्रममा फेरि यो पत्रमा अधुरो होला, पक्षपात गरे जस्तो होला भन्ने पनि यहाँले उहाँहरूको पनि नाम लिनुभएको छ। उहाँहरूले आफ्नो पत्र मात्र लेख्नु हुँदैन, अरू श्रोता साथीहरूको निम्ति पनि पत्र लेखिदिने गर्नुहुन्छ भनेर यो एकदमै राम्रो कुरो भन्ने यहाँले प्रतिक्रिया गर्नुभएको छ। श्रेणी अनि सिङ्गोली निवासी सुखबीर थापाज्यूको नाम पनि नली घाँटीसम्म खाएर पनि नगाए जस्तो अनुभव हुन्छ भनेर उहाँको पनि नाम लिनुभएको छ। उहाँले रोचक कुराहरू लेखी पठाउनुहुन्छ कार्यक्रममा भनेर प्रतिक्रिया लेख्नु भएको छ। त्यस्तै नागरी फार्मका चियाबारीका शान्ता तामाङज्यूको पनि यहाँले सम्झना गर्नुभएको छ, उहाँलाई पनि सम्झिनु भएको छ। उहाँले लेख्नु भएको धेरैवटा कविताहरू यति मिठो यति सरल भावमा लेख्नु भएको हुन्छ कि साँच्ची नै त्यो कविता सुन्दाखेरि धेरै रमाइलो लाग्ने गर्छ भन्ने प्रतिक्रियाहरू लेख्नु भएको छ अनि यस्तै भइरहोस् भन्ने पनि उहाँले चाहना गर्नुभएको छ, सुन्न पाऊ भन्नुभएको छ। र अन्तमा यहाँले के लेख्नु भएको छ भन्दाखेरि यहाँ भने पहिला देशको सेवाको निम्ति बन्दुक पक्रेर यो हातले बन्दुकहरू पक्रेको अहिले मात्र अवकाश पाएपछि मात्र यो कलम समाएर लेखिरहेको भनेर भन्नुभएको छ। यो धेरै रमाइलो पनि कुरा हो अनि एउटा सौभाग्यको कुरा पनि हो। तपाईँको हातले दुवै बन्दुक र कलम समाप्ने यो सौभाग्य हर कसैलाई हुँदैन र तपाईँले बन्दुक समाएको अनुभव पनि आफूसँग छ र अहिले कलम समाएको अनुभव पनि छ, जानी नजानी लेखेको भन्ने भन्नुभएको छ। तर लेख्ने भन्ने कुरा अथवा सिक्ने भन्ने कुरा कुनै उमेरले छेकबार गर्दैन र यसरी नै आफ्नो कलमलाई निरन्तर रूपमा अघि बढाइरहनु होला, हाम्रो कार्यक्रमलाई पनि सुन्दै गर्नुहोला, सुनिरहनु होला, डाकपोतलीमा यसरी नै पत्र पनि लेख्दै गर्नु होला आउने दिनहरूमा पनि। र अब भने अर्को श्रोताको पत्र पढौं, कसको छ हेरौं।
0: र यो अर्को पत्र रहेको छ प्रतिमा तामाङ लोहार रोज ब्याङ्क दार्जिलिङ जिल्ला दार्जिलिङबाट। र उहाँले लेख्नु भएको छ सेवामा ठुल्दाई अनि सुनकेसरी बहिनीलाई धेरै धेरै सम्झना सहित नमस्कार।
1: नमस्कार
0: हजुरलाई पनि नमस्कार। म प्रतिमा दिदी रोज ब्याङ्क रानी हिटी दार्जिलिङबाट एउटा सानो प्रश्न गर्न लागिरहेको छु, कृपया बताइदिनुहुन्छ भन्ने आशा राख्दछु। मैले 1983 सालमा आकाशवाणी खरसाङमा फरमाइस कार्यक्रम दिने गर्थे मेरो अति प्रिय साथी सूर्यकला राईको मार्फत, तर आजकल मेरो साथी कहाँ छ केही पत्तो छैन। दया गरेर तपाईँहरू मार्फत केही थाहा पाउँछु कि भन्ने आशा छ। उहाँ साथी आकाश

0: खर्सानी खर्साङकै कार्यकारिणी हुनुहुन्थ्यो भनेर सोध्नु भएको रहेछ उहाँले।
1: हाम्रो कार्यक्रम डाक पोतलीमा रोज ब्याङ्क दार्जिलिङबाट प्रतिमा तामाङ लोहारज्यूले हामीलाई कार्यक्रम पत्र लेख्नु भएको छ। पत्रमा एउटा प्रश्न छ अथवा जिज्ञासा गर्नुभएको रहेछ, त्यो के रहेछ भन्दाखेरि उहाँले धेरै समय अगाडि 1983 सालतिर यो हाम्रो आकाशवाणी खरसाङमा फर्मेसी कार्यक्रममा पत्रहरू पठाउने गर्नुहुन्थेछ। उहाँको प्रिय साथी सूर्यकला राई त्यति बेला उद्घोषिका कार्यकारिणी हुनुहुन्थ्यो भनेर यहाँले भन्नुभएको छ। उहाँ आजकल भोलि कहाँ हुनुहुन्छ, के छ, उहाँले उहाँको बारेमा सम्झिनु भएको रहेछ, खबर हामी मार्फत जान्न चाहनु भएको रहेछ। उहाँलाई हामी यो दुःखको साथ भनौँ
0: है,
1: जानकारी गराउन चाहन्छौँ कि सूर्यकला रायज्यू यहाँ हाम्रो आकाशवाणी खरसाङका उद्घोषिका हुनुहुन्थ्यो। उहाँले अवकाश ग्रहण गरे पश्चात केही वर्ष अघि उहाँको यस संसारमा यो उहाँ रहनु भएन, अहिले भने उहाँ हुनुहुन्न भन्ने जानकारी गराउन चाहन्छौँ। र जे भए पनि तपाईँले आफ्नो साथीको सम्झनामा यसरी पत्र लेख्नु भएको छ, तपाईँले सायद यो पत्र मार्फत अथवा यो कार्यक्रम मार्फत तपाईँले यो थाहा पाउनुहुनेछ भन्ने कुरो लागेको छ। र आउने दिनहरूमा पनि यसरी नै हाम्रो कार्यक्रम डाक पोतलीमा पत्र लेख्दै गर्नुहोला, यसरी नै कार्यक्रमलाई सुन्दै गर्नुहोला। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
0: र यो अर्को पत्र रहेको छ हाम्रो हजुरबा अशोक कुमार खड्काज्यूको, सामरीपानी 17 नम्बर भालुखो बट्टी डाँडा पिओ पोख्रेबुङबाट। र उहाँको सम्पर्क नम्बर रहेको छ 9733078325। र पत्रमा लेख्नु भएको छ, ठुलदाई नाति एवं सुनकेसरी नातिनी, अशोक हजुरबाबाट सदा सर्वदा आशिष
1: सेवा
0: पुगोस। एकजना परिचित भतिज श्रीमान दिमन प्रधान समरीपानी टप लाइनलाई सम्झी, साथै डाकपुतलीका 22/8/2026 का श्रोता परिवारहरू सन्ध्या गिरी नाम्ची, गुल्फराज आलम भागलपुर, मदन गुरुङ ओकाइटी र देवकुमारी बस्नेत गुरुमालाई पनि सम्झी पत्र लेख्न बसे। हाम्रो जिन्दगी बोतलमा सुरु भएर बोतलमा नै खतम हुने रहेछ, किनकि जन्मदेखि 4 सालसम्म दुधको बोतल, 4 देखि 10 सम्म पानीको बोतल, 10 देखि 15 सम्म कोल्ड ड्रिङ्क्सको बोतल, 15 देखि 25 सम्म बियरको बोतल, 25 देखि 75 सम्म रम रक्सीको बोतल, 75 देखि मर्ने बेलासम्म सलाइनको बोतल, मरेपछि पनि गङ्गा जलको बोतल, त्यसपछि सत्यमेय जयते है भनेर लेख्नु भएको रहेछ। बस आजलाई यति नै, धन्यवाद सहित यति भनेर लेख्नु भएको छ।
1: अशोक कुमार खड्काज्यूले हामीलाई हाम्रो कार्यक्रम डाक पोतलीमा सामरिक पानीबाट यसरी नै निरन्तर रूपमा पत्र लेख्ने गर्नुहुन्छ, नियमित रूपमा। र आज पनि यहाँले हाम्रो कार्यक्रममा पत्र लेख्नु भएको छ। र पत्रको सुरुवातमा यहाँले एकजना परिचित भतिजो दिमन प्रधान सामरिक पानीको अनि साथै अरू डाक पोतलीका श्रोता साथीहरू बितेको 22/8/2026 श्रोता परिवार सन्ध्या गिरीज्यू नाम्चीको, गुल्फराज आलमज्यू भागलपुरका, मदन गुरुङज्यू ओकाइटीको, देवकुमारी बस्नेतज्यूलाई पनि सम्झिँदै यो पत्र लेखेको छु भनेर। पत्रमा यहाँले एउटा खास गरेर मान्छेको जीवन र एउटा बोतलको तुलनात्मक विवरण दिनुभएको छ, कसरी मान्छेको जिन्दगीमा बोतल एकदमै साथ नछोड्ने किसिमको बोतल भयो भनेर बोतलको अलग अलग अवस्था र परिस्थितिहरू बारेमा चर्चा गर्नुभएको छ। तपाईँको लेखन शैली एकदमै राम्रो लाग्यो र आउने दिनहरूमा पनि यसरी नै पत्रहरू लेख्दै गर्नुहोला। कार्यक्रम डाक पोतलीमा कार्यक्रम डाक पोतली र आकाशवाणी खरसाङलाई पनि यसरी नै सुन्दै गर्नुहोला, कार्यक्रमबारे प्रतिक्रियाहरू पनि लेखेर पठाउँदै गर्नुहोला। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
0: यो अर्को पत्र रहेको छ वली उल्लाह अन्सारी पुराना तालाब डुमराउबाट, र उहाँले रक्षाबन्धनको एउटा कार्ड जस्तै नै गरेर पठाउनु भएको छ है। र त्यसमा लेख्नु भएको छ, सारे जहाँ की दौलत एक तरफ, कलाई पर बाँधी बहन का प्यार एक तरफ, भाई बहन के अटूट विश्वास, असीम स्नेह एवं समर्पण के पवन पर्व रक्षा बंधन की आप सभी को हार्दिक बधाई एवं शुभकामनाएं भनेर लेख्नु भएको रहेछ।
1: सुनकेसी बहिनी, यो पत्रको उत्तर अलिकति हामी हिन्दीमा दियौ। वलीउल्लाह अन्सारी जी ने पुराना तालाब डुमरा से हामी पत्र लिखाए, छोटा सा पत्र है और पत्र बहुत प्यारे सी ढंग से लिखा इन्होंने। और खास करके पत्र में इन्होंने रक्षा बंधन का सभी को शुभकामनाएं और हार्दिक बधाई भेजा है। और पत्र के शुरुआत में लिखा है कि सारे जहां की दौलत एक तरफ, लाई पर बांधी बहन का ये प्यार एक तरफ, आप प्यार से बढ़कर और कुछ भी नहीं, इस तरह से इन्होंने ये बयां किया है इस पत्र में। और आपको भी ये हमें लगता है, ये हमें ये पत्र थोड़ी देर से मिला है, फिर भी हमने कार्यक्रम में शामिल किया है और इसी तरह से हमारे कार्यक्रम सुनते रहेगा आने वाले दिन में भी। आपको भी ढेर सारे बधाइयां देरी से। और अब भने अर्को श्रोता को पत्र पढौं, कसको छ हेरौं।
0: र यो अर्को पत्र रहेको छ आजाद रेडियो श्रोता संघ अररिया रजोखर बजारबाट भाई मोहम्मद शरीफ आरजू जीवले लेख्नु भएको। उहाँले पत्रमा लेख्नु भएको छ।

0: भएको छ र कथा सफलताको रङ बिरङको कार्यक्रम शिक्षा ज्योति मनका कुरा डाकपुतली मनपर्ने कार्यक्रमहरू मध्ये हो भनेर प्रतिक्रिया लेख्नु भएको छ। त्यसमा डाकपुतलीमा प्राय पत्रचार गर्ने आदरणीय सज्जन व्यक्ति सुखबीर थापाज्यूलाई यहाँले बितेको दिन एउटा कार्यक्रममा भेटेको थियो र धेरै नै राम्रो अनुभव गर्नुभयो उहाँसँग भेट हुँदाखेरि भनेर भन्नुभएको छ। एउटा साहित्यिक कार्यक्रममा भेट हुनुभएको थियो भन्ने पनि उहाँले यो कार्यक्रम माध्यमद्वारा यो कुरा साझा गर्नुभएको छ। यस्तै प्रकारले यो भेटघाट हुनुमा अथवा यो कार्यक्रममा उहाँसँग चिना पर्ची हुनुमा आकाशवाणी खरसाङको ठुलो देन छ। कार्यक्रम माध्यमद्वारा उहाँलाई चिनेको भनेर पनि जानकारी गराउनु भएको रहेछ। यस कारणले गर्दाखेरि अपरिचित व्यक्तिहरूलाई पनि हाम्रो कार्यक्रमले एकअर्कामा चिनाउने काम गरेको रहेछ, पुलको काम गरेको रहेछ भन्ने यो पत्र मार्फत उहाँले लेख्नु भएको छ। हामीलाई पनि तपाईँको कुरा पढ्न पाउँदा धेरै खुसी लागिरहेछ। यसरी नै हाम्रो कार्यक्रम डाकपुतलीलाई सुन्दै गर्नुहोला, सुनिरहनु होला, कार्यक्रममा पत्र पनि लेख्दै गर्नुहोला। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
1: र यो अर्को पत्र रहेको छ एमपी ओजाज्यूको साङमा चियाबारी पोखरेबुङबाट, र उहाँले लेख्नु भएको छ सेवामा महाशय ठुल्दाय अनि चेली सुनके श्रीजीलाई म एमपी ओजा साङमा चियाबारीको तर्फबाट धेरै धेरै सम्झना सहित नमस्कार।
0: नमस्कार,
1: नमस्कार। आज धेरै दिनको अन्तरालमा पत्रचार गर्न मन लाग्यो र हाम्रो डाकपुतली कार्यक्रममा धेरै महानुभावहरूले गुनासो गर्नुभएको रहेछ, पत्र पुगेन, सुन्न पाइन भनेर, र मेरो पनि गुनासो त्यही छ भनेर लेख्नु भएको छ है। धेरै पत्रहरू मैले पठाइसके तर मेरो पत्र सामेल भएन। सायद मेरो पत्रमा धेरै प्रश्नहरू थियो होला जसको उत्तरमा केही गाह्रो परे कि भनेर भन्नुभएको रहेछ है। ठुल्दाई यो कुरा कृपया जनाइदिनु हुन्छ कि साँच्चै अशोक खड्का दाईले सम्झना गरिदिनु भएकोमा म उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। साथै उहाँ चिर परिचित भित्र गाउँले हुनुहुन्छ र मेरो पनि सम्झना भन्न चाहन्छु उहाँलाई भनेर लेख्नु भएको रहेछ। आज पनि केही प्रश्नहरू पस्किन लागिरहेको छु, चेली सुनकेश्रीजीले पढिदिने कष्ट गरिदिनु होला, साथै ठुल्दाईबाट उत्तर पाउँछु भन्ने आशा साँचेको छु भनेर लेख्नु भएको रहेछ है। र उहाँको प्रश्न यस प्रकार छ, भगवान बुद्धको समयकालमा 16 गणराज्य थिएछ, सो गणराज्यको नाम के थियो? अनि अर्को प्रश्न छ उहाँको, माछालाई जाडो लाग्छ भनेर प्रश्न सोध्नु भएको छ, कुन समय अथवा महिनामा माछालाई जाडो लाग्छ भनेर सोध्नु भएको छ। अर्को छ, दार्जिलिङ हिमालयन रेलवे राष्ट्रियकृत कहिले भयो औ पुरानो रेलको इन्जिन नम्बर कति होला जसलाई ब्लुबर्ड भनिन्छ। अनि अर्को प्रश्न छ, दार्जिलिङको स्थापना कुन सालमा भएको थियो। अनि अन्तमा एउटा प्रतिक्रिया पठाउँदैछु, त्यो के हो भने शुभ प्रभातको रेडियो कार्यक्रममा आधुनिक गीत औ खेतीपाती विषय नदिएकै राम्रो लाग्छ। खेतीपाती विषय त गाउँले सभामा नै सुन्न पाइहाल्छ। मेरो नाम औ सम्पर्क संख्या पनि दिँदैछु यहाँ, हजुरहरूले पढिदिनु होला है भनेर लेख्नु भएको रहेछ। नाम मनप्रसाद ओझा अनि सम्पर्क नम्बर 9647775973। हजुरहरुको दैनिक श्रोता एमपी ओजा।
0: एमपी ओजा ज्यूले हामीलाई हाम्रो कार्यक्रम डाकपुतलीमा साङमा चियाबारीबाट पत्र लेखेर पठाउनु भएको छ र पत्रमा यहाँले धेरै कुरा लेख्नु भएको छ। पत्रको शुरुआतमा यहाँले एउटा सुझाव या सल्लाह भनौँ, धेरै पत्र योभन्दा धेरै अघि पनि धेरै पत्रहरू पठाए तर कार्यक्रममा सामेल भएन भनेर भन्नुभएको रहेछ। तपाईँहरूलाई अरू श्रोताहरूले पनि यसरी नै शिकायत गर्नुभएको थियो, मेरो पनि यही छ भनेर भन्नुभएको रहेछ तपाईँलाई। अनि अर्को कुरा यहाँले के भन्नुभएको छ, या त मेरो पत्रमा धेरै प्रश्नहरू भएर हो कि भनेर जिज्ञासा गर्नुभएको रहेछ। तपाईँलाई यो कुरा बताइदिउँ कि हामीसम्म आएको जति पनि तपाईँहरूको पत्र हुन्छ, श्रोताहरूको पत्र हुन्छ, हामी सबै पत्रहरूलाई ढिलो छिटो सबै पत्रलाई सामेल गर्ने गरेका छौँ, कुनै पनि पत्र छोडिने गरेको छैन। यद्यपि हामीसम्म कुनै पत्र आइपुगेन भने त्यो चाहिँ हामीले प्रसारण गर्न सक्दैनौँ, त्यस कारणले गर्दाखेरि त्यसो भएको हुन सक्छ भनेर जानकारी गराउँदछौँ। अनि अर्को कुरो, यहाँले केही प्रश्नहरू लेखी पठाउनु भएको छ, ती प्रश्नहरूको उत्तर हामी यहाँबाट दिने कोसिस गर्नेछौँ। नम्बर एकमा भन्नुभएको छ, भगवान बुद्धको समय कालमा 16 गणराज्यहरू थिएछ, त्यो गणराज्यहरूको नाम के थियो होला भनेर जिज्ञासा गर्नुभएको रहेछ। यो बताइदिउँ कि भगवान गौतम बुद्धको समयमा 16 राज्यहरू भनिए तापनि त्यसमा 10 राज्यहरू चाहिँ शास्त्रहरूतिर विवरण भेटिन्छ, ती यहाँ हामी भन्ने कोसिस गर्नेछौँ। ती मध्येमा शाक्य जसलाई कपिल वस्तु पनि भनेर भनिएको छ, लिच्छवीहरूको वैशाली, मल्लहरूको काशीनारा अथवा पावा पनि भनेर भनिएको छ इतिहासमा, कोलियाको रामाग्रामा अथवा देवा दाहा भनेर भनिएको छ, भागाको अथवा भार्गाको सुमसिमारा हिल भनेर भनिएको छ, बुली अलाकाप्पा भनेर भनिएको छ, कलामाहरूको केसापुट्टा भनेर भनिएको छ, मौर्यहरूको पिपाली बावा भनेर भनिएको छ, विदेहको मिथिला भनेर भनिएको छ, त्यसरी नै भागासको भिजी भनेर त्यसरी अङ्कित भेटिन्छ इतिहासमा। र अनि यहाँले भन्नुभएको दोस्रो जुन प्रश्न छ, त्यो माछालाई जाडो लाग्छ कि लाग्दैन, लाग्छ भने कुन महिनामा चाहिँ लाग्छ माछालाई जाडो भनेर भन्नुभएको छ। ऋतु विज्ञानको हिसाबमा माछालाई पनि जाडो लाग्छ, खास गरेर हाम्रो नेपाली महिनाको माघ महिनामा चाहिँ माछालाई पनि जाडो लाग्ने गर्छ, र माघ महिनामा चाहिँ खोलातिर हुने माछाहरू कुरमा बस्छ, जाडो भएकै कारणले गर्दाखेरि बाहिर साह्रै खेल्दैन उनीहरू पनि, आफ्नो माछा बस्ने जुन चाहिँ ठाउँ हुन्छ त्यसलाई कुर भनेर भनिन्छ, कुरमा बस्ने गरेको भेटिन्छ। र अर्को यहाँले प्रश्न गर्नुभएको छ, दार्जिलिङ हिमालयन रेलवे कहिले चाहिँ राष्ट्रकृत भएको हो, अनि पुरानो रेलवे इन्जिनको नम्बर कति होला, जसलाई चाहिँ ब्लू ब्लड भनिन्छ भनेर भन्नुभएको रहेछ। दार्जिलिङ हिमालयन रेलवेको इतिहास अनुसार यसलाई यो स्थापित भएको त 1879 लिएर 1881 हो, तर यो पछि गएर जब भारत स्वाधीन भइसके पश्चात चाहिँ 1948 सालमा चाहिँ भारत सरकारले यसलाई राष्ट्रकृत गरिएको रेकर्ड भेटिन्छ। यसरी नै जुन चाहिँ दार्जिलिङ हिमालयन रेलवेको जुन नम्बर छ इन्जिन नम्बर, त्यो त्यति बेला त्यो 20 हो भनेर भेटिन्छ डिएचआरको इतिहासमा, र जसलाई चाहिँ करेन्ट अल इन्डिया नम्बर इन्जिन नम्बर चाहिँ 779 पनि भनेर भनिएको छ, र यसलाई चाहिँ हिमालयन ब्लू ब्लड पनि भनेर चाहिँ एकदम पुरानो नाम 1889 यसरी नाम दिएको थियो। अनि अर्को यहाँको जुन प्रश्न छ, दार्जिलिङ स्थापना कुन साल भएको थियो होला भनेर भन्नुभएको छ। इतिहास अनुसार सन् 1928 क्याप्टन लोइड र मिस्टर जे डब्ल्यू ग्रान्टले चाहिँ दार्जिलिङलाई सहर बनाउने परिकल्पना गरेको थिए भनेर भेटिन्छ। दुईजनै ब्रिटिसहरूको सरकारी अफिसरहरू थिए, र यसरी यो तपाईँले भन्नुभएको प्रश्नहरूको उत्तर पाउनुभयो होला भन्ने लागेको छ। र अन्तमा यहाँले केही प्रतिक्रिया लेखी पठाउनु भएको छ, त्यो के हो भन्दाखेरि, हाम्रो कार्यक्रम शुभ प्रभातमा गीत सँगसँगै जुन खेतीपाती बारे सल्लाह दिइन्छ, त्यो खेतीपाती सल्लाह नदिए पनि हुन्छ किनभने त्यो गाउँले सभामै सुनिहालिन्छौँ हामी श्रोताहरूले भनेर भन्नुभएको छ। तपाईँको कुरालाई एकदमै हामीले नोट गरेका छौँ, यो आउने दिनमा यो फेरबदल गर्न सकिन्छ। र यसरी नै कार्यक्रममा पत्र लेख्दै गर्नुहोला, तपाईँको पत्र अवश्य पनि हामीले प्रसारण गर्नेछौँ। कार्यक्रम बारे पनि यस्तै मिठो कुरा, प्रश्न र प्रतिक्रियाहरू लेखेर पठाउँदै गर्नुहोला आउने दिनहरूमा। र यसरी श्रोताहरूले पठाउनु भएको पत्रहरू पढ्दा पढ्दै आजको कार्यक्रमको समयसीमा टुङ्गिसकेको कारणले गर्दाखेरि हामी यहाँबाट बिदा हुनभन्दा अघि फेरि पनि एकपल्ट हाम्रो कार्यक्रममा पत्रचार गर्ने ठेगाना बताउनुहुनेछ सुनकेशी बहिनीले।
1: हजुर, अवश्य पनि। र हामीलाई पत्रचार गर्ने ठेगाना यस प्रकार रहेको छ, कार्यक्रम डाकपुतली मार्फत केन्द्र निर्देशक आकाशवाणी खरसाङ, हुला खरसाङ, जिल्ला दार्जिलिङ, र पिनकोड संख्या रहेको छ 734203।
0: ज्यू, र अब भने अर्को सप्ताहसम्मको यहाँबाट हामी बिदा हुन्छौँ।
1: नमस्कार। अब समप्रसार गर्ने सुनाइरहेछौँ आकाशवाणी गान्तोक केन्द्रको समाचार, त्यसको लगत्तै पछि सुनाउनेछौँ आकाशवाणी कोलकाता केन्द्रको बङ्गलामा समाचार।

आकाशवाणी हो समाचार कविता सुबाबाट सुन्नुहोस्। सबैभन्दा पहिला यस बुलेटिनका मुख्य समाचार। गुणस्तरीय शिक्षाबाट मात्र विकसित भारतको लक्ष्य हासिल गर्न सकिने राष्ट्रपति द्रौपदी मुर्मूको मन्तव्य। नयाँ दिल्लीमा श्री राम कलेज अफ कमर्सको शताब्दी समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीले जनाउनुभयो उपस्थिति। भारत आत्मनिर्भर बनेको र आफ्नो सम्पदा अध्ययन गर्न तथा बुझ्नका लागि अरू कसैको अनुमति पर्खिरहनु नपर्ने अर्थमन्त्री निर्मला सीतारमणको बयान। विदेश मन्त्री डाक्टर एस जयशंकरले युद्ध अन्त्य गर्नका निम्ति भारत सबै सम्भावित सहयोग प्रदान गर्न तयार रहेको अवगत गराउनुभयो पोल्यान्डका विदेश मन्त्रीलाई। अनि शिक्षक दिवसको अवसरमा सर्वोच्च अदालतका प्रधान न्यायाधीश सूर्यकान्तले कानून न्याय र कानुनी शिक्षा सम्बन्धी मासिक व्याख्यान श्रृङ्खला आरम्भ भएको गर्नुभयो घोषणा। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले गुणस्तरीय शिक्षाबाट मात्र विकसित भारतको लक्ष्य हासिल गर्न सकिने बताउनु भएको छ। उक्त विचार शिक्षक दिवसको अवसरमा आज नयाँ दिल्लीमा आयोजित राष्ट्रिय शिक्षक पुरस्कार 2026 समारोहलाई सम्बोधन गर्दै राष्ट्रपतिले व्यक्त गर्नुभएको हो।

0: यसै क्रममा ज्ञानलाई सबैभन्दा ठूलो शक्तिको रूपमा वर्णन गर्दै राष्ट्रपतिले शिक्षाले मानिसहरूलाई स्वतन्त्र रूपमा सोच्न, सही निर्णय लिन र देशको प्रगतिमा अर्थपूर्ण योगदान दिन सक्षम बनाउँछ भन्नुभयो। उहाँले समर्पित शिक्षकहरूलाई राष्ट्र निर्माता बताउँदै आफ्ना शिक्षकहरूलाई सम्मान गर्ने समाज साँच्चै प्रगतिशील समाज हो भन्नुभयो।
1: द्वितीय राष्ट्रपति डॉक्टर सर्वपल्ली राधाकृष्णन की जयंती को शिक्षक दिवस के रूप में मनाकर हमारे देशवासी उनके प्रति एवं समस्त शिक्षक समुदाय के प्रति सम्मान व्यक्त करते हैं। जो समाज शिक्षकों का सम्मान करता है वो समाज सही अर्थ में प्रगतिशील होता है। शिक्षक के बीच आकर मेरे अंदर विद्यमान विद्यार्थी और शिक्षक दोनों ही जीवंत हो जाता है।
0: राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रिय शिक्षक पुरस्कार प्रदान गर्नुभयो। यी पुरस्कारहरू 27 राज्य, 7 केन्द्र शासित प्रदेश र 6 केन्द्रीय सरकारी संस्थाहरूबाट छनौट भएका 48 विद्यालय शिक्षकहरूलाई प्रदान गरिएको थियो। यसका साथै उच्च शैक्षिक संस्था र पोलिटेक्निकका 21 शिक्षक र संकाय सदस्यहरूलाई राष्ट्रिय शिक्षक पुरस्कार पनि आज उहाँले प्रदान गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी अघि साँझ नयाँ दिल्लीमा श्री राम कलेज अफ कमर्स एसआरसीको शताब्दी समारोहमा भाग लिनुहुँदैछ। दिल्ली विश्वविद्यालयको एउटा भाग रहेको एसआरसी देशको प्रमुख उच्च शिक्षा संस्थाहरूमध्ये एउटा हो। यसले वाणिज्य, अर्थशास्त्र र व्यवस्थापनका पाठ्यक्रमहरू प्रदान गर्दछ। यो कलेज सन् 1926 उद्योगपति र परोपकारी सर श्री रामद्वारा स्थापना गरिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले शिक्षकहरूलाई पाठ्य पुस्तक भन्दा बाहिर गएर विद्यार्थीहरूको जीवन सुधार गर्न र उनीहरूको बाल्यकालको सुरक्षा गर्न ठूलो भूमिका निर्वाह गर्न आह्वान गर्नुभएको छ। हिजो नयाँ दिल्लीमा राष्ट्रिय शिक्षक दिवस पुरस्कार विजेताहरूसँग अन्तर्क्रिया गर्दै उहाँले यी टिप्पणीहरू गर्नुभएको हो। श्री मोदीले शिक्षकहरूले प्रत्येक विद्यार्थीको भित्री बाल्यकाल जीवित रहोस् भन्ने कुरा सुनिश्चित गर्नुपर्छ। यो गर्न शिक्षकहरूले आफ्नो भित्री बालकपन पनि जीवित राख्नुपर्छ भन्नुभयो। प्रधानमन्त्रीले बाल बालिकामा वास्तविक परिवर्तन ल्याउन शिक्षकहरू पाठ्यक्रम मात्र होइन उनीहरूको जीवनको हिस्सा बन्नुपर्छ भन्नुभयो।
2: पूरे शिक्षा जगत से ये कहना था कि हमें पहले से ज्यादा किताबों से बाहर निकल करके, सिलेबस से बाहर निकल करके बच्चों की जिंदगी में घुसना पड़ेगा। बचपन मरने नहीं देना चाहिए और बचपन बनाए रखने का सबसे बड़ा काम टीचर कर सकते। टीचर का काम है कि उसके भीतर का बचपन बना रहे।
0: अर्थमंत्री निर्मला सीतारमणले आज भन्नुभयो, भारत शिलालेखदेखि समुद्री व्यापार हुँदै गणितसम्मको आफ्नो सम्पदको अध्ययन र पुनप्राप्तिमा पहिलाभन्दा बढी विश्वस्त छ। नयाँ दिल्लीमा वार्षिक इतिहास पुरस्कार समारोह र डाक्टर एसएल भैरप्पा स्मृति व्याख्यानमा सम्बोधन गर्दै श्रीमती सीतारमणले औपनिवेशिक शासनको अन्त्यको अर्थ ऐतिहासिक अभिलेखहरू विस्तार गर्नु हो जसमा धेरै भाषाहरू समावेश छन् र विद्वानहरूको फारकिलो समूहलाई देशको विगतको व्याख्या गर्ने अवसर दिनु हो भन्नुभयो। अर्थमन्त्रीले भारत अब आत्मनिर्भर बनेको र अब आफ्नो सम्पदा अध्ययन गर्न तथा बुझ्नका लागि अरू कसैको अनुमति पर्खिरहेको छैन भन्नुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारत, रूस र युक्रेन दुवैसँग निरन्तर सम्पर्कमा रहेको जनाउँदै भारतले युद्ध कम गर्न अथवा अन्त्य गर्न मद्दत गर्ने सुझावहरूमाथि विचार गरिरहेको छ भन्नुभयो। उहाँले वार्सामा पोल्यान्डका विदेश मन्त्री रडोस्लाव सिकोर्सिकसँगको वार्तापछि युद्धमा कुनै विजेता नहुने जनाउँदै युद्धले जीवन र सम्पत्तिको शक्ति निम्त्याउँछ अनि विश्वमा आर्थिक भार बढाउँछ भन्नुभयो। डाक्टर जयशंकरले युद्ध अन्त्य गर्न संवाद र कूटनीतिमा जोड दिँदै युद्ध अन्त्य गर्नका लागि भारत सबै सम्भावित सहयोग प्रदान गर्न तयार रहेको अवगत गराउनुभयो। कार्मिक सार्वजनिक गुनासो तथा पेन्सन मन्त्री डाक्टर जितेन्द्र सिंहले कर्मचारी र उनीहरूका परिवारप्रति सेवा नियमहरूलाई अझ बढी

0: अब प्रस्तुत छ समाचार।
1: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभएको छ, ज्ञानको शक्ति बन्नका साथै भारतलाई विश्वको स्किल क्यापिटल बनाउनु देशको प्राथमिकता हो। प्रधानमन्त्री नरेन्द्र मोदीले शिक्षक दिवसको अवसरमा केन्द्रीय शिक्षा मन्त्री प्रह्लाद जोशीको एक लेख साझा गर्नुभयो। भारतका मुख्य न्यायाधीश न्यायमूर्ति सूर्यकान्तले स्वस्थ असहमति अनि विचार विमर्शको संस्कृतिको महत्त्वमाथि जोड दिनुभएको छ। बाढीको कारण बिहारका धेरै भागहरूमा सामान्य जनजीवन प्रभावित बनेको छ अनि नेपालमा आएको विनाशकारी बाढमा मृतकहरूको सङ्ख्या बढेर 1344 पुगेको छ। सुन्नुहोस् समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभएको छ कि गुणवत्तापूर्ण शिक्षाको माध्यमद्वारा नै विकसित भारतको लक्ष्य प्राप्त गर्न सकिनेछ। शिक्षक दिवसको अवसरमा आज नयाँ दिल्लीमा राष्ट्रिय शिक्षक पुरस्कार 2026 समारोहलाई सम्बोधित गर्नुहुँदै राष्ट्रपतिले भन्नुभयो, जुन समाजले आफ्नो शिक्षकहरूको सम्मान गर्दछ त्यो साँचो अर्थमा प्रगतिशील समाज हुँदछ। राष्ट्रपतिले भन्नुभयो, शैक्षणिक उत्कृष्टता, कौशल विकास अनि उद्यमिताले देशको विकासमा महत्त्वपूर्ण भूमिका निभाउँदछ। उहाँले भन्नुभयो, ज्ञानको शक्ति बन्नका साथै भारतलाई विश्वको स्किल क्यापिटल बनाउनु देशको प्राथमिकता रहेको छ।
2: चुनेगे सुजोग्य प्रशिक्षकों के योगदान को राष्ट्रीय स्तर पर मान्यता दी गई है। देश के विकास में एकेडमिक एक्सेलेंस, स्किल डेवलपमेंट और एंटरप्रेन्योरशिप का बहुत अधिक महत्व है। भारत को नॉलेज सुपर पावर बनाने के साथ साथ स्किल कैपिटल ऑफ द वर्ल्ड के रूप में स्थापित करना हमारी राष्ट्रीय प्राथमिकता में से शामिल है।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले शिक्षकहरूसित पाठ्य पुस्तकहरूदेखि अघि बढेर विद्यार्थीहरूको जीवनलाई असल बनाउने अनि उनीहरूको बाल्यकाललाई सुरक्षित राख्न ठूलो भूमिका निभाउने आह्वान गर्नुभएको छ। प्रधानमन्त्रीले हिजो नयाँ दिल्लीमा राष्ट्रिय शिक्षक पुरस्कारबाट सम्मानित शिक्षकहरूसित बातचित गर्नुभयो। सोसल मिडिया पोस्टमा यस बातचितको झलकहरू साझा गर्दै श्री मोदीले भन्नुभयो, शिक्षकहरूले यो सुनिश्चित गर्नुपर्नेछ कि प्रत्येक विद्यार्थीभित्र बाल्यकाल बचपन जीवन्त रहोस् र यसैले शिक्षकहरूले आफ्नो भित्रको बालकपन जीवित राख्न पर्नेछ। श्री मोदीले नानीहरूमा अत्याधिक स्क्रिन समयबारे चिन्ता व्यक्त गर्नुभयो।
3: एक विषय है स्क्रीन टाइम, अब ये एक प्रकार का एडिक्शन है। मेरे मन में एक विचार आता है, या तो वो बच्चा खेल कूद के अंदर बहुत रुचि लेने लग जाए,

0: फिर खेलकूद मतलब वीडियो गेम नहीं, मैंने एक्चुअली मैदान में वो खेलना, तो धीरे धीरे वो उसमें से बाहर आ सकते। और ऐसे में क्रिएटिविटी की तरफ हम बच्चों को जितना ज्यादा जोड़ेंगे, और हमने ऐसे कुछ न कुछ कार्यक्रमों को आदत बनानी चाहिए।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले शिक्षक दिवसको अवसरमा केन्द्रीय शिक्षा मन्त्री प्रह्लाद जोशीको एक लेख साझा गर्नुभएको छ। श्री मोदीले सोसल मिडियामा एक पोस्टमा भन्नुभयो, यस लेखले शिक्षार्थीहरूलाई सूचनाबाट बुझ्नु अनि बुझेपछि ज्ञानतर्फ मार्गदर्शन गर्नमा शिक्षकको महत्त्वपूर्ण भूमिकालाई उजागर गर्दछ। उहाँले भन्नुभयो, श्री जोशीले आफ्नो लेखमा भन्नुभएको छ, राष्ट्रिय शिक्षा नीति 2020 शिक्षाको केन्द्रमा शिक्षार्थीहरूलाई राख्दै यस दिशामा एक महत्त्वपूर्ण कदम हो। श्री मोदीले अझ भन्नुभयो, यो लेखले यस विषयमाथि जोड दिँदछ कि शिक्षकहरूको सम्मान गर्ने भारतको निरन्तर परम्पराले ज्ञान प्रदान गर्नेहरूप्रति गहिरो सम्मानलाई दर्शाउँदछ। भारतका मुख्य न्यायाधीश न्यायमूर्ति सूर्यकान्तले आज स्वस्थ असहमति अनि विचार विमर्शको संस्कृतिको महत्त्वमाथि जोड दिनुभएको छ। नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स मुख्य न्यायाधीश मञ्च अन्तर्गत भारतका मुख्य न्यायाधीशले ब्रिक्सका सदस्य देशहरू अनि सहयोगी देशका प्रतिनिधि मण्डललाई सम्बोधित गर्नुभयो। उहाँले समयमै अझ उचित न्याय सुनिश्चित गर्ने आवश्यकतामाथि जोड दिनुभयो। नालन्दा विश्वविद्यालय एक समय सबैभन्दा प्रतिष्ठित शैक्षणिक केन्द्र हुने गरेको उहाँले स्मरण गराउनुभयो, जहाँ विश्वभरिका विद्यार्थीहरू अनि शोधकर्ताहरूलाई कुनै भेदभाव वा बाधा बिना प्रवेश दिने गरिन्थ्यो। ब्रिक्सलाई पनि जीवन्त नालन्दा विश्वविद्यालयको रूपमा चिनित गरिनुपर्ने उहाँले बताउनुभयो। आजको सम्मेलनलाई ब्राजिलको सर्वोच्च संघीय न्यायालयका अध्यक्ष लुइज एडसन फाचिन अनि चीनका मुख्य न्यायाधीश झाङ चुन सहित अन्यले पनि सम्बोधित गरे। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्सका निदेशक डाक्टर निखिल टण्डनले भन्नुभएको छ, मोटोपनसित जुझ्ने सबैभन्दा असल तरिका वजन बढ्नुबाट रोक्नु हो। डाक्टर टण्डनले नयाँ दिल्लीमा एम्स मोटापा शिखर सम्मेलन 2026 उद्घाटन गर्दै भन्नुभयो, एकपल्ट व्यक्ति मोटोपनको शिकार भएपछि वजन कम्ती गर्नु धेरै कठिन हुँदछ। उहाँले सानो उमेरदेखि नै निवारक उपायहरूको आवश्यकतामाथि जोड दिनुभयो। डाक्टर टण्डनले दक्षिण एसियाई मानिसहरूमा मोटोपनप्रति विशेष संवेदनशीलताबारे पनि उल्लेख गर्नुभयो अनि भन्नुभयो, यसको कारण उनीहरूमा पाचन सम्बन्धी जटिलताहरू अनि मधुमेह जस्ता समस्याहरू हुने गर्दछ। बाढीका कारण बिहारका धेरै भागहरूमा सामान्य जनजीवन प्रभावित भएको छ। गङ्गा लगायत धेरै प्रमुख नदीहरू विभिन्न स्थानमा खतराको चिन्हभन्दा माथि बगिरहेका छन्। प्रशासनले प्रभावित मानिसहरूलाई सहयोग गर्न राहत र उद्धार कार्यलाई तीव्र बनाएको छ।
2: पटना के गांधी घाट, बंका घाट और पंडारक में गंगा नदी का जलस्तर सर्वोच्च जलस्तर HFL से ऊपर बह रहा है, जबकि सारण जिले के माही नदी में त्रिलोकचक में 20 मीटर में तटबंध क्षतिग्रस्त हुआ है। मौके पर SDRF को भेजा गया है। आपदा प्रबंधन विभाग के अनुसार 11 जिलों में लगभग 10 लाख की आबादी बाढ़ से प्रभावित है। इधर बाढ़ प्रभावितों की मदद के लिए राज्य सरकार की ओर से सामुदायिक रसोई घर के माध्यम से अब तक 1,20,000 से अधिक लोगों को भोजन आया गया है। सुलभ स्वास्थ्य सुविधा और सुरक्षित आवागमन प्रदान करने के लिए प्रभावित क्षेत्रों में 50 चिकित्सा शिविर, 19 बोट एम्बुलेंस, 900 नावें और 36 पशु चिकित्सा शिविर संचालित किए जा रहे हैं। सविता पारीक, आकाशवाणी समाचार, पटना।
1: नेपालमा आएको विनाशकारी बाढमा मर्नेहरूको संख्या बढेर 1,344 पुगेको छ। प्रभावित 8 जिल्लाहरूमा बचाउ अभियान जारी छ, जबकि लगभग 5,000 मानिसहरू अझ पनि लापत्ता छन्। अहिलेसम्म 13,000 भन्दा अधिक मानिसहरूलाई बचाइसकिएको छ। नुवाकोट जिल्लामा एकजना 60 वर्षीय महिलालाई भत्किएको चारतले भवन मुनिबाट 10 दिनपछि जीवित बचाइएको छ। उनलाई उपचारको लागि अस्पतालमा भर्ती गरिएको छ। धेरै शवहरू पूर्ण रूपमा क्षतिग्रस्त भएकोले मृतकहरूलाई चिन्हित गर्न DNA जाँच सुरु गरिएको छ। अहिलेसम्म केवल 96 शवहरू चिन्हित गरेर उनीहरूको परिवारलाई सुम्पिएको छ। मिडिया रिपोर्ट अनुसार आपदामा चीनका कम्तीमा पनि 21 जनाको मृत्यु भएको छ, जबकि तिब्बतमा 500 भन्दा अधिक मानिसहरू अझ पनि लापत्ता छन्। यसैबीच नेपाल भारत

0: अनि चीनको बचाउ दलहरूले बाढ प्रभावित जल विद्युत परियोजनाहरूको सुरुङमा फँसेका मानिसहरूलाई बचाउन संयुक्त अभियान चलाइरहेको छ। वित्त मन्त्री निर्मला सीतारमणले आज भन्नुभएको छ, भारत शिलालेखहरू समुद्री व्यापारदेखि लिएर गणितसम्म आफ्नो विरासतको अध्ययन गर्न अनि यसलाई अझ दुई गुणा प्राप्त गर्नमा पूर्वमा भन्दा अधिक आत्मविश्वासले भरिएको छ। नयाँ दिल्लीमा वार्षिक इतिहास पुरस्कार समारोह अनि डाक्टर एसएल भैरप्पा स्मृति व्याख्यानलाई सम्बोधित गर्नुहुँदै श्रीमती सीतारमणले भन्नुभयो, औपनिवेशिक शासनको अन्त्यको अर्थ ऐतिहासिक अभिलेखागारको विस्तार गर्न, अधिक भाषाहरूलाई सामेल गर्न अनि विद्वानहरूका एक व्यापक समूहलाई देशको अतीतको व्याख्या गर्नमा आफ्नो कुरा राख्न अवसर दिन आवश्यक छ। वित्त मन्त्रीले भन्नुभयो, भारत अब आत्मनिर्भर बनेको छ अनि आफ्नो विरासतको अध्ययन अनि यसलाई बुझ्नका लागि कसैको अनुमतिको प्रतीक्षा आवश्यक छैन। यो समाचार युट्युबमा एट एआईआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभएको छ, ज्ञानको शक्ति बन्नका साथै भारतलाई विश्वको स्किल क्यापिटल बनाउने देशको प्राथमिकता हो। प्रधानमन्त्री नरेन्द्र मोदीले शिक्षक दिवसको अवसरमा केन्द्रीय शिक्षा मन्त्री प्रह्लाद जोशीको एक लेख साझा गर्नुभयो। भारतका मुख्य न्यायाधीश न्यायमूर्ति सूर्यकान्तले स्वस्थ असहमति अनि विचार विमर्शको संस्कृतिको महत्त्वमाथि जोड दिनुभएको छ। बाढीको कारण बिहारका धेरै भागहरूमा सामान्य जनजीवन प्रभावित बनेको छ अनि नेपालमा आएको विनाशकारी बाढमा मृतकहरूको संख्या बढेर 1344 पुगेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर बिहानीको 7:25 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारपछि अब केही बेर आनन्द लिनुहोस् फिल्मी सङ्गीतको। त श्रोता, आज 5 सेप्टेम्बर अर्थात् आज भारतमा राष्ट्रिय शिक्षक दिवस मनाइन्छ। यो दिन केवल अवकाश वा छुट्टी मात्र होइन, यो शिक्षकहरूप्रति आभार, सम्मान र कृतज्ञता व्यक्त गर्ने दिन पनि हो। भारतमा शिक्षक दिवस 5 सेप्टेम्बरमा मनाउनुको पछाडि एउटा ठुलो कारण छ। यो दिन भारतका द्वितीय राष्ट्रपति, महान दार्शनिक र शिक्षाविद डाक्टर सर्वपल्ली राधाकृष्णनको जन्म जयन्ती हो। जब उनी राष्ट्रपति बन्नुभयो, उहाँका विद्यार्थी र शुभचिन्तकहरूले उहाँको जन्मदिन मनाउन चाहे, तर राधाकृष्णनजीले भन्नुभयो, मेरो जन्मदिन मनाउनुको साटो यो दिनलाई शिक्षक दिवस मनाऊ, जसले सबै शिक्षकको योगदानलाई उजागर गर्नेछ। त्यसैले आज 5 सेप्टेम्बरलाई शिक्षक दिवसको रूपमा मनाउन थालिएको हो। जन्मेपछि बोल्न सिकाउने पनि आमा, ती आमा पनि गुरु। हात समाएर हिँड्न सिकाउने ती पिता, जसले जीवनको वास्तविकता सिकाउँछन्, ती पनि गुरु। पाठशालामा क ख अ आ एबिसिडी सिकाउँदै शिक्षाको दियो बाल्ने शिक्षक शिक्षिका पनि गुरु। जीवनका हरेक पक्षमा ज्ञान प्रदान गर्ने ती समस्त गुरुजनलाई धन्यवाद। आजको दिन ती गुरुजनलाई कृतज्ञता जनाउँछौँ, जसले भविष्यका दक्ष नागरिकलाई निर्माण गरिरहेका छन्।

0: teachers we have met in this life. A very happy Teacher's Day.
1: एउटा शिक्षकले बत्ती बाल्छन्, ज्ञानको बत्ती. उनीहरूले हामीलाई अक्षर चिनाउँछन्, सही गलत छुट्याउन सिकाउँछन् र जीवनको बाटो पनि देखाउँछन्. त श्रोता, सङ्गीत सुन्ने क्रममा अब सुन्नुहोस् सुनिधि चौहान अनि अनुपम आमोदको स्वरमा यो गीत फिल्म कुछ लव जैसा बाटा.

शिक्षक शिक्षिका नै समाजका वास्तविक निर्माता हुन्। उनीहरूले नै भविष्यका नागरिक, वैज्ञानिक, कलाकार र नेताहरूलाई तयार पार्छन्, जसले समाज अनि देशको निर्माण गर्छन्। त श्रोता, यही क्रममा अब सुनाइरहेछौँ फिल्म साथियाबाट सोनु निगमको स्वरमा यो गीत।

नथाकी कहिले नबिसाई निरन्तर आफ्नो कर्तव्यलाई सम्पूर्ण रूपले निर्वाह गर्दै भविष्य निर्माण गर्छन् गुरुजनले। उनका योगदानलाई धन्यवाद छ। सुनिरहनु भएको छ फिल्मी सङ्गीतको कार्यक्रम। अबको क्रममा सुनाइरहेछौ शानने शान्तनु मैत्राको स्वरमा यो गीत फिल्म थ्री इडियट्सबाट।

हाम्रा कमी कमजोरीलाई सच्याउँदै बल प्रदान गर्दै सक्षम र दक्ष बनाउँछन् हामीलाई यी गुरुजनहरूले। शिक्षक दिवस केवल फूल र उपहार दिने दिन मात्र होइन, यो हाम्रो व्यवहार, आदर र कृतज्ञता ज्ञापन गर्ने दिन हो। श्रोता, अब सुनाइरहेछौँ अर्को गीत। शफकत अमानत अलीको स्वरमा फिल्म कवि अलविदा नाकहनाबाट।

आज हामी सबै शिक्षक शिक्षिकाहरूलाई हार्दिक धन्यवाद दिउँ। उनीहरूको मेहनत, धैर्य र समर्पण बिना हाम्रो भविष्य अँध्यारो हुने थियो। शिक्षक दिवसको यो पावन अवसरमा समस्त शिक्षक शिक्षिका वर्गलाई हार्दिक धन्यवाद। त श्रोता, कार्यक्रमको अन्तिम प्रस्तुति रहेको छ फिल्म कल होना होबाट शंकर महादेवनको स्वरमा यो गीत।

सङ्गीतको क्रमलाई जारी राख्दै अब प्रस्तुत छ कार्यक्रम प्रतिभा ध्वनि, जसमा सुनाउनेछौँ लेप्चा गीत रिक्मित लेप्चाको स्वरमा।

Tiger,

ಫರ್ಮಾಯಿಸಿ ಚಕ್ರಧಾ.